निर्माण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले नदीको प्राकृतिक वाहवलाई नियन्त्रण गरी निर्माण गरिएका सबै सड़क संरचनालाई सार्न सम्भव नभए पनि नदीले वर्षेनी कटान गरिरहेका क्षेत्रलाई पहिचान गरी सो ठाउँको समस्या समाधानका लागि छोटा सुरुङ मार्ग निर्माण गर्नुपर्ने सुझाव दिँदै अबका दिनमा सड़क पूर्वाधार निर्माण गर्दा क्षतिबाट जोगिन नदी किनारबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र निर्माण गर्नुपर्ने मान्यतालाई अक्षरशः पालना गर्नुपर्ने स्पष्ट पार्नुभयो। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्दा पाउनुहोस् सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्टेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। दाड़ीपहरूले काली गण्डकी करिडोर अवरूद्ध भएपछि दशैं र जाड़ो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोरोला नाकामै रोकिएका छन्। ठूलो परिमाणमा फेन्सी, विद्युतीय लगायत सामग्री नेपाल चीनबीच अहिले चल्तीमा रहेको मुस्ताङ स्थित कोरोला नाकामा रोकिएका हुन्। दशैं तिहार र जाड़ोमा ल्याइएका सामान कोरोला नाकामा रोकिएको व्यवसायीहरूले बताएका छन्।
3: सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ़ाउन 2,000 भन्दा बढ़ी विद्यार्थी भएका विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विस्तार गर्ने योजना अघि बढ़ाएको छ।
2: नेपालमा वर्षेनी 5,000 महिलामा स्तन क्यान्सर हुने गरेको तथ्याङ्क फेला परेको छ। नेपालमा करिब एक दशक अघिसम्म महिलामा पाठेघरको मुखको क्यान्सर बढ़ी हुन्थ्यो, तर अहिले त्यो स्थान स्तन क्यान्सरले लिन थालेको छ। अहिले स्तन क्यान्सर महिलामा हुने क्यान्सर मध्ये पहिलो नम्बरमा रहेको तथ्याङ्कले देखाएको छ।
3: आफ्ना संस्थापक नेता स्वर्गीय बीपी कोइरालाले कल्पना गरेको लोकतान्त्रिक समाजवादको सैद्धान्तिक मूल्यलाई निरन्तरता दिँदै आएको नेपाली कंग्रेसले समुन्नत नेपालको आर्थिक तस्वीर, कुल गृहस्थ उत्पादन जीडीपी जस्ता सूचकमा भन्दा नागरिकको जीवनमा आउने परिवर्तनमा मापन हुनुपर्ने धारणा अघि सारेको छ।
2: यसपालि दशैंमा काठमाडौँ उपत्यकामा मात्रै 40,000 संख्यामा खसी बोका र च्याङ्ग्राको खपत हुने भएको छ। दशैंमा मासुको उपभोग अत्याधिक हुने हुँदा खसी बोकाको खपत धेरै हुने गर्दछ।
3: नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार तथा भुक्तानी सम्बन्धी व्यवस्थामा थप सहजीकरण गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र 2082 संशोधन गर्दै वस्तु तथा सेवा, आयात, हवाई सेवा, विदेशमा उपचार, दूरसंचार, पर्यटन, विदेशी ऋण, डिजिटल सेवा, निर्यात र ब्यांकहरूको विदेशी मुद्रा लगानीसँग सम्बन्धित विभिन्न सीमा तथा प्रक्रिया खुकुलो बनाएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिस्को खुशीको कलेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भिसामाथि गरिएको कडाईपछि फेरि जापानले भिसा शुल्कमा भारी वृद्धि गरेको छ। जापानको स्थायी भिसा पीआर शुल्कलाई 20 गुणा बढ़ाइएको छ भने स्थायी भिसा लिने नयाँ मापदण्डलाई अझ जटिल बनाइएको छ।
3: अब खेल र खेलाड़ीका खबर। कर्णाली प्रदेशमा तय भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मिति पाँचौं पटक तोकिएको छ। चार पटकसम्म आयोजककै कमजोरीले सारेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकेकै मितिमा फेरि होला भन्ने प्रश्नले आम खेलाड़ी तथा खेलसँग सम्बन्धित सरकारवाला भने अझै विश्वस्त छैनन्।
2: अब विचार तथा विश्लेषण। अधिवेशन र कांग्रेसको भावी दिशा शीर्षकमा डाक्टर सुधाकर पराजुलीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ। आज कांग्रेस सामु मूल प्रश्न नेतृत्वमा को आउने मात्र होइन कस्तो कांग्रेस बनाउने भन्ने पनि हो। कांग्रेसले जनतासँगको सम्बन्धलाई फेरि आत्मीय बनाउनुपर्छ। निर्वाचनका बेला मात्र घर दैलो गर्ने र बाँकी समयमा जनताको जीवनबाट टाढा रहने राजनीति अब पर्याप्त छैन। किसानको खेतमा देखिने समस्या, श्रमिकको पसिनामा लुकेको पीड़ा, युवाको भविष्यप्रति चिन्ता, उद्यमीको संघर्ष, विद्यार्थी को सपना, महिलाको आकांक्षा र विदेशमा रहेका नेपालीको मनमा रहेको देशप्रतिको सम्बन्ध, यी सबै कांग्रेसको राजनीति सरकार बन्नुपर्छ।
3: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईसँगै।
2: रेडियो अरुण टाइम चेक
3: इट्स 6 AM
4: अहिले बिहानको 6 बज्यो
5: गते मंगलबार सन् 2026 अक्टोबर 6 तारीक असोज कृष्ण पक्षको एकादशी तिथि
6: काया कैरनका साथमा
7: किसान पाइप प्रोडक्ट्स प्राली
6: राष्ट्रको शान किसान
7: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
5: आज वार्षिक उत्सव मनाउँदै गरेको उदयपुरको रेडियो त्रियुगा 104 MHz बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
8: कांग्रेसमा 100 भन्दा धेरै पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे हम्मे। थपिएको वरिष्ठ उपसभापति पदमा विश्व प्रकाश शर्मा निश्चित प्राय।
5: राष्ट्र बैंकले विदेशी मुद्रा सटाई सुविधाको सीमा बढ़ायो। स्वास्थ्य बीमाको झुट्टा दावी रोक्न एआईको प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य।
8: काठमाडौँको वडा 18 मा तेस्रो शिव मेला बस्ती विस्तारदेखि एआईसम्म बारी विस्तार बारिस्तादेखि एआईसम्मका निशुल्क तालिम चल्दै सिप सिकेपछि व्यवहारमा उतार्न आग्रह।
9: तालिम चाहिँ लिनुहोस् होइन, तालिम अब आफूलाई आएको अवसर नगुमाउनुहोस्। त्यो तालिम लिइसकेपछि तालिमको चाहिँ सदुपयोग गरौं भन्ने म चाहिँ उहाँहरूलाई सुझाव दिन चाहन्छु।
5: युक्रेनको राजधानी कियेभमा लगातार रूसी आक्रमण, जनजीवन अस्त व्यस्त।
8: र देशभर 27 रंगशाला र कवर्ड हल बनाउन सम्झौता।

0: नेपालको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: काया खैरनमा अब खबरको सिलसिला। 5 वर्ष अघि 14 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवाले पदाधिकारी संख्या बढ़ाउँदा तत्कालीन महामन्त्री गगन कुमार थापाले विरोध गर्नुभएको थियो। गुट व्यवस्थापन गर्न देउवाले पदाधिकारी बढ़ाएको भन्दै उहाँले आपत्ति जनाउनु भएको थियो। तर 15 महाधिवेशनमा उहाँ थापाले नै विधान संशोधन गरी 167 सदस्यीय केन्द्रीय कार्य समितिलाई बढ़ाएर 297 सदस्य बनाउनु भएको छ, जसमा 14 पदाधिकारी संख्यालाई पनि 26 पुर्याइएको छ। आकांक्षी बढ़ेपछि व्यवस्थापन गर्न थापाले वरिष्ठ उपसभापति, प्रवक्ता लगायत नयाँ पद समेत सिर्जना गर्नुभयो। महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले केन्द्रीय कार्य समिति संख्या बढ़ाउने प्रस्ताव सहितको प्रतिवेदन महाधिवेशनको बन्द सत्रमा हिजो प्रस्तुत गर्नुभएको थियो। त्यसैलाई बन्द सत्रले पारित गरेसँगै आजदेखि शुरू हुने मनोनयनमा नयाँ व्यवस्था अनुसार विधान कार्यान्वयनमा आउनेछ। सदस्यता संख्या बढ़ेको र समावेशी सदस्यता फराकिलो बनाइएका कारण पनि केन्द्रीय कार्य समितिको आकार बढ़ेको महामन्त्री पौडेलले बताउनु भएको छ। पदाधिकारी संख्या बढ़ेसँगै आकांक्षीको प्रतिस्पर्धा पनि तीव्र हुने देखिएको छ। सभापतिमा गगन थापालाई खासै ठूलो चुनौती छैन, उहाँका लागि सबैभन्दा ठूलो चुनौती पार्टी एकीकरण कायम राखेर अघि बढ़नुमा छ। पूर्व सभापति देउवा समानान्तर महाधिवेशनमा हुनुहुन्छ। देउवासँगै सिंगो कांग्रेसको झण्डै 20% हिस्सा रहेको अनुमान छ। महाधिवेशनकै मुखमा झण्डै 55 देउवा पक्षका नेताहरू मूलधारमा आएका थिए। कांग्रेसमा 100 भन्दा बढ़ी पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मेहम्मे। यसपटक थपिएको वरिष्ठ उपसभापति पदमा विश्व प्रकाश शर्मा निश्चित प्राय शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
5: नवयुवा प्रदर्शनमा सहभागीमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिन सकिने नसकिने बारे अध्ययन गर्न गठित समितिले 24 भदौको विध्वंसमा संलग्न भएको आरोपमा पक्राउ परेका मध्ये अधिकांशको मुद्दा फिर्ता लिन नसकिने राय दिएको छ। अधिकतम प्रतिवादीको मुद्दा फिर्ता लिन सकिने गरी प्रतिवेदन तयार पार्न दबाव रहे पनि समितिले 300 जनाको मात्र मुद्दा फिर्ता लिन सकिने राय दिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको समितिले आन्दोलनसँग सम्बन्धित 445 मुद्दाका 1778 प्रतिवादी मध्ये 300 मुद्दा फिर्ता लिन सकिने तर बाँकी प्रतिवादी गम्भीर प्रकृतिका फौजदारी कसुरमा संलग्न रहेकाले मुद्दा फिर्ता लिन कानूनी व्यवस्था बाधक रहेको राय दिएको छ। समितिले 15 असोजमा गृहमन्त्री सुदन गुरूङलाई प्रतिवेदन बुझाइसकेको छ। समितिले अध्ययन गरेका मुद्दा मध्ये 53 अदालतले फैसला समेत सुनाइसकेको छ। कान्तिपुरमा खबर छ।
4: नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटाई सुविधाको सीमा 5 गुणासम्मले बढ़ाएको छ। केन्द्रीय बैंकले विदेशी विनिमय संचिति बढ़दै गएको अवस्थालाई ध्यानमा राखे व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि गरिने विदेशी मुद्राको सटहीलाई सहजीकरण गर्दै सटही सीमा 5 गुणासम्मले बढ़ाएको हो। राष्ट्र बैंकले हिजो विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा जारी गरेको एकीकृत परिपत्र 2082 संशोधन गर्दै मुद्रा सटहीको सीमा 5 गुणासम्मले बढ़ाउनका साथै प्रक्रियागत सहजीकरण समेत गरेको छ। राष्ट्र बैंकले विदेशी स्थित अस्पतालमा गई स्वास्थ्य उपचारका लागि गरिने खर्च, हवाई जहाजको इन्जन तथा पार्ट पूर्जाको आयात, दूरसंचार कम्पनीले लिने सेटेलाइट सेवा भाड़ाको भुक्तानी, विभिन्न संघ संस्थाले भारतबाट लिने सेवाको भुक्तानी लगायतमा विदेशी मुद्राको सटै सीमा बढ़ाएको हो। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले खुकुलो नीति लिँदै आएको बताउनुभयो। केन्द्रीय बैंकले चीनका विभिन्न नाकाबाट हुने आयातका क्रममा हुने विदेशी मुद्राको भुक्तानीलाई समेत खुकुलो बनाएको छ। तातोपानी, रसुवागढ़ी वा मुस्ताङ भन्सार बिन्दु मार्फत हुने आयातको भुक्तानी भन्सार जाँचपास

0: पूर्व मात्र पूर्ण भुक्तानी पठाउनु पर्ने गरी खुकुलो व्यवस्था गरिएको छ। राष्ट्र बैंकले बढ़ायो विदेशी मुद्रा सटई सुविधाको सीमा शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच पेट्रोलियम पदार्थ सहित इन्धन लगायतका पाँच निर्माण सामग्रीमा भएको मूल्य वृद्धिमा सरकारले निर्माण व्यवसायलाई 90% अनुपातमा क्षतिपूर्ति दिने भएको छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक खरिद ऐन 2063 को दफा 55 को उपदफा 1 क अनुसार विशेष मूल्य समायोजनका लागि कार्यविधि बनाएर यस्तो व्यवस्था गरेको हो। त्यही कार्यविधि अनुसार हिजो बसेको मन्त्री परिषद बैठकले सरकारी ठेक्कामा प्रयोग भएको र अन्तर्राष्ट्रिय युद्धले प्रभाव पारेको पाँच वस्तुको मूल्य समायोजन गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट तथा डण्डीको मूल्यमा भएको मूल्य वृद्धिमा निर्माण व्यवसायले 90% रकम सरकारबाट पाउने भएका हुन्, बाँकी 10% रकम भने निर्माण व्यवसाय आफैले बेहोर्नु पर्नेछ।
1: स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा हुने फेक क्लेम रोक्न एआई र अत्याधुनिक सफ्टवेयर प्रणालीको प्रयोग गर्ने भएको छ। बोर्डले स्वास्थ्य बीमालाई प्रविधि मैत्री, पारदर्शी र व्यवस्थित बनाउन डिजिटल सुधार सम्बन्धी चारवटा विषयमा निर्णय गर्दै त्यसमा एआईको प्रयोग पनि अघि सारेको हो। बोर्डका कार्यकारी निर्देशक डाक्टर सुभाष ठाकुरले समय अनुकूल र वैज्ञानिक बनाउन विभिन्न तहमा स्वास्थ्य बीमाको भुक्तानी दावीको रुजु गरिने बताउनुभयो। हाल दैनिक स्वास्थ्य बीमामा उपचार गराइएका 35-40 हजारसम्म बीमा दावी कागजातहरू रुजुका लागि बीमा सेवा प्रदायक अस्पतालहरूले बोर्डमा पठाउँछन्। त्यसमध्ये दैनिक 5-7 हजार मात्रै रुजु गरिन्छ। अन्य दावीहरू पेण्डिङमा रहन्छन्। बोर्डका अनुसार क्लेम भएर आएका मध्य कतिपय दावी नक्कली समेत देखिएका छन्। नक्कली देखिएका दावी पत्र तथा विवरण बोर्डले अस्पताललाई नै फिर्ता पठाउने गरेको छ। बोर्डले अस्पतालसम्म सेवा प्रदायकलाई असारसम्मको भुक्तानी गरिसकेको छ। कर्मचारीको दरबन्दीकै 25 कर्मचारी थिए। अहिले कर्मचारी थपिएपछि साउनसम्मको क्लेम क्लियर भएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो। उहाँले एआई र मेसिनहरू प्रयोगबारे छलफल भइरहेको बताउनुभयो। पुछदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको पनि जानकारी दिनुभयो। स्वास्थ्य बीमाको फेक क्लेम रोक्न एआईको प्रयोग गरिँदै आजको नयाँ पत्रिकामा खबर छ।
0: काठमाडौँको ओडा 18 चलिरहेको सिप मेला र उद्देश्य बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: जहाँ फेरिन्छ सुख खुसा, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो घर हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसमा 100 भन्दा धेरै पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे हम्मे थपिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित प्राय नवयुवा आन्दोलनका 300 आरोपितको मात्र मुद्दा फिर्ताको सिफारिश गम्भीर मुद्दा फिर्ता नलिन समितिको सुझाव राष्ट्र बैंकले विदेशी मुद्रा सटै सुविधाको सीमा बढ़ायो निर्माण सामग्रीको मूल्य वृद्धिपछि सरकारी ठेक्काको लागत समायोजन स्वास्थ्य बीमाको झुट्टा दावी रोक्न एआईको प्रयोग गरिँदै आउँदो पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। देशमा रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले संघदेखि प्रदेश र पालिकासम्म विभिन्न सिप विकास तथा व्यावसायिक तालिम सञ्चालन भइरहेका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 18 भने नियमित तालिम भन्दा केही फरक ढाँचामा सिप मेलालाई अघि बढ़ाएको छ। वडा 18 अहिले तेस्रो संस्करणको सिप मेला सञ्चालन गरिरहेको छ, जहाँ उद्यमशीलता रोजगारी र स्वरोजगारसँग सम्बन्धित विभिन्न विधामा प्रशिक्षण दिइँदैछ। साथी महेश गेवालीले वडाबाटै सिप मेला आयोजना गर्ने सोच कसरी आयो भनेर मेला संयोजक तथा वडा सदस्य हीरा शोभा डंगोललाई सोध्नु भएको छ।
3: सिप सिकौं आत्मनिर्भर बनौं भन्ने मूलनाराका साथ हामीले यो चाहिँ कार्यक्रम अगाडि बढ़ाएको। सिप मेला गर्नुको उद्देश्य के भने एकै ठलोमा विभिन्न थरीको हामीले सिप राखेर सिप मेला गर्दैछौ। त्यसो गरेपछि के हुन्छ भने एउटा तालिममा बसेको अर्को तालिममा बस्न नपाउने, यो हप्तामा हामीले एउटा तालिम गर्यो भने अर्को हप्तामा अर्को तालिम गर्यो भने त्यही मान्छे रिपिट भइरहेको हुन्छ कि, मतलब एउटामा मात्रै उहाँहरू सहभागी हुन पाउने भयो होइन, उहाँहरूको माग अनुसार नै हामीले राखेको हो, कसैसँग एक रुपियाँ पनि लिँदैन।
4: जुन सिप मेला हामीले गरिरहेछौँ यो तेस्रो संस्करण, त्यसको समय अवधि कति समयदेखि कति समयमा तालिम दिनुहुन्छ?
3: यो चाहिँ एक हप्तादेखि 15 दिनसम्म नृत्य प्रशिक्षण त एक महिनाको छ, ड्राइभिङ चाहिने 2 हप्ताको छ, अनि स्विमिङ पनि 2 हप्ताको छ, अर्को बेकरी बारिस्ता 10 दिनको छ भने अरू चाहिने 1 हप्ता, एआईको चाहिने 2 हप्ता नै छ हाम्रो। त्यस्तो छ, पर्याप्त नभए पनि फेरि एडभान्स हुन्छ नि, अर्को क्लासमा फेरि उहाँहरूलाई रिपिट गराउँछौ हामी।
4: त्यसको प्रभावकारिता कस्तो पाउनु भएको छ?
3: अघिल्लो र दोस्रो त एकदमै उत्साहजनक है। यही बारिस्ता सिकेर विदेशमा गएर अहिले 2-3 जना त्यही काम गर्दैछ भनेर गर्नेले मजाले गरिरहेछ। एप्रोन यो झोला सिउने तालिम पनि दियो, त्यो पनि मजाले गरिरहेछ। यो जुत्ता सिउने भयो विदेशमा सुटै उहाँले निर्यात गर्नुहुन्छ, त्यहाँबाट डिमान्ड आउँछ, हामीलाई यति यति जोर चाहियो भने पनि त्यो बनाएर पठाउनुहुन्छ। अब यहीँको तालिम लिएकोहरू विदेशमा गएर उहाँहरूले बारिस्ताको बेकरीको काम गरिराख्नु भएको छ, मार्केटमा नजाने घरबाटै व्यवसाय गर्ने, जस्तै यो सर्फ भयो झोल साबुन भयो यिनीहरू चाहियो भने यति चाहियो बनाइदियो भन्यो भने उहाँले बनाएर त्यो चाहिँ दिनुहुन्छ। अहिलेको डिमान्ड यिनीहरूको के छ भने एआई यो बारिस्ता अनि यो भिडियोग्राफी एकदमै उनीहरूको डिमान्ड छ। लोकसेवा तयारीमा क्लास पनि हामीले सञ्चालन गर्नु खोजिराखेका छौँ, को यो मखमलको जुत्ता बिहेको जुत्ता, यो उता विदेशमा कार्यक्रम भयो भने त्यहाँबाट अर्डर आउँछ, यहाँको दिदीबहिनीहरूले गरेर पठाएको छ। त्यसको त्यो देख्दाखेरि अब आफूलाई पनि खुसी लाग्छ है। महिला सशक्तिकरण त पहिला भन्दा त एकदमै अहिले त कार्यक्रम केही गर्न लागे ट्रेनिङ दिन लागे म पनि आउने म पनि आइन पुग्यो पुग्यो भन्नुपर्छ। म हामीले सुरुमा हामीले जाम बनाउने तालिम दिँदाखेरि जामको मात्रै यति व्यापार गर्नुभयो उहाँले, हामीले यो वर्षमा एकचोटि महोत्सव भनेर हामीले ठाउँ ठाउँमा गर्छौँ, त्यो ठाउँमा उहाँहरूले आफैहरूले आफैले उत्पादन गरेकोहरू सामानहरू राख्नुहुन्छ। कुनै संघ संस्थालाई यस्तो चाहियो भन्यो भने हामीसँग भएको युवाहरूलाई हामी उहाँहरूसँग माध्यमलाई जोड दिने हो।
4: मुख्य चुनौती चाहिँ के हुँदो रहेछ यो सिप सञ्चालन गरिरहँदाखेरि तालिम दिँदाखेरि चाहिँ
3: उनीहरूले कसो भने तालिम लियो चाहिए बेलामा गरौंला भन्ने यस्तो छ होइन। म यो तालिम लिएर मैले यसलाई व्यावसायिक रूपमै लान्छु भन्ने चाहिँ अलिकति सोच कम भएको जस्तो देखिन्छ। तालिम चाहिँ लिनुहोस् होइन, तालिम अब आफूलाई आएको अवसर नगुमाउनुहोस्, त्यो तालिम लिइसकेपछि तालिमको चाहिँ सदुपयोग गरौँ भन्ने म चाहिँ उहाँहरूलाई सुझाव दिन चाहन्छु।
1: काठमाडौँ महानगरपालिका वडा 18 सिप मेला संयोजक तथा वडा सदस्य हीरा शोभा डंगोलसँग वडामै सिप मेलाको आवश्यकता, अघिल्ला संस्करणको प्रभावकारिता, सिप पछि रोजगारी तथा उद्यमशीलतामा जोडिने अवसर लगायत विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, गैराती बागमती प्रदेशदेखि पश्चिमका धेरै जसो ठाउँमा पानी परेको छ, कतै कतै ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कैलालीमा 100 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी जाँजरकोटमा 79 मिलिमिटर, दाङमा 90 मिलिमिटर, बर्दियामा 68 मिलिमिटर वर्षा मापन भएको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक दुई ठाउँमा मेघ गर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै पहाड़ी भागका केही ठाउँ र तराईका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पनि पानी पर्ने क्रम छ, तर लगातार झरी नपर्ने मौसमविद विनु महर्जनले बताउनुभयो। गैराती कतै कतै ठूलो पानी परेको र ती क्षेत्रको आसपासका ससाना नदीमा जलसतह बढ़न सक्ने भएकोले सावधानी अपनाउन नदी तटीय क्षेत्रका बासिन्दालाई बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
5: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सर्पको टुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौ। सम्भव भएसम्म भुइँमा नसुतौ। झुल लगाएर सुत्ने बानी गरौ।
5: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौ। वरपर घाँसपात र झारपात काटेर सफा राखौ। सर्पले टोकी हालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याऊ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो डिस हो खुशीको कनेक्सन।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
4: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया खैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नदी किनारबाट कम्तीमा 100 मिटरको दूरी कायम गरेर मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय पर्यावरणीय मान्यता छ। नेपालमा भने त्यसको ठिक विपरीत प्राय नदी खोलाको किनारै किनार सड़क निर्माण गर्ने प्रचलन छ, जसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेका छन्। जथाभावी नदी किनार खनेर बनाइएका सड़कका कारण नदीले आफ्नो प्राकृतिक बहाव परिवर्तन गर्छ, जसले गर्दा छेउछाउका खेतीयोग्य जमीन र बस्ती बगरमा परिणत हुँदै आएका छन्। नदी किनारमै निर्माण गरिएका राजमार्ग र सड़क बाढ़ी पहिरोले बगाउँदा राज्य र नागरिकले वर्षेनी ठूलो आर्थिक क्षति बेहोर्नका साथै मानवीय संकट र दीर्घकालीन विकासको अवरोध खप्नु परिरहेको छ। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि नेपालको सन्दर्भमा विभिन्न परिस्थितिजन्य कारणले राजमार्ग र सड़क नदी किनारमा जग हालेर निर्माण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले नदीको प्राकृतिक बहावलाई नियन्त्रण गरी निर्माण गरिएका सबै सड़क संरचनालाई सार्न सम्भव नभए पनि नदीले वर्षेनी कटान गरिरहेका क्षेत्रलाई पहिचान गरी उक्त ठाउँको समस्या समाधानका लागि छोटा सुरुङ निर्माण गर्नुपर्ने सुझाव दिँदै अबका दिनमा सड़क पूर्वाधार निर्माण गर्दा क्षतिबाट जोगिन नदी किनारबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र निर्माण गर्नुपर्ने मान्यतालाई अक्षरश पालना गर्नुपर्ने बताउनु भएको छ। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा आजको गोर्खापत्रमा खबर छापिएको छ।
5: अब विदेशका खबर। रूसले एक हप्तादेखि लगातार आक्रमण गर्दा युक्रेनको राजधानी किएवमा जनजीवन अस्तव्यस्त भएको छ। किएवमा रहेका ऊर्जा, दूरसंचार, सड़क तथा रेल मार्गका पूर्वाधारहरू रूसी ड्रोन तथा मिसाइलको निशानामा परेका छन्। अस्ति आइतबार रूस विरूद्धको युद्धमा ऐक्यबद्धता प्रकट गर्न जर्मनीका चान्सलर फ्रेडरिक मर्ज कुनै सार्वजनिक घोषणा बिनै अचानक किएव पुग्नु भएको थियो। उहाँ किएव ओर्लिएको छोटो समयमै रूसले डिनप्रो नदीमाथिको नर्दन ब्रिजमा आक्रमण गर्यो। पुलमा यसअघि शनिबार पनि ड्रोन आक्रमण भएको थियो, जसका कारण यातायात अव्यवस्थित भएको छ। अस्ति आइतबारको आक्रमणले पुल थप क्षतिग्रस्त भएको किएवका मेयर भिटाली क्लिस्टोटले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। आइतबार युक्रेनको दोस्रो ठूलो शहर खार्किवमा पनि रूसले आक्रमण गरेको थियो। किएवमा रहेका ऊर्जा, दूरसंचार, सड़क तथा रेल मार्गका पूर्वाधारहरू रूसी ड्रोन तथा मिसाइलको निशानामा परेसँगै जनजीवन अस्तव्यस्त बनेको हो। अर्को विदेशको खबरमा, यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन्। नोबेल पुरस्कार समितिले अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ, उहाँका जर्मन सहकर्मी पीटर हेगेमान र जर्ज नागेललाई यो पुरस्कार दिने घोषणा गरेको हो। 3 वैज्ञानिकले संयुक्त रूपमा 1,10,00,000 स्वीडिश कोर्नर नगद पुरस्कार र पदक पाउनेछन्। अप्टोनियोजेनिस क्षेत्रमा गरेको कामका लागि उहाँहरूलाई पुरस्कार प्रदान गरिने भएको हो। जीवित मस्तिष्कमा स्नायुको ले कसरी स्मृति, भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ। अब आज भौतिक शास्त्र, भोलि रसायन शास्त्र, पर्सि बिहिबार साहित्य, शुक्रबार शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ।
6: अब खेल खबर। सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 खेल मैदान तथा कबड्डाल निर्माण गर्ने भएको छ। निर्माण कार्य अगाडि बढ़ाउन शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेप बीच समझदारी पत्र एमओयूमा हस्ताक्षर भइसकेको जानकारी दिनुभएको छ। सिंहदरबारमा सोमबार आयोजित मन्त्री परिषदको नियमित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले परियोजनाले मुलुकको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने बताउनुभयो।
5: अब केही खबर संक्षेपमा। देशका विभिन्न ठाउँमा 5,737 भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गरिएको छ। भूमि अधिकार, अव्यवस्थित बसोबास व्यवस्थापन र सुकुम्बासीको समस्या समाधान सरकारको प्रमुख प्राथमिकता रहँदै आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुका सामाजिक सञ्जाल मार्फत 5,737 भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गरिएको जानकारी दिनुभयो। यो शुरूआत हो, अब यसलाई तीव्र गतिमा देशभर विस्तार गर्ने चरणमा छौं उहाँले भन्नुभएको छ। 1,000 दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने भन्ने चुनावी वाचा स्मरण गर्दै उहाँले चुनावमा गरेको वाचामा स्पष्ट रहेको र 1,000 दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने उल्लेख गर्नुभएको छ।
6: इन्टरनेट सेवा प्रदायकहरूले 50 MBPS भन्दा कम गतिको र सस्ता इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेका छन्। यसले विद्यार्थी, साना व्यवसाय र न्यून आय भएका उपभोक्तालाई मारमा पार्ने भन्दै तत्काल यो निर्णय फिर्ता लिन उपभोक्ता अधिकार कर्मीहरूले आवाज उठाएका छन्। यसअघि चाडपर्वका बेला विभिन्न सहुलियत दिने इन्टरनेट कम्पनीले यसपालि न्यूनतम प्याकेज नै हटाएका हुन्। यसले गर्दा साना प्रयोगकर्ता सूचना तथा संचारको अधिकारबाट वञ्चित हुने जोखिम बढ़ेको अधिकार कर्मीहरूको टिप्पणी छ। इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइसपानले 16 असोजमा विज्ञप्ति जारी गर्दै असोज 19 गतेदेखि लागू हुने गरी सुपथ मूल्य र कम स्पीडका प्याकेज बिक्री तथा नवीकरण नगर्ने घोषणा गरेको थियो। दशैं तिहारको मुखमा सेवा प्रदायकहरूले न्यूनतम 50 MBPS भन्दा कम प्याकेज नदिने घोषणा गरेपछि साना प्रयोगकर्ता मारमा यो उपभोक्तामाथिको सिन्डिकेट रहेको अधिकार कर्मीको दावी। चाडपर्वकै मुखमा महँगियो इन्टरनेट आजको कान्तिपुरमा खबर छ।
5: र प्रधानमन्त्री भइसकेका झलनाथ खनालसँग सत्ताको अनुभव छ। नेकपा एमालेका पार्टी अध्यक्ष भइसकेका उहाँसँग संगठन चलाएको अनुभव पनि छ, तर अहिले उहाँसँग न संसदको जिम्मेवारी छ न पार्टीको सर्वोच्च नेतृत्व। जीवनको 7.5 दशक पार गरिसकेका खनाल वाम वामसँगै जाउँ भन्ने अभियान शुरू गर्ने दिशामा हुनुहुन्छ। वाम एकतालाई आफ्नो राजनैतिक अभियानको केन्द्र बनाउने बाटोमा हुनुहुन्छ। जीवनको उत्तरार्धमा उहाँले नयाँ कदम चाल्नु भएको छ। 77 वर्षीय खनालले हिजो वाम एकतामा जोड़ दिँदै घोषणा गर्नुभयो, समाजवादी जागरण अभियान। 77 वर्षका झलनाथको अझै राजनैतिक तृष्णा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको
6: बोट अनुसारको फल।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: कांग्रेसमा 100 भन्दा धेरै पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे हम्मे। थपिएको वरिष्ठ उपसभापति पदमा विश्व प्रकाश शर्मा निश्चित फराय।
5: राष्ट्र बैंकले विदेशी मुद्रा सटै सुविधाको सीमा बढ़ायो। स्वास्थ्य बीमाको झुट्टा दावी रोक्न एआईको प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य।
6: काठमाडौँको वडा 18 तेस्रो शिव मेला बारिस्तादेखि एआईसम्मका निशुल्क तालिम चल्दै। सिकेपछि विवादमा उतार्न आग्रह।
5: युक्रेनको राजधानी कियेवमा लगातार रूसी आक्रमण, जनजीवन अस्तव्यस्त।
6: र देशभर 27 वटा रंगशाला र कवर्ड हल बनाउन सम्झौता।
5: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले नयाँ पत्रिकामा बनाउनु भएको, सरकारले अति विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बनाउन लागेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एक अति विपन्न परिवार छन्, नजिकै बजिरहेको रेडियोमा उनीहरू घरका लागि अनुदान रकम बारेको खबर सुन्दैछन् अनि भन्दैछन्, यो घर बनाउने पैसो हो कि घरको पोस्टर। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्ते।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएर के पाक्क बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
7: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि। मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
6: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखर भट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि।
7: सब थोक त्यहीबाट हुन्छ त।
6: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
8: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
9: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका 4, ओखरगोटे, सङ्खुवा सभा, मोबाइल 98421-93181 र 98-69-70-68-33।
7: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।

0: जान्छ?
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है।
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने।
4: लाखै सल्लाह दिएको के पाक्क बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 7 AM
3: अहिले बिहानको 7 बज्यो सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश
4: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
3: सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
4: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलधुरा हाल इन्डिया
3: सानुमाया शेर्पा पाँचखापन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत
4: मीडिया प्रेमी निमु शेर्पा पाँचखापन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
3: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
4: सपना सासंखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
3: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
4: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
3: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ
4: लिम्बु विजय पाँचखापन नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया
3: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोको संखुवा सभा
4: सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
3: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
4: बिरबल तामाङ साल्पा चिलिचो गाउँपालिका 4 भोजपुर
3: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौँदा हाल मलेसिया
4: गजेन्द्र राई साल्पा सिलिचो गाउँपालिका 4 भोजपुर
3: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
4: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
3: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संख्या

0: पहाडमा जाडो बढी तर हिँडे सिक्नुपर्छ, यो निकै नै सुमधुर देशभक्ति भाव सँगै कार्यक्रम शुभ सन्देशको बसाईमा तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो अनि लगायतका मोबाइल एप्लिकेशनहरूबाट हामीलाई सुन्दै हुनुहुन्छ भने रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनिरहनु भएको छ। कार्यक्रम शुभ सन्देशको बसाईलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोड़िनु भएको छ, तसर्थ उहाँहरूप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। यो बसाईमा हामी तपाईँले विशेष गरी चाहिँ तपाईँका सम्झना सन्देशहरू नभइकन तपाईँका शुभकामना शुभेच्छाहरूलाई सम्हाल्ने गर्छौं। जति पनि साथीहरू तपाईँले हामीलाई सुनिरहनु भएको छ, तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ र तपाईँका शुभकामना शुभेच्छाहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। फोन गर्नको निम्ति 98 40 68 68 23 यो नम्बर तपाईँको निम्ति खुल्ला भइसकेको छ। सँगै फेसबुक लाइभबाट सुनेर साथ दिनुहुने साथीहरूले लाइभको कमेन्ट बक्सबाट पनि आफ्ना शुभकामना शुभेच्छाहरू पठाउन सक्नुहुन्छ। केही समझहरू देशभक्ति भावले समेटेका गीत संगीतहरूलाई पनि तपाईँको निम्ति मैले राख्नेछु। भन्दै अब म तपाईँलाई नै जोड्न चाहन्छु आजको लागि पहिलो सहभागी मित्र फोन लाइनमा आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। हेलो, हजुर नमस्कार, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
1: भोजपुर
0: किमालुङबाट मनिषा शेर्पा बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर, आराम हुनुहुन्छ मनिषाजी? ठिकै हुनुहुन्छ, कार्यक्रम सुनिरहनु भएको छ? ठिक छ, अनि तपाईँको शुभकामना सन्देश कसको लागि छ ल राख्नुहोस्? ओके नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो मनिषा शेर्पा भोजरबाट, उहाँसँग म छुट्टी पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा, उहाँलाई पनि म स्वागत गर्छु। हेलो नमस्ते। नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? मोरङबाट, के नाम भन्नुभयो?
2: पूर्णिमा राई।
0: ए मोरङबाट पूर्णिमा राई बोल्दै हुनुहुन्छ, के छ पूर्णिमाजी, सन्चै हुनुहुन्छ? हजुर मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है। अनि कार्यक्रम सुनिरहनु भएको छ पूर्णिमाजी? अनि के छ मोरङतिरको खबर, कस्तो छ मौसम त्यता? हाम्रोतिर हिजोसम्म चाहिँ अलिक धुम्म थियो, आज चाहिँ बिहानबाटै मजाले घाम लागिरहेको छ पूर्णिमाजी है। ल ठिक छ, आउनु भयो, जोडिनु भयो, खुसी लागेको छ। अब तपाईँले आफ्नो शुभकामना शुभेच्छाहरू राख्न सक्नुहुन्छ। लगायत सम्पूर्ण लाइफ मुस्टमा शुभ दिन भन्दै हामी छुट्टिन्छौँ है त। साथी हुनुहुन्थ्यो पूर्णिमा राई मोरङबाट आउनुभयो र उहाँसँग म छुट्टिसके। कार्यक्रम शुभ सन्देशको बसाईमा तपाईँले आफ्नो शुभकामना शुभेच्छाहरू राख्ने हो। धेरै भन्दा धेरै साथीहरू सम्झिनु भयो भने त कार्यक्रमको फर्मेट भन्दा हामी बाहिर गइन्छ होइन, साथीहरू सम्झिनको लागि भने त अन्य थुप्रै कार्यक्रमहरू छन्, त्यहाँबाट तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, उहाँलाई म स्वागत गर्छु। हेलो
3: हेलो नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
3: पूर्वेली आकाश राई बोलिरहेको छु, धरानबाट।
0: पूर्वेली आकाश राई धरानबाट आउँदै हुनुहुन्छ, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ?
3: हजुर म सम्झैछु, मेरो खबर एकदम ठिक ठाक छ। यताको मौसमको कुरा गर्नु पर्दा घाम मन्द मन्द लागिरहेको छ, त्यही हो मौसममा सबै ठिकै छ भनौँ है। बरु यताको के छ खबर?
0: हजुर यता पनि एकदम ठिक छ, आराम छौ, सन्चै छौ, मजाले घाम लागेको छ यता पनि। अनि हजुर ल तपाईँको शुभकामना शुभेच्छा ककसको लागि छ राख्नुहोस्?
3: हुन्छ, शुभकामना सन्देश राख्नु पर्दा फर्स्टमा हजुर लगायत हाम्रो अरुण एफएम इन्डस्ट्रीमा नै शुभ दिन भन्न चाहन्छु है। अनि आज विशेष जन्मदिन मनाउनु हुने हाम्रो मोरङ निवासी हाम्रो साथी हुनुहुन्छ दिलु सानो याम्फु, सो उहाँलाई नै जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना। हिजोको दिनमा भएर जन्मदिन मनाउनु भयो हाम्रो भाइ आशिष मगर, उहाँलाई डिलाइटेड ह्याप्पी बर्थडे भन्छु। अनि आगामी दिनमा जन्मदिनको तयारीमा हुनुहुन्छ हाम्रो सिर्जना मुखियालाई पनि आज जन्मदिनको अग्रिम शुभकामना। अहिले यो टाइममा प्रोग्राम जति साथीले सुनिराख्नु भएको छ है, जुन जुन ठाउँबाट जुन जुन माध्यमबाट, विशेष गरी सबैमा शुभ दिन भन्दै छुट्टिन्छु ल। बाइ बाइ।
0: ओके नमस्ते, टेक केयर, बाइ बाइ। साथी हुनुहुन्थ्यो पूर्वेली आकाश राई धरनबाट फोन गर्नुभयो, उहाँसँग म छुटे कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ सुनिरहनु भएको छ। यो सुनिङ बिहानीमा तपाईँका शुभकामना शुभेच्छाहरूलाई नै मैले सँगालिरहेकी छु। सँगै यता फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सुनेर साथ दिइरहनु भएको छ। लाइभको कमेन्ट बक्सबाट साथीहरूले सहभागिता जनाउँदै हुनुहुन्छ। तीर्थ राईले लेख्नु भएको छ, नमस्ते खानबरी सतल्लो पाङ्ठा घर भई हाल धरानबाट चाहना मिडिया ग्रुपमा आबद्ध तीर्थ राई कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नुपर्दा मलाई तीर्थ राई भनेर चिन्नुहुने, कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ होस् भन्दै बाई बाई भन्नुभएको छ। हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ कमला मुखिया, कमलाजीले हेलो नमस्ते सिस, ह्याप्पी बर्थडे टु यु, ओके ह्याप्पी बर्थडे टु यु दिलु सानो यम्फू सुल्टिनीलाई भन्नुभएको छ। त्यसै गरेर राज कालीकोटी हुनुहुन्छ, हेलो गुड मर्निङ मी झापाले हिरो राज कालीकोटी बिर्तामोर झापा जस्ट नाउ यु एन्ड ह्याभ अ वन्डरफुल डे अल माई फ्रेन्ड्स भन्नुभएको छ। अनि त्यसै गरेर अर्को साथी मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, निमुजीले लेख्नु भएको छ, हेलो गुड मर्निङ नमस्कार दिदी, म पाँचको बना चुङखुरङबाट निमु शेर्पा हो, म पनि सुन्दैछु प्रोग्राम गेटुल सन प्यारीमा प्यारी मम्मी एन्ड दिदी सानुमाया शेर्पा शुभ दिन सुरेश राणा मगर एन्ड हेभ अ नाइस डे अल माई फ्रेन्ड्स, ओके बाई भन्नुभएको छ। बसन्त श्रेष्ठ हुनुहुन्छ, बसन्तजीले लेख्नु भएको छ, हेलो हजुर गुड मर्निङ नमस्ते हजुर नमस्कार, इट इज मी बसन्त श्रेष्ठ फ्रम ताप्लेजुङ, मिस यु अल माई फ्रेन्ड्स, हेभ अ ग्रेट डे, सबैमा मिठो माया सम्झना शुभ दिन भन्दै छुट्टिन चाहन्छु भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ मनको साथी जीवन कार्की, लेख्नु भएको छ उहाँले हजुर शुभ बिहानी पोखरेली नमस्कार भन्नुभएको छ, आरामी हुनुहुन्छ हजुर भन्नुभएको छ, एकदमै आराम छौ, सुनिराखेको छ कार्यक्रम पोखराबाट, सम्पूर्ण साथीहरूलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला शुभ दिन भनेर लेख्नु भएको छ। प्रियसी पवित्र मगर हुनुहुन्छ, पवित्राजीले गुड मर्निङ सिस्टर एन्ड हेभ अ गुड डे भन्नुभएको छ। सूर्य तामाङ हुनुहुन्छ, सूर्यजीले नमस्ते हजुर, म सूर्य तामाङ भोसुर्की मालुङदेखि है, जति पनि रेडियो सुनेर बस्नुहुने सबैजनालाई मिठो सम्झना है त भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै म फेरि पनि फोन कलतर्फ लाग्छु, साथी हुनुहुन्छ लाइनमा, हेलो नमस्ते,
1: हेलो गुड मर्निङ नमस्ते,
0: नमस्ते गुड मर्निङ, को बोल्दै हुनुहुन्छ?
1: म खातबारी सतल्लो पाङ्ठा घर भई हाल धरानबाट तीर्थ राई बोल्दैछु है त।
0: तीर्थ राई धरानबाट आउनुभयो, लाइभबाट मजाले सुन्दै हुनुहुँदो रहेछ, कमेन्ट भर्खरै मैले रिड आउट गरेको थिएँ, के छ खबर खबर सन्चै हुनुहुन्छ नि?
1: हजुर मेरो खबर एकदमै ठिकै छ भन्नुपर्छ, हजुर यता कार्यक्रम यो लाइभबाट फेसबुक लाइभबाट अलिअलि सुन्दैछु भन्नुपर्छ
0: है ल। ठिक छ, हुन्छ अब तपाईँको शुभकामना शुभेच्छा तर्फ लागौ।
1: हस्त लागौ, मेरो शुभकामना शुभेच्छा राख्नु पर्दा फर्स्ट अफ अल त तपाईँलाई गाएको रेडियो अरुण हो, एउटा टिमलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि यहाँ साथीभाइहरूलाई शुभ सन्देश राख्नु पर्दाखेरि सर हुन्छ सुरज राई तुम्था, मिडिया प्रेमी निमु शेर्पा, सानुमाया शेर्पा, रिमा थामी, भूमिका राई, अनु शेर्पा, सुस्मिता नाथरिङ, पुष्पाञ्जली राई लगायत साथी त धेरै हुनुहुन्छ ज जसले तीर्थ भनेर चिन्नुहुन्छ र ज जसले जुन जुन माध्यमबाट कार्यक्रम शुभ सन्देश सुनेर बस्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दै हजुरको बसाइबाट उज्जवल हुन्छ। नमस्ते बाबा,
0: नमस्ते शुभ दिन साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभयो तीर्थ राई, हामीलाई खानबारीको मित्र हाल धरानबाट सम्झिनुभयो, शुभ दिन सम्पूर्ण साथीहरूलाई भन्दै यो बसाईबाट छोडिसक्नु भएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्न चाहन्छु। हेलो नमस्ते,
2: हेलो गुड मर्निङ, नमस्ते नमस्कार,
0: नमस्ते गुड मर्निङ, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट?
2: म शम्भु कुलुङ सिसुवाबाट बोल्दैछु भन्नुभयो त।
0: शम्भु कुलुङ सिसुवाबाट बोल्दै हुनुहुन्छ, के छ शम्भुजी खबर खबर, आराम हुनुहुन्छ?
2: खबर खबर ठिकै छ, राम्रै छ, राम्रै छु भन्नुपर्छ। मौसमको बारेमा जानकारी दिनुपर्छ, एकदम मजाले घाम लागेको छ भन्नुपर्छ। मेरो दिदी हजुर लगायत त्यहाँको के खबर खबर?
0: हजुर, मेरो एकदमै ठिक छ, आराम छु, सन्चै छु। अनि यता चैनपुरतिर पनि राम्रो छ, आज बिहानैबाट मौसम खुलेर मजाले घाम लागिरहेको अवस्था छ है। अनि शम्भुजी, तपाईँको शुभकामना सन्देश कसको लागि छ राख्नुहोस् न।
2: हस् हुन्छ, प्रशान्त दिदी आज लगायत पनि एकदम हो दिनका दिनमा होइन, आजको दिन शुभ होस् भन्न चाहे। अनि त्यसै गरी यात्रामा हुनुहुन्छ हाम्रो यात्रा सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी नानाहरू हुनुहुन्छ जेनिसा फुलकङ, अनि सुस्कृति कला, अनि मनिषा, अनि जो जति साथीहरूलाई प्रोग्राम सुन्ने भन्नुहुने सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दै जान्छु। नमस्ते, टेक केयर, बाइ बाइ।
0: ओके, नमस्ते, टेकर, बाबाई। साथी शम्भु कोलुङ हुनुहुन्थ्यो, उहाँसँग पनि म छुटे। कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यति बेला हामीलाई फेसबुक लाइभ मार्फत सुमन तामाङले मेसेज गर्नुभएको छ, गुड मर्निङ, सुन्दैछु खारथाम्साबाट, हेभ अ गुड डे अल अफ यु एण्ड शुभ दिन भन्नुभएको छ। प्रणीप याखा हुनुहुन्छ, प्रणीपजीले गुड मर्निङ सेवा सिस्टर, म पनि सुन्दैछु है, सङ्खुवा सभाघर भई हाल युएबाट हो, मजाले प्रोग्राम सुन्दैछु, अल फ्रेन्ड्सलाई शुभ दिन भन्ने बाबाई भन्नुभयो भएको छ। निर्मला राईले हेभ अ ग्रेट डे अल, सुन्दैछु है मोरङबाट भन्नुभएको छ। धर्मराजले पनि गुड मर्निङ सुपर प्रभात सम्पूर्णमा भन्नुहुन्छ। अर्को साथी आकाश राई हुनुहुन्छ, हेलो हजुर नमस्ते विथ मी पूर्वेली आकाश राई फ्रम धरान, ह्याप्पी बर्थडे टु यु, दिलु सानो याम हो, ओके थ्याङ्क यू सो मच तपाईँलाई। अनि स्वीकृति थुलुङ हुनुहुन्छ, स्वीकृतिजीले गुड मर्निङ भन्नुभएको छ। फुङसा लिम्बुले गुड मर्निङ एण्ड शुभ दिन है भन्नुभएको छ। त्यसै गरेर स्वर्णिम राईले गुड मर्निङ श्री सबैलाई शुभ दिनको कामना है भन्नुभएको छ। वसन्त बन्जनले गुड मर्निङ हजुर सुन्दैछु खारतम्साबाट, ह्याप्पी बर्थडे पूजा साम्पाङ, जन्मदिनको धेरै धेरै शुभकामना भनेर लेख्नु भएको छ। सोमराज राई सोरोङ फेसबुक आइडी भएको साथीले नमस्कार हजुर, शुभ बिहानी रेडियो परिवार अनि सबै सबै साथीहरूलाई शुभ बिहानी भन्दै बाबाई भन्नुभएको छ। सम्झना रुम्बाङसाले शुभ दिन भन्नुभयो, सुमन तामाङले जन्मदिनको शुभकामना बहिनी पूजा राईलाई भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ सुनिरहनु भएको छ। यो स्वर्णिम बिहानीमा तपाईँका शुभकामना शुभेच्छाहरूलाई मैले सँगालिरहेकी छु, अबको आठ बजेसम्म तपाईँसँग रहन्छु। र कार्यक्रममा तपाईँ धेरै साथीहरूलाई जोडिरहेको छु तपाईँका शुभकामना शुभेच्छाहरू सँगाल्दै। अहिले पनि कार्यक्रममा अर्को एउटा मिठो देशभक्ति भावले समेटेको गीत तपाईँको निम्ति सुनाउन चाहन्छु। यो गीत पश्चात फेरि म फर्केर आउने नै छु, सुन्दै रहनुहोस्।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
1: लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्छ झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीँबाट जाने
1: लाखेगर के पाक्क बोलेको मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेर ल्याएको रेडियो छ। लु सुनौ त,
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051494, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
5: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
4: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
5: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
4: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 शेयर लाभांश तथा संरक्षित पूँजीको स्थिरता सम्बन्धमा,
4: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
5: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
4: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा,
5: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
4: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा र
5: विविध
4: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति, एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
5: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
4: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
5: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
4: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191-029-570-191 98422-92388 र 98525-53-54 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा

0: हजुर, कार्यक्रम स्वभाव सन्देशको बसाईमा राखिएको यो छोटो विश्राम पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम स्वभाव सन्देशको बसाई तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट एकैसाथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफेम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट हामीलाई सुन्दै हुनुहुन्छ। तपाईँले आफ्ना विशेष शुभकामना शुभेच्छाहरू छन्, आफ्ना आफन्तजन इष्टमित्र साथीभाइको निम्ति विशेष शुभकामना राख्न चाहनुहुन्छ भने 9840 68 68 23 यो माध्यम हुँदै तपाईँ आउन सक्नुहुन्छ। अहिले पनि म ढिला नगरिकन फोन कलतर्फ नै लाग्न चाहन्छु। यति बेला साथी लाइनमा हुनुहुन्छ। हेलो, नमस्ते।
1: गुड मर्निङ ज्याफला दिदी।
0: नमस्ते, गुड मर्निङ। को बोल्दै हुनुहुन्छ? रचना लामा बोल्नुभयो खानबारीबाट है रचनाजी।
1: हजुर।
0: अनि के छ हजुरको खबर, आराम हुनुहुन्छ? खाना बनाउँदै हुनुहुन्छ? ल ठिक छ, मिठो बनाउनुहोस्। खाना खान त्यति आउनुपर्छ कि कसो, मेरो त मनेकै छैन। ओहो, ल ठिक छ, हुन्छ। अनि के छ खानदारीतिरको मौसम कस्तो छ? आज त घाम लागेको होला कि कस्तो छ? ए हो र, ओहो, यतातिर चाहिँ मजाले घाम लागेको छ रचनाजी। हस् हुन्छ, आउनुभयो, अब शुभकामना सन्देशतर्फ लागौँ न त। ल हुन्छ, मैले मिल्छ भने म पठाइदिन्छु है त। ल शुभकामना सन्देश राख्नुहोस् त।
1: शुभकामना सन्देश राख्नु पर्दा आजको दिन हजुरलाई शुभ रहोस् भन्न चाहन्छु है। अनि जुन जुन माध्यमबाट सुन्दै हुनुहुन्छ, आज बर्थडे मनाउँदै हुनुहुन्छ होला, जो जो सुन्दै बर्थडे मनाउँदै हुनुहुन्छ उहाँहरूलाई जन्मदिनको लाखौँ शुभकामना भन्न चाहन्छु। अनि मेरो स्याबिनतिर हुने आप्पा आमालाई धेरै धेरै सम्झना आज दिन शुभ रहोस् भन्न चाहन्छु। अनि पुरेतिर हुनुहुन्छ त्यहाँ साथी हुनुहुन्छ कल्पना तामाङलाई पनि धेरै मिस गरिराख्छु भन्न चाहन्छु। साउथतिर हुनुहुन्छ भाइ कृष्ण तामाङ, मेरो प्यार साथी आउनुहुन्छ धेरै मिस मिसको माया सम्झना। अनि साथी हुनुहुन्छ बरुण ग्रन्थले, यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने माल्टाको मिना तामाङलाई चाहिँ 98 10 51 92 56 भएर कन्ट्याक्टमा आउनु होला है साथी। तपाईँको कार्यक्रम सुन्दै हुनुहुन्छ भने भन्दै अहिलेलाई गुड मर्निङ, नमस्ते, बाई बाई।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो रचना लामा खानबारीबाट हामीलाई फोन गर्नुभयो आफ्नो साथीहरूको लागि शुभ दिनको कामना भनौ शुभ सन्देश छोड्दै व्यवसायबाट छुट्नु भएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई पनि म स्वागत गर्छु। हेलो, नमस्ते।
2: हजुर नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ। को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? बिपना राई उदयपुरबाट। ओहो, बिपनाजी त धेरै लामो समय पश्चात आउनु भयो कि कसो?
2: पक्कै पनि धेरै समय नै भयो भनौँ न।
0: अनि के छ खबर खबर नयाँ नौलो, के गर्दै हुनुहुन्छ आज भोलि, केमा व्यस्त हुनुभयो र हराउनु भयो हामीबाट टाढा हुनुभयो?
2: मेरो खबर एकदम ठिकै छ, राम्रै छ। अब आज भए त्यति घर यसो काम गर्दै बितिरहेको छ भनौँ न। अब म त हराएको त छैन, सुनेर चाहिँ साथ दिइरहेको हुन्छ। अब यस्तै कार्य व्यस्तताको कारणले गर्दा कल ट्राई गर्न मात्रै नपाएको भनौँ न है।
0: ओके, ल ठिक छ, आउनुभयो, खुसी लाग्यो। अनि सुनाउनुहोस् के छ उदयपुरतिरको मौसम कस्तो छ?
2: मौसम आज एकदम मजाले घाम लागिरहेछ, दसैँ आएको कि जस्तो लागिरहेछ भनौँ न।
0: दसैँ आएको हो कि जस्तो चाहिँ अनुभव भनौँ न, त्यो खालको फिलिङ्स भएको छ है। ठिक छ ठिक छ, यता पनि मजाले घाम लागेको छ बिपनाजी। पक्कै पनि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने त थाहा पाइ नै सक्नुभयो, मैले धेरै पटक भनिसके। अनि तपाईँको शुभकामना सन्देश कसको लागि हो?
2: हुन्छ, प्रोग्राम चलाउँछु स्पेसली हजुरलाई तिमीको लागि नै, विशेष त शुभ दिनको कामना गरे। अनि आज स्पेसली जन्मदिन मनाउँदै छिन् बिहालाई धेरै माया गर्ने साथी हुनुहुन्छ हाम्रो मोरङतिर जिल्लु सानी आउँछौ, उहाँलाई नै जन्मदिनको अवसरमा राख्नु र शुभकामना खजुरले जन्मदिन गरे। पहिला पहिलामा सबैजना सुधिकाल मेरो संस्कृति थपी पर्दै स्पेसली अल फलेकै साइडबाट। अनि जन्मदिन मनाउने तयारीमा छिन् एकदम प्यारी छोरी युमा राई, छोरीलाई नै अप्ठ्यौँ जन्मदिनको शुभकामना। बाकी प्रोग्राम सुनेपछि मेरो निन्द्रासँग परिचित सबैलाई धेरै माया धेरै सम्झना कसैलाई पनि बिर्सेको छैन, मिस यु अल भन्दै म गएर नमस्ते।
0: ओके नमस्ते, बाइ बाइ। साथी हुनुहुन्थ्यो बिपना राई उदयपुरबाट हामीलाई फोन गर्नुभयो अनि यो व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई पनि म स्वागत गर्छु। हेलो नमस्ते। हेलो नमस्ते हजुर।
3: हेलो नमस्ते, गुड मर्निङ.
0: नमस्ते, गुड मर्निङ. को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
3: म मङ्सिबुङ इलामबाट खड्ग सुब्बा.
0: मङ्सिबुङ इलामबाट खड्ग सुब्बा.
3: हजुर.
0: के छ खड्गजी, सन्चै हुनुहुन्छ?
3: हजुर, म एकदम सन्चै छु. अनि तपाईँको के छ खबर?
0: हजुर, मेरो खबर पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है. अनि के छ मङ्सिबुङतिरको खबर, के छ मौसम, कस्तो छ, सुनाउनुहोस् न.
3: मौसमको कुरा गर्नुपर्दा हल्का धुम्म टोपी छ होइन, बेला बेला घाम लाग्ने जस्तो गर्छ, अनि धुम्म परिरहेका छ यतातिर.
0: है ल, ठिक छ. अब तपाईँले आफ्ना शुभकामना सन्देशहरू राख्न सक्नुहुन्छ खड्गजी.
3: हुन्छ, शुभकामना सन्देश राख्नु पर्दा साथीहरू हुनुहुन्छ है, भोजपुरतिर हुनुहुन्छ हाम्रो उर्मिला राई, रुपा राई हुनुहुन्छ धनुकुटातिर, रेनिसा राई, पूर्वेली पञ्च, न्यासा राई, अनि यता भोजपुरतिर हुनुहुन्छ हाम्रो सुलिसा पान्तवा,
0: नमस्ते ठिकर बाबा. यी साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभयो खड्ग सुब्बा, मङ्सिबुङ इलामबाट आउनुभयो, शुभकामना शुभेच्छा राख्दै व्यवसायबाट छुटिसक्नु भएको छ. यो चोनी बिहानीको व्यवसायमा धेरै भन्दा पनि धेरै साथीहरूलाई मैले जोड्ने जमर्को गरिरहेकी छु. यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई पनि म स्वागत गर्छु. हेलो, नमस्ते.
4: गुड मर्निङ. नमस्ते.
0: हजुर नमस्ते, गुड मर्निङ. को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? अनुष्का बस्ने त भोजपुरबाट बोल्दै हुनुहुन्छ. के छ अनुष्काजी, तपाईँको खबर, आराम हुनुहुन्छ?
4: हजुर, म ठिकै छु, भनौँ न, राम्रै छ. मौसमको बारेमा भन्नुपर्दा आज चाहिँ एकदम धुम्मा धुम्मा भइरहेको छ, पानी पर्दा जस्तो भइरहेछ भन्नुपर्छ. अनि हजुरको के छ, सुनाउनुहोस् न है.
0: हजुर, मेरो चाहिँ एकदम ठिक छ, आराम छ, सन्चै छु होइन. अनि यतातिर मौसम राम्रो छ, मजाले घाम लागिरहेको छ अनुष्काजी. अनि ल भन्नुहोस्, अब तपाईँको शुभकामना शुभेच्छा ककसको लागि लिएर आउनुभयो, राख्न सक्नुहुन्छ है त?
4: हस् हुन्छ, सर्वप्रथम हजुरलाई एकदम समय सम्झना, साथमा शुभ दिन कार्य सफलता पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु. बाँकी दिन पनि शुभ रहोस् भन्न चाहन्छु. त्यसै गरी यो अलिन्द दिनको लागि नै एकदम समय सम्झना, साथमा शुभ दिन कार्य सफलता पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु. मेरो घर फ्यामिली भने मम्मीलाई दिदी दाइलाई धेरै सम्झना, मिठो माया, साथमा शुभ दिन भन्न चाहन्छु. यही थियो मेरो छोरी मिसमा बिराम बिरामी थियो, उसले गेटर पनि सानो ठिक हुनु नानी, सिटो सिटो लाएको कामना भन्न चाहन्छु. र शुभ दिन पनि भन्न चाहन्छु. र जति पनि साथीहरूले मलाई अनुष्का भनेर चिन्नुहुन्छ है, कसैलाई पनि बिर्सेको थिएन, सबैमा बराबर माया सम्झना. हाम्रो कुकुरतिर हुने घरमा भुजेरै करिना मगर अनुसार लिम्बु र दुबईतिर हुनुहुन्छ, दुई विकास गुरुङलाई धेरै सम्झना माया.

0: हो भन्नु भएको छ। ओके, अब पनि म फेरि पनि फोन कल तर्फ नै लाग्न चाहन्छु। साथी हुनुहुन्छ लाइनमा, हेलो नमस्ते।
1: हेलो नमस्ते।
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? भोजपुरकी मालङबाट पासाङकी शेर्पा। के छ पासाङकी खबर? अनि के गर्दै हुनुहुन्छ अहिले?
1: अहिले चाहिँ ड्युटीतिर जाँदै भन्नुभएको छ
0: है? ड्युटीतिर जाँदै हुनुहुन्छ, के को ड्युटी हो भन्न मिल्छ?
1: गाउँघरमा त्यस्तै हो,
0: ठिक छ। हुन्छ, आउनुभयो, खुसी लाग्यो पासाङजी। अब शुभकामना शुभेच्छा राख्न सक्नुहुन्छ?
1: शुभकामना राख्नुको त फर्स्ट अफ अल हजुरको लागि, रेडियो अरुण सम्पूर्णको लागि चाहन्छु। अहिले यता भोजपुर दोबाडेदेखि चाहिँ बिना राई चाहिँ केटीहरू सङ्घ यात्रामा छ, शुभयात्रा भन्न चाहन्छु। अहिले खासै त्यस्तो छैन, के भन्दा विशेष गरेर त मेरो चार दिदी जापान डोलमाको लागि हुन चाहन्छु। अनि यसो सल्लाहकार हुनुहुन्छ जापानतिर, अनि आङ्ला बहिनीलाई पनि भन्न चाहन्छु, जति पनि मलाई चिन्नुहुन्छ उहाँलाई सम्पूर्ण राज्य आजको
0: शुभराई साथी हुनुहुन्थ्यो। पासाङकी शेर्पा भोजपुरकी मालङबाट आउनुभयो, उहाँसँग म छुट्टी कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो सडी बिहानीमा तपाईँको शुभकामना शुभेच्छाहरूलाई मैले सङ्घाल्ने छु, धेरै साथीहरूलाई जोडिरहेको छु। फेरि पनि म फोन कल तर्फ नै लाग्छु। साथी हुनुहुन्छ, हेलो नमस्ते। हेलो नमस्ते हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? मन कुमारी कान्छीको लङ कता खातबारी हुनुहुन्छ तपाईँ? अनि के छ खबर, सन्चै हुनुहुन्छ? हजुर सबै ठिक छ, आराम छ, सन्चै छौ हामी पनि। अब तपाईँको शुभकामना सन्देश तर्फ लाग्यो मन कुमारीजी। साथी हुनुहुन्थ्यो मन कुमारी कान्छीको लङ, हामीलाई खादबारीबाट फोन गर्नुभयो, उहाँसँग पनि म छुट्टै। अब पनि समय धेरै छैन, केही साथीहरूलाई मात्रै जोड्न चाहन्छु। हुनुहुन्छ लाइनमा, हेलो नमस्ते।
2: शुभ बिहानी हजुर, नमस्कार।
0: नमस्कार, शुभ बिहानी, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट?
2: म सोमराज राई सोरङ बोल्दैछु, भोजपुरको रामप्रसाद राई गाउँपालिकाबाट।
0: सोमराज राई सोरङ भोजपुरको रामप्रसाद राई गाउँपालिकाबाट, भनेपछि तपाईँले फेसबुक लाइभबाट सुन्दै हुनुहुन्थ्यो अगाडि?
2: हजुर, अगाडि चाहिँ हाम्रो चाहिँ अलिक स्पष्ट टिप्दैन दिदी, यो फ्रिक्वेन्सीदेखि अनि फेसबुक लाइभदेखि नै सुन्दै थिएँ दिदी।
0: ए हजुर, त्यही त तपाईँको मैले कमेन्ट अघि भर्खरै त नभनौ अगाडि रिड आउट गरेको थिएँ, ठ्याक्कै सम्झना आयो। के छ तपाईँसँग चाहिँ मैले यसरी कलमा चाहिँ आज पहिलोपटक कुराकानी गर्दैछु कि जस्तो लाग्यो छ?
2: हजुर, तपाईँसँग त पहिलोचोटि नै हो, अब प्राय जस्तो फ्रिक्वेन्सीमा सुन्न पाइँदैन, त्यही भएर गाह्रो गाह्रो हुन्छ दिदी।
0: ए ला, ठिक छ ठिक छ, दिउँस हामीलाई अनलाइनबाट सुनेर साथ दिएर पनि कल लगाउनु भएको छ, जोडिनु भयो, खुसी लागेको छ। अनि सोमनाथजी, के छ रामप्रसाद राई गाउँपालिकातिरको खबर, कस्तो छ मौसम त्यता?
2: ठिकै छ दिदी, अघि तपाईँले भन्नुभएकै जस्तो तपाईँ घरको ठाउँ जस्तै आजदेखि चाहिँ हिजो अस्ति भन्दा आज अलिक मौसम खुलेको छ, राम्रै छ, घमाइलो नै भइसकिसक्यो भनौँ न दिदी, अस्ति बेला भन्दा दुई चार दिन अगाडि भन्दा आज चाहिँ धेरै मौसम सफा छ
0: दिदी,
2: परिवार सबै आरामै सन्चै भन्नुपर्छ दिदी, म बस्ने ठाउँ एरियाको
0: सधैँभरि ठिक ठाक रहनुहोस्, यसै खबर सुन्न पाऊ सम्राटजी, अहिले पनि आफ्नो शुभकामना सन्देश राख्न सक्नुहुन्छ।
2: हुन्छ, सर्वप्रथम त तपाईँ अनि रेडियो परिवारलाई बाँकी दिन शुभ रहोस् भन्न चाहे, अनि प्रतिमा शेर्पा हुनुहुन्छ उता शङ्कर सभाको साथी, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहे, अब उहाँलाई सँगै अब उहाँको जन्मदिन मनाउन नपाए पनि उहाँलाई जन्मदिनको धेरैभन्दा धेरै शुभकामना भन्न चाहे, अनि बाँकी अरू साथी जो जो साथीहरूले रेडियो सुनेर बस्नुहुन्छ सबै सबैलाई बाँकी दिन शुभ रहोस् भन्दै हजुरलाई भने नमस्ते।
0: नमस्ते, छुट्याउ साथी हुनुहुन्थ्यो सोमरा सुरिङ, हामीलाई फोन गर्नुभयो भोजपुरको रामप्रसाद राई गाउँपालिकाबाट, उहाँसँग म छुट्टी आफ्ना आफन्तजन इष्टमित्र साथीभाइलाई आजको दिनको शुभ सन्देश

छोड्दै छुट्टिनु भएको छ। अब पनि मैले थप साथीहरूलाई फोन कल मार्फत जोड्न सक्दिन। फेसबुक लाइभ मार्फत यति बेला हामीलाई मेसेज पठाउनु भएको छ लक्ष्मी राईले, ह्याप्पी बर्थडे डियर दिलु सानु याम्फो एन्ड ह्याभ अ नाइस डे अल भन्नुभएको छ। संगीता आठवरियाले, नमस्कार म रविबाट संगीता हो, शुभ दिन प्यारी निर्मला राई अनि बिष्टु ज्ञानो कार्की त्यसै गरेर लगायत सम्पूर्णको लागि भन्नुभएको छ। ओके धन्यवाद छ तपाईँलाई। अर्को मित्र दिल्सा राई हुनुहुन्छ, दिल्साजीले हेलो श्री सेवा, म दिल्सा राई ग्रीन सिटी लामबाट हो, शुभ दिन डियर मित्राले गेट विल्सन प्यारी नाना जुनिता चामलिङ राई भन्नुभएको छ एण्ड ह्याप्पी बर्थडे टु यू दिलु सानु याम्फो भन्नुहुन्छ। ओके थ्याङ्क यू सो मच तपाईँलाई। प्रदीप शेर्पाले मिस यू अल भन्दै सबैलाई सम्झिनु भयो। तामाङ प्रमिला हुनुहुन्छ, तामाङजीले गुड मर्निङ अल माई फ्रेन्ड्स भन्नुभएको छ। जुनै दिवानी तिगेलाले ह्याप्पी बर्थडे टु यू दिलु सानु याम्फो एण्ड ह्याभ अ नाइस डे अल माई फ्रेन्ड्स भन्नुभएको छ। अर्को साथी हुनुहुन्छ मेनुका थापा, मेनुकाजीले मिस यू अल भन्नुभएको छ। माया तामाङले गुड मर्निङ नमस्कार, म 5.9 माया मक्तान हो, मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ। मिलन घायलमुटुले गुड मर्निङ सिस्टर, हेभ अ गुड डे अल माई फ्रेन्ड्स भन्नुभएको छ फ्रम दोहा कतार। ओके धन्यवाद छ। विजय सामलिङ राईले अल गुड मर्निङ टु भन्नुभएको छ, थ्याङ्क यू सो मच तपाईँलाई। हर्बलको साथी समीक्षाले हेलो नमस्ते, इट्स मी समीक्षा शेर्पा घर, ओके समीक्षा शेर्पा हाल मलेसियाबाट भन्नुभएको छ। ओके धन्यवाद तपाईँलाई। भूमिका राईले गुड मर्निङ नमस्ते, शुभ बिहानी सन्देश भए काठमाडौँबाट, मर्निङ सन्देश ह्याप्पी बर्थडे प्यारी नाना दिलु सानी याम्फो हेभ अ गुड डे अल भन्नुभएको छ। ओके धेरै धेरै धन्यवाद तपाईँलाई। क्रेडिएबल करण कुलुङले सबैलाई शुभ दिन भन्नुभएको छ। अब शेर्पाले मिस यू अल भन्नुभयो, राजविरही काइनाले पनि मिस यू अल भन्नुभएको छ। मीना चामलिङले नमस्ते गुड मर्निङ सिस्टर, शिवा सिस्टर म खोटाङबाट, मीना चामलिङ राई हो, आज जन्मदिन मनाउने सोल्टी विमल राईको छोरी सायोना विपना राईको साथी दिलो सानो याम्फूलाई ह्याप्पी बर्थडे टु यू मेनी मेनी ह्याप्पी रिटर्न अफ द डे एन्ड गुड ब्लेस यू भन्नुभएको छ। सबैलाई शुभ दिन भन्नुभयो। ओके धेरै धेरै धन्यवाद छ मिनाजी मेसेजको निम्ति तपाईँलाई। त्यसै गरेर भुवन पाण्डे हुनुहुन्छ, भुवनजीले गुड मर्निङ फ्रम मुम्बई इण्डिया भन्नुभएको छ। ओके नेपालको घर चाहिँ पाल्पाको अर्गाली पुरानो गाउँ हो भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अर्को साथी निशान योङहाङ हुनुहुन्छ, निशानजीले शुभ दिनको कामना छ सबै सबै साथीमा सबै सबैमा, साथै दिदी दिलु सानु याम्फोलाई जन्मदिनको हार्दिक शुभकामना छ। निशान योङहाङ सयपत्री मीडिया ग्रुप प्रवास नेपाल साथी इलाम माङ्सेबुङ हाल काठमाडौँबाट सुन्दैछु भन्नुभएको छ। हस् धन्यवाद तपाईँलाई। त्यसै गरेर सारा योन्जन बल हुनुहुन्छ, उहाँले पनि हेलो गुड मर्निङ दी, म धरानबाट सारा योन्जन बल हो, मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ। अब पनि मैले कार्यक्रमलाई त्यतिर बिट मार्नुपर्छ, समयले नेटो काटिसकेको छ। त्यसर्थ तीनजेलसम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरेर कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा तपाईँको लागि यो निकै नै मिठो गीत रहेको छ, दशैं विशेष गीत हो, दशैं आए बोलको गीत तपाईँको लागि छोड्दै आजको कार्यक्रम शुभ सन्देशको बसाईबाट म तपाईँकी साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त नमस्कार, तपाईँको आजको दिन शुभ रहोस्।

0: आदरणीय सुशा नमस्कार. आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. डिजिटल प्लेटफर्ममा आई फेसबुक पेजमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुहुँदा हामी प्रत्यक्ष रूपमा आइरहेका छौं भने युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं. आदरणीय श्रोता, धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा काठमाडौँमा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ. यतिखेर हामी कंग्रेसको 15 महाधिवेशनमा केन्द्रित छौं किनभने विभिन्न पत्र पत्रिकाहरू र संचार माध्यमहरूले नेपाली कंग्रेसको महाधिवेशनलाई नै केन्द्र भागमा राखेर यतिखेर विचार विमर्श र बहसहरू चलाइरहेका छन्. त्यसैले गर्दाखेरि नेपाली बहसका एक दुईवटा श्रृंखलाहरू करिब कंग्रेसमय नै भनेका छन् किनभने नेपालको ठूलो लोकतान्त्रिक पार्टी र नेपाली कंग्रेसको आसन्न यो 15 महाधिवेशन चलिरहेको 15 महाधिवेशनका पेरिफेरीमा रहेर त्यहाँका समग्र विषयहरूका वरिपरि रहेर हामी बहस र चर्चा गर्ने गर्दछौं. र अहिलेको अवस्थामा बीपीकै लाइनमा फर्किएका छन् गगन कुमार थापा. 25 सदस्यीय बन्दैछ पदाधिकारी संख्या र राष्ट्रिय लोकतन्त्र समाजवाद कंग्रेसको वैचारिक आधार हो. नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले आफ्नो प्रतिवेदनमा भनेका छन् मूल्यमा निरन्तरता र व्यवहारमा परिवर्तन हुनुपर्छ. सभापति थापाले पार्टीको 15 राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा आफ्नो वैचारिक धारणा कुनै बदलाव नआएको पनि स्पष्ट सन्देश दिएका छन्. त्यसैले गर्दाखेरि आज हामी नेपाली कंग्रेसकै पेरिफेरीमा र नेपाली कंग्रेसको 15 महाधिवेशनका वरिपरि रहेर कुराकानी गर्नेछौ. नेपाली बहसमा छोटो विश्राम लिन्छौ. विश्रामपछि हामी पुरा उपस्थित हुनेछौ.
1: कहाँ हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है.
2: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
3: के को खास खास सुसु चल्दैछ यता? हामीले सुन्न मिल्दैन कि कसो?
2: ए, बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ.
3: यो त सुप्रिन्सा सुनसादी पसलको कमाल हो नि दिदी.
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ. दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ.
5: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक. मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29.
4: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि.
0: हाम्रो बीचमा नेपाली कंग्रेसका नेता

0: लागि ठुलो नै कुरा हो। क्रियाशील सदस्य त्यो पनि धेरै ठुलो कुरा हो। हामीले हिजो अस्ति मात्रै मथुरा श्रेष्ठलाई काठमाडौँमा सम्मान गर्यौं, जसले 2007 सालमा क्रियाशील सदस्यता लिनुभएको थियो र अहिले नेपाली काँग्रेसको जीवित यो क्रियाशील सदस्य लिएका मतलब सक्रिय सदस्य त यो अहिले हामी वितरण गरेका छौँ र सदस्यता लिएको मध्ये पनि सबै जीवित व्यक्ति हुनुहुन्थ्यो उहाँ हुनुहुन्छ र उहाँलाई पार्टीले अस्ति 15 अधिवेशनको उद्घाटन समारोहमा स्वयं सभापतिले सम्मान गर्नुभयो। म आफैले उहाँलाई स्कटिङ गरेर स्टेजमा लिएर गएको थिएँ। भने मतलब हामी सामान्य कार्यकर्ता हुनुपर्ने नेपाली काँग्रेसको एउटा त्याग परम्परा इतिहास विरासत बोकेको पार्टीको र सामान्य कार्यकर्ता जहाँ 5 पुस्ताले यो पार्टीमा आफ्नो भूमिका निर्वाह गरेको छ, आफूले यहाँ योगदान दिएको छ, त्यो पार्टीको करिब 9 लाख चाहिँ क्रियाशील सदस्य भएको यो पार्टीमा, लाखौं यसमा चाहिँ त्याग तपस्या बलिदान गरेको यो पार्टीमा र सामान्य कार्यकर्ता भएर बस्नुपर्ने एउटा गर्वको विषय हो। र त्यो हुँदाहुँदै म 14 महाधिवेशनमा केन्द्रीय समितिमा पुगेँ। विशेष महाधिवेशन गर्ने कुराहरूमा आवाज उठाइयो, त्यसको लिड गरियो र त्यसपछि फेरि विशेष महाधिवेशनबाट केन्द्रीय समितिमा पनि पुग्यो र अहिले 2 कार्यकाल केन्द्रीय समितिमा बसेपछि हामी कसरी पार्टी सञ्चालन हुँदो रहेछ, कहाँबाट योगदान अझ बढी गर्न सकेको रहेछ, त्यो कुरा अनुभव गरेपछि मेरो पार्टी नेतृत्वहरूसँगको सल्लाह परामर्शपछि थप पार्टीमा एउटा भूमिका पनि निर्वाह गर्न सकिने, एउटा जिम्मेवारी लिएर काम गर्दा गर्दा त्यसमा थप योगदान पुर्याउन सकिने र एउटा हामीहरू हाम्रो पछिल्लो जुन पुस्ता छ, यद्यपि अहिले 35 वर्ष मुनिको विधानले नै यो व्यवस्था गरेर उल्लेख्य मात्रामा हामी केन्द्रीय समितिमा युवा साथीहरू पनि पुग्ने अवस्था बनेको छ। हिजो 14 महाधिवेशनको बेलामा सबभन्दा कम उमेरका 3-4 जना मध्ये यो दिदीहरू 35 नानिसकेको थियो त्यो बेलामा 3-4 जना मध्ये हामीहरू केन्द्रीय समितिमा पुगेर आफ्नो भूमिका निर्वाह गर्यौँ। त्यो बेला के कति गर्यौं भन्ने कुराको सार्वजनिक त्यो मतलब त्यो संचार माध्यमदेखि लिएर त्यो सबै कुराहरू ओपन नै छ। त्यस कारणले हामीले हिजो गरेका कामलाई पनि आफ्नो नेता कार्यकर्ताले त्यो मूल्याङ्कन गर्नु भएकै छ र त्यो सबै हेर्दै गर्दा यो 15 महाधिवेशनमा आइपुग्दै गर्दा चाहिँ पार्टीले जुन किसिमले नयाँ साथीहरूलाई पुराना साथीहरूलाई पार्टीमा योगदान गरेकाहरूलाई मतलब प्रजातन्त्र सेनानी सहित परिवारदेखि विभिन्न क्लस्टरलाई जसरी सम्बोधन गरेको छ र उहाँहरूकै पार्टी युवाले मेरो पार्टी भन्ने अवस्था बनाएको छ, हिजो प्रजातन्त्रलाई लडेर पार्टीमा आबद्ध भए प्रजातन्त्र लडेकाहरूलाई यो मेरो पार्टी भन्ने अवस्था बनेको छ, सहित परिवारका व्यक्तिहरूले पनि यो मेरो पार्टीमा मलाई पनि भूमिका दियो भन्ने छ। सबै सेक्टर अहिले हामीले यो ल्याटरल इन्ट्री मार्फत पेसागत बुद्धिजीवीहरूलाई यसमा विषयगत विज्ञहरूलाई जसरी यहाँ ल्याउने प्रयास भएको छ, यी सबै हेर्दै गर्दा श्रमिकको पार्टी, अपाङ्गता भएको पार्टी, विभिन्न क्लस्टरहरू, अब एउटा पनि क्लस्टर छैन कि जसले जसलाई चाहिँ हामीले त्यहाँ छुटायौँ भन्ने खालको, त्यो अवस्थामा अगाडि बढिरहेको यो बेलामा नेपाली काँग्रेसको केन्द्रीय नेतृत्वमा र पार्टी पदाधिकारीकै भूमिकामा रहेर नेपाली काँग्रेस थप योगदान पनि गर्ने योगदान गर्न सकिने अवस्था चाहिँ बनेको छ।
1: महाधिवेशन प्रतिनिधिहरू अहिले त जेएनजी पुस्ताका पनि कतिपय आएका छन्, युवा पुस्ताका पनि आएका छन् होइन, 7,000 भन्दा बढी इतिहासमै धेरै प्रतिनिधिहरू यतिखेर काठमाडौँमा छन्। अजय बाबु शिवाकोटीलाई कसरी चिन्छन् महाधिवेशन प्रतिनिधिहरूले?
0: मैले नेपाली काँग्रेसको केन्द्रीय कमिटीमा रहेर 2 पटक केन्द्रीय समितिमा रहेर गरेको कामका आधारमा पनि आम पार्टीका नेता कार्यकर्ता शुभेच्छुकहरूले चिन्नु भएको मैले व्यक्तिगत रूपमा महसुस गरेको छु। उहाँले पनि मते एउटा कसरी चिन्नुहुन्छ होला भन्ने कुराको सन्दर्भमा चाहिँ मैले केन्द्रीय समिति एउटा सदस्यको नाताले पार्टीको एउटा सामान्य कार्यकर्ताको नाताले मैले पार्टीमा आउनुभएका महाधिवेशन प्रतिनिधिहरूका बीचमा पुग्दै गर्दा उहाँहरूले मलाई यस बीचमा यो करिब 5 वर्षको अवधिमा नेपाली काँग्रेसमा रहेर मैले गरेको भूमिकाको आधारमा केन्द्रीय समितिमा प्रस्तुत आफ्नो विचारको आधारमा मिडिया मार्फत पार्टीको लिएका नीति सिद्धान्त विचार कार्यक्रमलाई डिफेन्स गरेको हिसाबले त्यसलाई अगाडि लाने जनताको बीचमा पुर्याउन खोजेको त्यो प्रयासका कारणले पनि उहाँहरूले नोटिसमा लिनु भइरहेको रहेछ। मैले हिजो मात्रै पनि बन्द सत्रमा थुप्रै साथीहरू भेटेँ, उद्घाटन सत्रमा भेटेँ, हिजो खाना खाने बेलामा भेटेँ र जुन किसिमको मैले रेस्पोन्स पाएँ जुन किसिमको चाहिँ उहाँहरूले उम्मेदवारीलाई एउटा अप्नाउनु भएको छ, म त्यसका लागि पनि म उहाँहरूसँग धन्यवाद

0: र उहाँहरूले मलाई त्यसरी मलाई जसरी रिसिभ गर्नुभएको छ, मलाई जसरी उहाँले अप्नाउनु भएको छ, त्यो कुराले नै उहाँहरूले मलाई चिन्नु हुँदो रहेछ, उहाँहरूले मलाई अप्नाउनु हुँदो रहेछ भन्ने कुरा मैले अनुभव गरेको छु र म आशा छ यो कुरा मसमा पनि रिफ्लेक्ट हुन्छ।
1: अब अन्तमा कसरी महाधिवेशन प्रतिनिधिलाई वा चाहिँ देशवास भरिका चाहिँ नेता कार्यकर्ताहरूलाई यो 15 महाधिवेशनमा उपस्थितहरूलाई चाहिँ तपाईँको सन्देश के छ?
0: यो गत वर्ष भदौमा जुन किसिमको विद्रोह भयो त्यो विद्रोहको पछाडि हामीले फर्केर हेर्नुपर्छ त्यो विद्रोह किन भयो भन्ने कुरा। आज हामी जुन परिस्थितिमा छौँ यो यो एक किसिमले भन्नुहुन्छ देश पनि एउटा संक्रमणबाट गुज्रियो, यो अबको लक्ष्य सम्मुन अहिले हामी सबै जो जो पार्टीमा आबद्ध भएर काम गरिरहेका छौँ, पार्टीमा आबद्ध हुन नसकेकाहरूलाई पनि थप आउने वातावरण बनिरहेको छ। अबको यो बेलामा देशलाई एक खालको भरपर्दो नेतृत्व चाहिएको छ, लहरदो नेता चाहिएको होइन, मतलब भुलभुलैयामा बनाउने खालको नेता चाहिएको होइन, हामीलाई बलियो नेता, भरपर्दो नेता र देशलाई लिड गर्न सक्ने नेता चाहिएको छ, पार्टी चाहिएको छ। त्यो पार्टी नेपाली काङ्ग्रेस नै थियो, हो र रहनेछ भन्ने कुराको अस्तिको हाम्रो पार्टीको 15 महासभाको उद्घाटन सत्रले पनि झल्को दिइसकेको छ। त्यसकारणले आम नागरिकलाई यही कुराको विश्वास दिलाउन पनि हामी अहिले पार्टी सभापति गगन थापाको नेतृत्वमा 15 महासभा नयाँ नेतृत्व लिएर जान चाहन्छु। त्यसमा पार्टीको तमाम पंक्ति, पार्टी पंक्ति यसमा तयार छ र हामी त्यसको एउटा सहयात्री भएर काम गर्न चाहन्छौँ। मलाई आशा छ नेपाली काङ्ग्रेसका देशभरिबाट आउनुभएका 7,000 भन्दा बढी, विदेशबाट आउनुभएका भातृसुमिति संस्थाहरूबाट आउनुभएका तमाम नेता कार्यकर्ताले यसलाई हृदयङ्गम गर्दै अहिलेको नेतृत्वमा आफूलाई उभ्याउनुहुनेछ र हामीहरूले त्यहाँ थप काम गर्ने अवसर पाउँछौ। मलाई आशा छ नेपाली काङ्ग्रेसको एउटा सहमहामन्त्रीको उम्मेद्वार खुल्लामा उम्मेद्वारको रूपमा यहाँहरूले मलाई समेत त्यो काम गर्ने अवसर दिनुहुनेछ, मेरो विश्वास छ।
1: आशाषी बाबु सुबाकोटीजी, यहाँको महत्वपूर्ण समयका लागि र आगामी दिनको शुभकामना पनि दिन चाहन्छौ। नमस्कार,
0: धेरै धन्यवाद टोकलाई र तपाईँ खेमजी सहित जीवनभन्दा
1: कंग्रेसका सहमहामन्त्रीका उम्मेद्वार अजय बाबु सिवाकोटी आदरणीय श्रोता, हामीतिर जान चाहन्छौं। गाउँपालिका महासंघका अध्यक्ष एवं उपसेकोट गाउँपालिकाका अध्यक्ष र 15 महाधिवेशनका केन्द्रीय सदस्यका उम्मेद्वार लक्ष्मी पाण्डे तर्फ लक्ष्मीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ लक्ष्मी पाण्डेजी, नमस्कार, स्वागत छ यहाँलाई नेपाली बसमा। आदरणीय श्रोता, हामी नेपाली बसमा यतिखेर नेपाली कंग्रेसको 15 महाधिवेशनकै पेरिफेरीमा रहेर बस र चर्चा गरिरहेका छौं र विशेष गरी नेपाली कंग्रेसको यो 15 महाधिवेशनको उत्साहपूर्ण ढंगले र गगन थापाको नेतृत्वलाई स्थापित गर्ने ढंगले चाहिँ अगाडि बढ़ेको छ र नेपाली कंग्रेसमा देशभरिबाट 7,000 भन्दा बढ़ी प्रतिनिधिहरू अर्थात महाधिवेशन प्रतिनिधिहरू आएका छन् र इतिहासमै यो पहिलो पटक 7,000 बढ़ी प्रतिनिधिहरू आएको यो विषयलाई पनि हामी केन्द्रमा राख्न चाहन्छौं। लक्ष्मी पाण्डेजी हामीसँग हुनुहुन्छ। लक्ष्मीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हस्, धन्यवाद। आवाज एकदम कम आएको छ
1: अहिले, ठिक छ? अडियो ठिक छ, मेरो सुनिरहनु भएको छ?
2: हजुर, एकदमै मधुरो।
1: गाउँपालिका महासंघको अध्यक्ष, उपसेकोट गाउँपालिकाका अध्यक्ष र अब नेपाली कंग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेद्वार लक्ष्मी पाण्डेजी, होइन, केन्द्रीय सदस्यको उम्मेद्वारी दिँदै गर्दाखेरि तपाईँलाई किन मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरूले, के छन् तपाईँका एजेण्डाहरू?
2: खेमजी, यो ऐतिहासिक 15 महाधिवेशनमा नेपाली कंग्रेसको यो मेरो केन्द्रीय समितिको उम्मेदवारी, स्थानीय तहको वास्तविकता, स्थानीय तहको भावना, मर्म, पार्टीको संगठनमा जोड्न र स्थानीय तहलाई अझ मजबूत, अझ बलियो बनाएर काम गर्नको लागि मेरो उम्मेदवारी हो र यो ऐतिहासिक महाधिवेशनमा देश विदेशबाट आउनुहुने सबै महाधिवेशन प्रतिनिधिहरूलाई मेरो अनुरोध छ, वास्तविक संघीयताको मर्म स्थानीय सरकारमा हुन्छ, हामी त्यहाँ काम गर्यौं, त्यहाँ एउटा अनुभव बटुलेका छौं, त्यहाँको सुशासन, विकास र सेवा प्रवाह अझ मजबूत गराउनको लागि र तल्लो तहसम्म, वडासम्म काँग्रेसको संगठनलाई अझ मजबूत गराउनको लागि मेरो उम्मेदवारी।
1: अब नेपाली कंग्रेसको 15 महाधिवेशनमा देश विदेशबाट, डायस्पोराबाट र अझ समग्र रूपमा नेपालबाट, नेपालका विभिन्न जिल्ला 77 जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू आउनु भएको छ, होइन, उहाँहरूको एउटै ध्येय यतिखेर गगन थापाको नेतृत्वलाई स्थापित गर्ने र पदाधिकारी संख्या पनि बढ़ाइएको छ, केन्द्रीय सदस्यहरूको संख्या पनि लमसम बढ़ने सम्भावना व्यापक देखिन्छ, त्यसमा तपाईँ बलियो उम्मेद्वार कसरी, तपाईँले चिन्छन् महाधिवेशन प्रतिनिधिले देशैभरकाले?
2: धेरै धेरै साथीहरूले चिन्नुहुन्छ। मैले गाउँपालिका राष्ट्रिय महासंघमा बसेर यो काम गरिरहँदा मैले पूर्व मेची पश्चिम महाकाली मलाई लाग्छ 700-460 को साथीहरू मात्रै होइन 753 मा हामीले संगठनलाई बलियो बनाउने र स्थानीय सरकारमा बसेर काम गर्दा नेपाली कंग्रेसले स्थानीय तहमा सुशासन र विकास बलियो बनाऊ भन्ने हामीलाई दिएको निर्देशन हामीले पालना गर्ने गरी हामी सबै राजनीतिक दलहरूसँग समन्वय गरेर सबै राजनीतिक दलहरूसँग यसको वास्तविकतामा टेकेर नागरिकको भावना अनुसार काम गर्नुपर्छ भन्ने कुरा हामीले बुझेका छौं। त्यसकारण पनि सबै साथीहरूले हामीले उम्मेदवारी गर्दा मैले उम्मेदवारी गर्दाखेरि जहाँ जगमा बसेर काम गर्ने संगठन गर्ने संगठनकर्ताहरूलाई नजिकबाट चिन्नुहुन्छ भन्ने विश्वास पनि हामीले लिएका छौं।
1: अब तपाईँको केन्द्रीय सदस्यमा बलियो उम्मेदवारी छ होइन त्यसो भए?
2: हजुर एकदमै।
1: अब के भन्न चाहनुहुन्छ महाधिवेशन प्रतिनिधिहरूलाई, देश विदेशबाट आउनुभएका सबै प्रतिनिधिहरूलाई?
2: देश विदेशबाट आउनुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूले अहिले यसपटकको ऐतिहासिक महाधिवेशनमा हाम्रो युवा नेता कर्मठ र भविष्य उज्यालो बनाउन सक्ने ताकत भएको नेता गगन थापाको नेतृत्वमा रहेको यो विशेष महाधिवेशनले सम्पन्न गर्न खोजेको यो ऐतिहासिक 15 महाधिवेशनलाई उहाँकै नेतृत्वमा काम गर्ने अवसर हामीहरूले प्राप्त गर्नेछौ र सबैलाई म नजिक छु, म टाढा छु, म विदेशमा छु, म नेपालमा छु, म दूर दराजमा छु, म कुनामा छु, म विपन्न छु, म कमजोर छु भन्ने भावनालाई कतै पनि रहन नदिने गरी समतामूलक पार्टीको मूलधार निर्माण गर्नको लागि सूर्योदय नेता गगन थापाले जुन अभियान ल्याउनु भएको छ त्यो भित्र बसेर काम गर्नको लागि सबैको सद्भाव रहोस्, कसैको मनमा पनि कटुता नरहोस् र सबैलाई मिलाएर लैजाने यो विधानले जुन व्यवस्था गरेको छ, एक व्यक्ति एक पदको अवधारणा समेत सार्वजनिक भएको छ, सबैलाई काम गर्ने अवसर पुग्छ। त्यसकारण पनि हामी सबै रमाएर यो भित्र समाहित हुनको लागि सकारात्मक भावना सहित यो महाधिवेशनमा हामी भाग लिन्छौं र सबैले उत्तिकै बराबर ऊर्जा बोकेर हामी फर्कन्छौं। त्यसकारण सबै महाधिवेशन प्रतिनिधि साथीहरूलाई मेरो अनुरोध छ, म पनि त्यसको एक अंश, म पनि एउटा सदस्यको रूपमा काम गर्ने इच्छा जाहेर गरेको छु। कहिले पनि आफ्नो इमानदारीता, आफ्नो निष्ठा, आफ्नो कर्तव्यलाई हामीले कहिले पनि भुल्ने छैनौं र सानैदेखि नेपाली कंग्रेसको छत्रछायामा काम गरेको अनुभव मसँग छ, त्यो हिसाबले पनि सबैले मलाई यसपटक माया गर्नुहुनेछ र मतदान गर्नुहुनेछ र सबै रमाएर जाने वातावरण यो महाधिवेशनले सिर्जना गर्नेछ। त्यसकारण पनि सबैलाई हार्दिक अपील, हार्दिक अनुरोध छ, सबैको खुशीका साथ यो महाधिवेशन सम्पन्न गर्न महाधिवेशन प्रतिनिधिहरूको हात हुनेछ र सही नेतृत्व छनौट गर्ने तागत पनि सबैलाई मिलोस् भन्ने कामना
1: गर्दछ। स्थानीय तहदेखि केन्द्रसम्म आउँदै गर्दाखेरि स्थानीय तहमा चाहिँ नेपाली कंग्रेस र गगन थापाको नेतृत्व प्रतिको चाहिँ उल्लास उत्साह कतिको छ? किनभने कंग्रेस अहिले जुन ठाउँमा विभक्त छ पनि संस्थापन कंग्रेस प्रतिको लगाव र कार्यकर्ताहरूको उत्साह कस्तो पाइयो?
2: यो त यो सबैले उत्साह बोकेको, एक हिसाबले पुराना दलहरूसँग वितृष्णा जागेको, पुराना दलहरूलाई नरुचाएको भावना यो गएको फागुन 21 गते हामीले जुन नतिजा देखेका छौं, सबै यो चाहिँ भावना, यो निर्वाचन हार्नु, गाउँमा बसेर अथवा देश विदेशमा रहेर अब पुराना दलहरूको अब खैर्य छैन भन्ने जुन विकास भइसकेको थियो, अहिले गाउँ गाउँ जन जन विद्यार्थी महिला सानो उमेर पाको उमेर सबैलाई हाम्रा 80 वर्षभन्दा माथिका बुवाहरूले पनि गगन थापाको नेतृत्वले यो जुन तागत सृजित गरेको छ यसले देशलाई एकपटक नयाँ मोड दिन्छ भन्ने विश्वास जागेको छ। त्यो हिसाबले पनि स्थानीय तहमा त साँच्चै नै एकदमै कलेजका विद्यार्थीहरूमा हामी गाउँमा बसेर हेर्दाखेरि सबैलाई चाहिँ यो तरंगित भएको अवस्था छ। त्यसकारण पनि यो नेतृत्व सबल नेतृत्व, अटल नेतृत्वको रूपमा सबैले हेर्नुभएको
1: छ। महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। लक्ष्मी पाण्डेजी
2: हुनुहुन्थ्यो
1: नेपाली कंग्रेसको 15 महाधिवेशन केन्द्रीय सदस्यका उम्मेद्वार एवं गाउँपालिका महासंघका अध्यक्ष तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे। आदरणीय श्रोता, आज हामी नेपाली बहसमा नेपाली कंग्रेसको 15 महाधिवेशनका पेरिफेरीमा रहेर बहस र चर्चा गरिरहेका छौं। हामी छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनका केन्द्रीय सदस्य दलित तर्फका उम्मेद्वार डाक्टर डेबी सुनार हुनुहुन्छ। डेबीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद, नमस्कार।
1: नेपाली कंग्रेसको महाधिवेशनको बन्द सत्र चलिरहेको छ, तपाईँले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ। डेबी सुनारलाई केन्द्रीय सदस्यको उम्मेद्वारी र तपाईँको दावेदारी किन?
3: यो नेपाली कंग्रेसको पन्ध्रौं ऐतिहासिक केन्द्रीय महाधिवेशनमा सर्वप्रथम देश र विदेशभरिबाट आउनुभएका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य साथीहरूलाई स्वागत गर्न चाहन्छु। र यो महाधिवेशन पहिलाको महाधिवेशन, योभन्दा पहिला गरिएका सम्पूर्ण महाधिवेशनभन्दा भिन्न ढंगको परिस्थितिमा हामीले गरिरहेका छौं। बीचमा हजुरहरू सबैलाई थाहा छ, यो बीचमा हामीले विशेष महाधिवेशन पनि गर्न पुग्यौं। विशेष महाधिवेशन पश्चात यो पन्ध्रौं नियमित महाधिवेशनको अवसरमा अहिले हामी अधिवेशन गरिरहेका छौं। र यो अधिवेशन गरिरहँदा निश्चय पनि भदौ 23-24 गतेको जुन जेएनजी घटना भयो, त्यस पछाडिको राजनीतिक अवस्था नेपालको अहिले परिवर्तित सन्दर्भमा उभिएको छ। यो परिवर्तित सन्दर्भमा विभिन्न आयामहरू नयाँ वाचिकताका साथ अगाडि प्रस्तुत भएको सन्दर्भ छ। चाहे त्यो नेपालको राजनीतिक परिस्थिति होस्, आर्थिक नीतिको परिस्थिति होस्, त्यसै गरी विश्व राजनीतिक परिवेशको सन्दर्भको विषय पनि बदलिएको छ, फेरिएको छ। यो अवसरमा नेपाली कंग्रेसभित्र पनि नेपाली कंग्रेसको विधानलाई अझ धेरै फराकिलो बनाएर विभिन्न उमेर समूहका, विभिन्न जात जाति, भाषा, धर्म, संस्कृति, नेपालको संविधानको आकार जे छ, नेपालको संविधानको जे खालको मूल मर्म छ, त्यो मूल मर्मलाई समेत हुबहु हामीले अहिले यो विधानमा इन्ट्रोड्युस गरेका छौँ। र त्यसै गरी
1: महाधिवेशन प्रतिनिधिले डाक्टर डीबी सुनारलाई चिन्छन्, कसरी चिन्छन् बताउनुहोस्।
3: त्यही त म मेरो विषयमा आउँदैछु। त्यसैले तपाईँले प्रश्नमा जसरी भनिराख्नु भएको छ, तपाईँको उम्मेद्वारी किन र के का लागि नेपाली कंग्रेसको केन्द्रीय सदस्य बन्ने भन्ने विषय आउँदै गर्दा, नेपाली कंग्रेसको पार्टीमा लामो समयदेखि विभिन्न विचारहरू सम्प्रेषण गर्दै, विभिन्न विषयमा काम गर्दै र विभिन्न तह र तप्कामा र ओहदामा बसेर नेपाली कंग्रेस पार्टीको फाउन्डेशनल आस्पेक्टलाई निर्माण गर्ने र त्यसलाई चाहिँ थप मजबुत कसरी बनाउने भन्ने विषयमा काम गरिरहेको, कर्म गरिरहेको एउटा योद्धाको रूपमा मेरो परिचय रहेको छ। त्यति मात्र नभएर नेपाली कंग्रेसभित्र लामो समयदेखि विचारको खडेरी भएको र विचारमाथि ठूलो प्रश्नहरू तेर्सिरहेको बेला, त्यो बेला एउटा युवाको हिसाबले लेखन शैलीबाट होस्, पठन शैलीबाट होस्, चाहे तपाईँहरू जस्तो एउटा चर्चित यो आम संचारकर्मीहरूसँग विभिन्न विचारहरू सम्प्रेषण गर्ने कुरा होस्, त्यति मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा पनि विभिन्न देशहरूमा नेपाली कंग्रेसको प्रतिनिधित्व गरेर नेपाली कंग्रेसका मुद्दा र मोडेलहरूको, विकासका मोडेलहरू नेपाली कंग्रेसले अप्नाइरहेको जति पनि यो राजनीतिक कार्यक्रमहरूको सन्दर्भका विषयहरू छन्, ती कार्यक्रमहरूलाई पनि इन्टरनेसनल प्लेटफर्महरूमा पनि प्रतिनिधित्व गरेको र लगायत, त्यति मात्र नभएर संगठनकै सवालमा पनि हेर्नुहुन्छ भने विगत 20-25 वर्षदेखि निरन्तर अनवरत रूपमा नेपाली कंग्रेसको भातृ संस्थादेखि लगेर, नेवी संघदेखि लगेर, नेपाल दलित संघदेखि लगेर, त्यति मात्र नभएर हाल पनि अहिले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान आदरणीय विश्व प्रकाश शर्माज्यू उपसभापतिज्यू हुनुहुन्छ यसको संयोजक, त्यो संयोजक रहेको समितिभित्र सदस्यको रूपमा काम पनि गरिरहेको हुनाले नेपाली कंग्रेसभित्र थप अझ कसरी यो वैचारिक रूपमा अझ थप प्रष्टता कसरी पार्न सकिन्छ, पोलिसी लेभलमा कसरी काम गर्न सकिन्छ भन्ने कुरामा किन जोड्न चाहन्छु भने, अहिले हामीले नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिभित्र रहेको, मैले अघि नै जाहेर गरेको आदरणीय उपसभापति विश्व प्रकाश शर्माज्यूको नेतृत्वमा रहेको समितिले अहिले हामीले 35 जति उपसमिति निर्माण गरेर नेपालको समाजभित्र रहेका जकडिएर बसेका होस् या जकडिएर नबसेका होस् ती तमाम मुद्दाहरू आइडेन्टिफाई गरेर हामीले अहिले निरन्तर रूपमा यो विशेष महाधिवेशन पछाडि आएको जुन केन्द्रीय कार्य समिति छ त्यो भित्र निरन्तर रूपमा अनवरत रूपमा एक दिन पनि हामी थकान नमेटिकन अहिले विभिन्न पोलिसीमा काम गरिरहेका छौँ। त्यो पोलिसीलाई कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ भन्ने सवालमा पनि निरन्तर हामी अभ्यासरत भइरहेको
1: हो। जाँदा जाँदै नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई, देशभरबाट आएका प्रतिनिधिहरूलाई के छ तपाईँको सन्देश?
3: सबैभन्दा पहिला त आम रूपमा जसरी अहिले यो महाधिवेशनमा होमिनु भएको छ महाधिवेशन प्रतिनिधिज्यू साथीहरू सम्पूर्णलाई आफ्नो विवेक प्रयोग गर्नका लागि, सर्वप्रथम हुन त नेपाली कंग्रेसभित्र वैचारिक स्वतन्त्रता छ, आफ्नो छनौटको त्यो स्वतन्त्रता छ, त्यो बीचमा पनि कतिपय सन्दर्भमा विभिन्न ठाउँबाट यसलाई चाहिँ इन्टरभेन्सन गर्ने, आफ्नो त्यो वैचारिक स्वतन्त्रता र तपाईँको छनौटको स्वतन्त्रतामाथि इन्टरभेन्सन गर्ने परिस्थिति कहिलेकाहीँ नेतृत्व तहबाटै देखिन्छ। त्योभन्दा मुक्त रहेर नेपाली कंग्रेस पार्टी भित्र रहेका आम तपाईँको चाहिँ नेता तथा साथीहरू खास गरेर महाधिवेशन विवेकपूर्ण ढंगले आफ्नो विवेक अप्नाउनु हुनेछ भन्ने विश्वास लिएको छु। र त्यो लिँदै गर्दा नेपाली कंग्रेसको बदलिएको परिस्थितिमा नेपाली कंग्रेसको आकार जे छ, नेपाली कंग्रेसको भावना जे छ, नेपाली कंग्रेसको मूल मर्म जे छ, त्यो सम्पूर्ण विषयहरूलाई क्यारी गर्न सक्ने, पोख्न सक्ने, ठेक्न सक्ने खालको नेतृत्व सहितको सिङ्गो केन्द्रीय कार्य समिति अहिलेको वर्तमान आवश्यकता हो। बदलिदो परिस्थितिमा हामीले देखिरहेका छौँ नेपाली कंग्रेसमाथि विभिन्न प्रहारहरू भइरहेको छ, अन्य राजनीतिक दलहरूबाट खास गरिकन नेपालको पछिल्लो क्रममा उदाएको नवउदित राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी हामी सँगसँगै उनीहरूको वैचारिक तादम्यता मिलिरहेको, कतिपय सन्दर्भ प्रिन्सिपली हामी एउटै ठाउँमा रहेको तर सांगठनिक धरातल उसको कमजोर भए पनि पछिल्लो क्रममा पपुलरिजमको अथवा पपुलिस्ट मुद्दाबाट ऊ चाहिँ अहिले उदाएको हुनाले यस्ता चाहिँ कुराले गर्दाखेरि जनताको प्रत्यक्ष जुन सरकार राख्ने मुद्दाहरू छन् ती मुद्दाहरू कहिलेकाहीँ डिरेल भइरहेको हुन्छ र मुद्दाहरू जनताको प्रत्यक्ष सरकार राख्ने मुद्दाहरूभन्दा माथि पपुलिस्टहरूले काम गरिरहेको यस परिस्थितिमा हामीले ती सम्पूर्ण विषयहरूलाई बडो मिहिन ढंगले बुझ्न सक्ने खालको नेतृत्व सहित केन्द्रीय कार्य समिति ती मिहिन ढंगले अहिले बदलिदो आयाममा जसरी जस्तो बदलिदो आयाममा अहिले विश्व राजनीतिक परिघटनाहरू घटिरहेका छन् यसको विषयमा पनि नेपाली कंग्रेस जस्तो एउटा जिम्मेवार दलले आफूले कसरी यस्ता विषयहरूमा पस्कन सक्छ, त्यहाँभित्र रहेका केन्द्रीय कार्य समितिमा रहेका नेता तथा साथीहरूले कसरी पस्किन सक्नुहुन्छ, किनभने नेपाली कंग्रेस एउटा चाहिँ पार्टी मात्रै होइन यो समग्र देशको जनताको भावना बोक्ने एउटा चाहिँ समष्टिगत विषय पनि हो, त्यो भावना रूपी एउटा चाहिँ हामी सबैको एउटा भरोसा पनि हो, राष्ट्रिय शक्ति पनि हो, त्यो राष्ट्रिय शक्ति र राष्ट्रिय भरोसा बोक्न सक्ने पार्टीभित्र कस्तो खालको केन्द्रीय समिति बन्नुपर्छ, कस्ता खालका नेतृत्व जानुपर्छ, कस्ता खालका वैचारिक व्यवस्थामा आफूलाई उभ्याउन सक्ने प्रखर ढंगले नेपाली कंग्रेसको यो पछिल्लो क्रममा जति पनि यो च्यालेन्जेसहरू छन् च्यालेन्जेसहरूलाई बोक्न सक्ने र त्यसलाई चाहिँ सम्प्रेषण गर्न सक्ने जनता समक्ष होस्, अन्तर्राष्ट्रिय इन्टरनेसनल प्लेटफर्महरू समक्ष होस्, यी सबै कुरामा आफूलाई प्रखर ढंगले उभ्याउन सक्ने नेतृत्व चयन गर्नुपर्नेछ। यी सम्पूर्ण चुनौतीका बीचबाट नेपाली कंग्रेसलाई पुनर्जागृत गर्नुपर्नेछ। नेपाली कंग्रेसभित्र रहेका जति पनि विगतमा आएका प्रश्नहरू छन् ती प्रश्नहरूको जवाफ दिन सक्ने खालको नेतृत्व र केन्द्रीय कार्य समिति रहेका सदस्यहरूमा त्यो खालको ताकत हुनुपर्नेछ। त्यसैले सबै जात जाति भाषा धर्म संस्कृति वर्ण लिङ्ग संविधानले परिकल्पना गरेको जुन खालको समावेशता चरित्र भएको हाम्रो अहिले विधान छ त्यो विधानभित्र सबै त्यो समावेशी क्लस्टरबाट आउने साथीहरू पनि अत्यन्तै यसका विषयमा पार्टीको विषयमा संगठनको विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाहरूको विषयमा पढे लेखेको होस् अथवा संगठनिक धरातलमा उसले चाहिँ निरन्तर अनवरत रूपमा संगठनरत ढंगले काम गर्न सकोस् यी सबै विषयहरूमा पोक्त परिपक्व भएको व्यक्तिलाई नै अहिले केन्द्रीय कार्य समितिमा ल्याउन जरूरी छ र यसका लागि आम विवेकी सम्पूर्ण विवेकी मतदाता महाधिवेशन प्रतिनिधिज्यू साथीहरू देशभरिबाट आउनुभएका र विदेशभरिबाट आउनुभएका सम्पूर्ण साथीहरूलाई राम्रो र एकदम कुशल नेतृत्व छनौट गर्नका लागि म हार्दिक अपील गर्न चाहन्छु। यो बीचमा तपाईँसँग संवाद गरिरहँदा मेरो पनि केन्द्रीय सदस्यमा उम्मेदवारी रहेको कुरा तपाईँले जसरी जाहेर गर्नुभएको छ त्यसैमा केन्द्रित रहेर म सम्पूर्ण आम मतदाताहरूलाई म पेसाल इन्जिनियर पनि हो अछाम क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएको छु। अहिले नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्यको रूपमा पनि काम गरिरहेको, त्यति मात्रै नभएर म अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा कलम चलाउने त्यसकै म विद्यावारिधि गरेको विद्यार्थी पनि र एउटा अनवरत सिकाइको एउटा सहयात्री पनि र पार्टीको विभिन्न संगठन मोर्चामा काम गरेको विभिन्न आन्दोलनमा सहभागी भएको र नेपाली कंग्रेस पार्टीलाई दुःख पर्दा एउटा योद्धाको रूपमा एकल भए पनि साथीहरूको साथमा सदैव अगाडि उभिएको अग्रमोर्चामा उभिएको एउटा युवालाई र दलित क्लस्टरबाट नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिमा सदस्यको रूपमा निर्वाचित गराउनुहुनेछ भन्ने विश्वास छ।
1: हजुर दिपजी, यहाँको महत्वपूर्ण समय र आगामी दिनको शुभकामना, नमस्कार, धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार डाक्टर डिभिजना आदले। श्रोता, यतिखेर हामी जान चाहन्छौ नेपाली कंग्रेसका नेता युवराज पाण्डे, पाण्डेजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: नमस्कार, धन्यवाद।
1: अब यतिखेर नेपाली कंग्रेसको 15 महाधिवेशनमा तपाईँको उम्मेद्वारी केमा पाण्डेजी?
4: मेरो उम्मेदवारी यो पटक नेपाली कांग्रेसलाई पुनर्संगठित गर्न, पुनर्जागृत गर्नका लागि, बृहत्तर रूपमा एकताबद्ध गर्नका लागि र कांग्रेसप्रति जनताको जुन हिजो भरोसा टुट्दै गएको, साख अलिकति त गिर्दै गइरहेको अवस्था छ, यसलाई चाहिँ पुनर्स्थापित गर्नका लागि खुल्ला 45 तर्फ म चाहिँ नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यको उम्मेद्वार हुँदैछु। आज मनोनयन दर्ताको तयारी गर्दैछु।
1: अब केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै गर्दाखेरि तपाईँका जित्ने आधारहरू, तपाईँका एजेन्डाहरू, महाधिवेशन प्रतिनिधिले तपाईँले किन मतदान गर्ने युवराजी?
4: पहिलो कुरा त हामी काङ्ग्रेसलाई रूपान्तरित, काङ्ग्रेसलाई चाहिँ पुनर्जागृत, पुनर्संगठित गर्न चाहन्छौ। यो यात्रा चाहिँ विगतमा भएको विशेष महाधिवेशन, जुन करिब एक वर्ष अगाडि भयो, त्यो विशेष महाधिवेशनबाट नै यो यात्रा हामीले सुरु गरेका छौं। यति मात्रै होइन, विद्यार्थी राजनीतिबाट लामो अनुभव बोकेर करिब तीन दशकको विद्यार्थी राजनीतिको अनुभव मेरो आफ्नै पनि, सामान्य एउटा माध्यमिक, तत्कालीन समयमा माध्यमिक विद्यालयको अध्यक्ष हुने, त्यहाँको समितिको अध्यक्ष हुने कुरादेखि क्याम्पसमा पढ्दाखेरि त्यहाँको क्याम्पसको इकाइको अध्यक्ष हुने कुरा, केन्द्रीय समितिमा रहेर काम गर्ने कुरा, केन्द्रीय महामन्त्रीसम्मको जिम्मेवारी बुकेको जुन मेरो विगत छ, त्यसको अनुभव, त्यो समयको संघर्ष, त्यो समयसम्म हामीले गरेका विभिन्न आन्दोलनहरू, विभिन्न खालका सामाजिक, राजनीतिक, शैक्षिक अभियानहरूसँग जोडिएर समाज रूपान्तरणका निम्ति र देशमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि हामीले जसरी संघर्ष गर्यौं, ती उपलब्धिहरूलाई रक्षा गर्दै, तिनलाई संस्थागत विकास गर्दै, देशलाई समुन्नतितर्फ लानु हाम्रो आजको जिम्मेवारी हो। देशका लागि हाम्रो पुस्ताले पहिला काङ्ग्रेसलाई बदल्ने हामीले संकल्प गर्यौं, त्यो बदलिएको काङ्ग्रेसबाट देशलाई फेरि समुन्नतिको बाटोतर्फ लाने हाम्रो उद्देश्य हो। त्यसका लागि हामीले काङ्ग्रेसभित्र के कुरामा बदलाव ल्याउने त, के कुरामा परिवर्तन ल्यायो भने हामी वास्तवमै काङ्ग्रेसलाई समयसँग जनताको आकांक्षा र भावनालाई सम्बोधन गर्ने पार्टीका रूपमा पुनस्थापित गर्न सक्छौ त भन्दा, हामीले पहिलो कुरा हाम्रो नेतृत्व, हामीले नेतृत्वमा जुन खालको कुशलता हुनुपर्छ, जुन खालको दृष्टिकोण हुनुपर्छ, नेतृत्व भनेको भिजनले ड्राइभ गर्ने हो, नेतृत्व भनेको त्यसको व्यवस्थापन क्षमता पनि हुनुपर्छ, त्योसँग केही न केही अनुभव पनि हुनुपर्छ, त्यो अनुभव, व्यवस्थापन क्षमता र त्यसले जनतालाई, जनताका भावनालाई आफ्नो पार्टीको भावना बनाउने, जनताको भावनालाई पार्टीको मुद्दा बनाउने र जनतासँग एकाकार भएर अगाडि बढ्ने, त्यो भावना पार्टीले बोक्नुपर्छ। नीति निर्माण तहमा जब हामीले विषयहरू उठाउँछौ, कुनै पनि विषय उठाउँदाखेरि पार्टीले लिने नीति कार्यक्रम, रणनीतिहरू, त्योबाट मात्रै पार्टीले कसरी आफूलाई अगाडि बढाउँछ भन्ने कुराको जनताले मूल्याङ्कन गर्ने गर्दछन्। त्यो कसीमा पछिल्लो केही समय नेपाली काङ्ग्रेस कहीँ न कहीँ कमी कमजोरी गर्न पुग्यो। नेपाली काङ्ग्रेसको नेतृत्वले कहीँ न कहीँ आफूलाई अब्बल ठहराउन सकेन प्रतिस्पर्धामा। अहिले प्रतिस्पर्धाको समय पनि हो, हामीले भन्ने गर्दछौ अत्यन्तै धेरै यो प्रविधि मैत्री भू समाज, जनता अत्यन्तै जागरूक भए, जनताहरूमा अत्यन्तै चेतनाको स्तर छ, तत्काल कुनै पनि कुराको सूचना विश्वव्यापी रूपमा जान्छ, त्यो सूचनालाई पनि सही ढंगले विश्लेषण मनन गर्ने जमात तयार भइसकेको छ भन्ने हाम्रो जे पनि बुझाइ छ। सँगसँगै एउटा अनुभवी पुस्ता, अर्को चाहिँ संघर्षको मैदानमा विभिन्न चुनौतीहरू सामना गरिरहेको पुस्ता, युवा पुस्ता, र सँगसँगै फेरि हामी देशका लागि केही नै योगदान गर्छौ भनेर ऊर्जा बोकेको नवयुवा, यो तिनवटै पुस्तालाई समेटेर लानु आजको काङ्ग्रेसका निम्ति एउटा चुनौतीको विषय हो। त्यो पनि हामीले गर्न
1: सक्छौँ। महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको आग्रह के छ, तपाईँको अनुरोध के छ देशभरिबाट आउनुभएका महाधिवेशन प्रतिनिधिहरूलाई?
4: महाधिवेशन प्रतिनिधिहरू नेपाली काङ्ग्रेसभित्र अत्यन्तै स्वच्छ ढंगले, अत्यन्तै लोकतान्त्रिक ढंगले निर्वाचित भएर आउनुभएको छ, सबैलाई म हार्दिक बधाई दिन चाहन्छु र पार्टीमा वृहत्त रूपमा एकता कायम गर्नका लागि समेट्ने प्रयासहरू पनि भएका छन्। छिटफुट कुराहरू बाहेक अत्यन्तै राम्रो ढंगले, सौहार्द ढंगले, प्रत्यतापूर्वक महाधिवेशन प्रतिनिधिहरू छनौट भएका छन्, प्रक्रियामा सामेल हुनुभएको छ। यो अवस्थामा नेपाली काङ्ग्रेसलाई हामीले जसरी पुनर्जागृत गर्ने, पुनर्संगठित गर्ने, जनताको भावना बोक्ने पार्टी बनाउने भनेर जसरी एजेन्डा बोक्ने पार्टी बनाउने भनिरहेका छौं, यो सन्दर्भमा महाधिवेशन प्रतिनिधिहरूले परम्परागत दलले आफ्नो समूहगत आबद्धता कहाँ थियो भनेर हेरेर होइन, खुल्ला भएर अन्तर्मनदेखि अब यो पुस्ताले यो यति योगदान गरेको अनुभवी र यो समयसम्म संघर्षबाट खारिएर आएको पुस्ताले नेपाली काङ्ग्रेसलाई सही दिशा दिन सक्छ, सही गति दिन सक्छ र नेपालको राजनीतिलाई दिशा निर्देश गर्न सक्दछ, लिड गर्न सक्दछ भन्ने जुन विश्वास भरोसा लिनुभएको छ अहिलेको पुस्तासँग, त्यो पुस्तासँग नजिक रहेर सन्निकट रहेर जस्तो अहिलेको सभापति र यो नेतृत्व गरेको पंक्तिसँग विद्यार्थी राजनीतिदेखि नै दुई दशक अगाडिदेखि नै सन्निकट रहेर हामीले पार्टीको रूपान्तरण पुनर्जागरण सँगै राष्ट्रिय स्तरमा नीति निर्माणको तहमा पनि काम गरेका छौं। त्यसले गर्दा काङ्ग्रेसलाई बदल्ने कुरा र बदलिएको काङ्ग्रेसले देशको नेतृत्व गर्ने कुरा, देशलाई पनि फेरि नयाँ दिशामा लाने एउटा सुसंस्कृत राजनीतिक पद्धतिमा लाने त्यो व्यवहार संस्कार नेतृत्व देखाउनका निम्ति अहिलेको हाम्रो पुस्ता अफल छ, हामी त्यो सक्छौ। यो सामूहिकतामा विश्वास गर्दै यो पुस्ताको एउटा प्रतिनिधि पात्र म नेपाली काङ्ग्रेसको खुल्ला तर्फको केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीमा छु। मैले तपाईँहरूको सञ्चार माध्यमबाट पनि आफ्नो उम्मेदवारी प्रस्तुत गर्दछु देशभरिका प्रतिनिधि साथीहरूलाई। अहिलेको सभापति गगन थापाको नेतृत्वमा नेपाली काङ्ग्रेसले हिजोभन्दा सक्षम ढंगले सबल ढंगले जनताका आकांक्षाहरूलाई सम्बोधन गर्ने गरी नेपालको राजनीतिको मियो बनेर अन्य प्रतिस्पर्धी पार्टीहरूलाई पनि सही ट्र्याकमा ल्याएर नेपालको राजनीतिलाई सही बाटोमा दिशा निर्देश गर्न सक्दछ गर्नुपर्दछ भन्ने म विश्वास राख्दछु। खास गरी जनताका समस्याका विषयहरू छन्, सुकुम्बासीको समस्याको कुरा होस्, मजदुरको समस्याको कुरा होस्, विद्यार्थीको समस्याको कुरा होस्, पछाडि परेको वर्ग समुदायको कुरा होस्, महिलाको कुरा होस्, उपेक्षा गरिएका विभिन्न समुदायहरूको कुरा किन होस्, तिनलाई देश राज्यको मूल पर्वमा ल्याएर संविधानले व्यवस्था गरेका धेरै कुराहरूलाई पनि हामीले संस्थागत गर्न सकेका छैनौं। त्यसलाई संस्थागत विकास गर्न पनि काङ्ग्रेस पार्टी दरिद्र हुनुपर्छ अहिले भने प्रतिपक्षमा होला। यो लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनका निम्ति, यो गणतान्त्रिक व्यवस्थालाई अझै राम्रो ढंगले अगाडि बढाउनका निम्ति, यसका संस्थाहरूलाई बलियो बनाउनका निम्ति, संस्थाहरूको विकास सही ढंगले गर्नका निम्ति र नेपालमा उन्नत खालको लोकतान्त्रिक अभ्यास छ भन्ने कुरा विश्व समुदायमा देखाउनका निम्ति नेपाली काङ्ग्रेस बलियो बनाउनु जरुरी छ। त्यसका लागि हाम्रो पुस्ताले सक्छ, म त्यसमा सामेल भएर सहभागी भएर मेरो प्रतिनिधित्वले पनि काङ्ग्रेसलाई योगदान दिन सक्छ र देश निर्माणमा योगदान दिन सक्छ भन्ने मलाई विश्वास
1: छ। हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। युवराज पाण्डेजी नमस्कार। अब उहाँ त्यसपछि हामी जान चाहन्छौ नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार प्रकाश तिवारी तर्फ। प्रकाशजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद, नमस्ते।
1: प्रकाश तिवारीजी, नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै गर्दाखेरि तपाईँ त स्थानीय तहमा पनि पोख्त हुनुहुन्छ होइन, जुन चौपारी गाउँपालिकाको अध्यक्षका रूपमा पनि हुनुहुन्छ, स्थानीय तह र केन्द्रमा कंग्रेसलाई जोड्नका निम्ति कस्तो खालको भूमिका निर्वाह गर्नुभयो यो बीचमा र केन्द्रीय सदस्यको उम्मेद्वारी किन?
5: सर्वप्रथम धन्यवाद। म नेपाली कंग्रेसको यो आसनमा 15 अधिवेशनमा खसारे तर्फबाट चाहिँ तपाईँको केन्द्रीय सदस्यको उम्मेद्वार छु र अहिले चाहिँ हामीले मेनली चाहिँ दुईटा एजेन्डामा चाहिँ हामी फोकस गरिरहेका छौँ। एउटा चाहिँ जुन नेपाली कंग्रेसप्रति चाहिँ हजुरको जनताको विश्वास अथवा नेपाली कंग्रेस जनकै विश्वासलाई चाहिँ हामीले फर्काउनु पर्ने अवस्था छ। यो देशमा सम्भव छ, यो देशमा नै काम हुन्छ र यो देशमा भएर इन्भाइरोमेन्टमा चाहिँ हामी चाहिँ आफ्नो जीवनयापन गर्न सक्छौँ भन्ने एउटा विश्वास पनि डगमगाइरहेको अवस्था छ, विशेष गरी युवा पुस्ताहरूमा, र त्यसलाई पनि हामीले चाहिँ पुनर्स्थापना गर्न छ। त्यसैले देश र नेपाली कंग्रेसको चाहिँ तपाईँको प्रतिको विश्वासलाई पुनर्स्थापना गर्नको लागि गर्ने उद्देश्यका साथ हजुरको मेरो चाहिँ केन्द्रीय सदस्यमा उम्मेदवारी हो। र अहिले यो पपुलिजम र पर्फर्मेन्सको कुराहरू चाहिँ परि उठिरहेको छ, जुन यो पब्लिजमको ट्रेन आएको छ, त्यसले गर्दा चाहिँ पर्फर्मेन्स काम गर्नुपर्छ, डेलिभरी दिनुपर्छ, साँच्चै कर्म गर्ने र गरेपछि चाहिँ देश बन्छ अथवा पार्टी बन्छ भन्ने कुरालाई चाहिँ हामीले स्थापित गर्नु छ। अहिले पब्लिजमको ट्रेनले गर्दाखेरि यी कुराहरू छायामा परेका छन्। स्थानीय सरकारको प्रमुखको रूपमा काम गर्दै गर्दा हामीले 5 वर्षमा के गर्यौं, के कसरी परिवर्तन गर्न सम्भव भयो, हामीले चाहिँ दूरदराजको स्थानीय पालिका जुन गुमनाम थियो त्यसलाई चाहिँ तपाईँको एउटा उत्कृष्ट पालिकाको रूपमा लानको लागि के कसरी चाहिँ हजुरको सम्भव भयो, सफल भयो भन्ने कुरालाई चाहिँ तपाईँको अनुसरण गर्दै त्यहाँबाट सिकेका कुराहरूलाई सिकेर त्यही एक्सपर्टिजलाई चाहिँ तपाईँको यो पार्टीको डेभलपमेन्टको लागि र देशका अन्य एजेन्डा र ठुलो चाहिँ एउटा ग्रेटर स्कोपमा काम गर्ने उद्देश्यका साथ हजुरको मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु।
1: अब अहिले जसरी तपाईँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ प्रकाशजी, नेपाली कंग्रेसको 15 महाधिवेशनको उत्साह कस्तो छ? महाधिवेशन प्रतिनिधिहरूले प्रकाश तिवारीले कसरी चिन्ने?
5: मलाई नेपाली कंग्रेसका चाहिँ हजुरको महाधिवेशन प्रतिनिधिहरूले एउटा युवा व्यावसायिक पृष्ठभूमिबाट हजुरको 32 वर्षमै तपाईँको काठमाडौँमा व्यावसायिक रूपमा हुर्किराखेको चाहिँ आफ्नो चाहिँ जिल्लामा सेङ्जामा गएर म चाहिँ तपाईँको पार्टीको सभापतिको रूपमा प्रदेश खर्च सभापतिको रूपमा पनि काम गर्छु र चाहिँ मेरो पालिकामा चाहिँ तपाईँको अध्यक्ष भएर चाहिँ काम गर्छु भनेर गएर तपाईँको एउटा कमजोर अवस्थामा रहेको पालिका चाहिँ गुमनाम पालिकालाई चाहिँ तपाईँको एउटा राम्रोसँग देशकै उत्कृष्ट पालिकाको रूपमा गाउन सफल भएको चाहिँ एक कङ्ग्रेस युवाका रूपमा चाहिँ उहाँहरूले चाहिँ मलाई एउटा चिन्नुहुन्छ भने नेपालकै पहिलो जुन नवग्रह मन्दिर छ जुन हामीले निर्माण गरेका छौँ त्यसले गर्दा हाम्रो चाहिँ अरुणगबरी गाउँपालिकाको जुन फलायमान भएको छ अथवा आर्थिक गतिविधि सुधारण भएको छ 7 लाखभन्दा बढी चाहिँ पर्यटकहरू हामी भित्राउन सफल भएका छौँ त्यस त्यो कुराले तपाईँको मलाई धेरै समाजवादी प्रतिनिधिहरूले चिन्नुहुन्छ।
1: अब पछिल्लो समय चाहिँ कंग्रेसलाई गगन थापाको नेतृत्वमा एक डिक्का बनाएर लैजाने जुन किसिमका प्रयत्नहरू भएका छन् त्यो वातावरण बनेको छ। अब नेपाली कंग्रेस नयाँ भयो, युवाहरूको कंग्रेस भयो, परिवर्तित कंग्रेस भयो, यसमा ढुक्कसँग भन्न सक्नुहुन्छ?
5: यो जुन 15 अधिवेशनले चाहिँ जुन गगन थापाज्यूले जुन गमर्को गर्नुभयो साँच्चै उहाँले कल्पना गरेको र देशको आवश्यकता अनुसारको कंग्रेस बन्छ कि बन्दैन भन्ने कुरोको चाहिँ यो चाहिँ अब 15 अधिवेशनले तय गर्छ। हामीले अब कस्तो खालको चाहिँ हजुरको कार्य समिति निर्वाचन गरेर निर्वाचित गरेर लिएर आउँछौँ हामी यसपालिको चाहिँ जुन यो अधिवेशनमा योग्यता एकदम दुवैको चाहिँ हजुरको कदर गरेर पार्टीमा योगदान दिनुभएका पार्टीमा चाहिँ हजुरको सङ्घर्ष गर्नुभएका क्षमतावान प्रतिभावान सबै साथीहरू र
6: स्वरोजगारको अवधारणा बनाइरहेको व्यक्तिहरू र पार्टीमा भिजन दिन सक्ने व्यक्तिहरूलाई चाहिँ उहाँहरूले चुनिदिनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु। र
7: आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला?
8: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
7: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया
8: ए लु जचाउन जानुपर्छ काका।
7: जान त जानु तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
9: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
10: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाल सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्नी नक्का नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
11: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
10: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
11: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
9: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295702290, फोन नम्बर 98423-4549।
1: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता एवं पाल्पा जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ हुनुहुन्छ। श्रेष्ठजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
12: धन्यवाद जय नेपाल।
1: हिमाल सर, तपाईँको उम्मेदवारी केमा छ यसपाला नेपाली कंग्रेसको 15 महाधिवेशनमा?
12: मेरो उम्मेदवारी स्वाभाविक रूपमा नेपाली कांग्रेसको 15 महाधिवेशनमा ठुला केन्द्रीय सदस्यको रूपमा रहेको छ र म मेरो राजनीतिक इतिहासमा नेपाल विद्यार्थी संघको राजनीतिदेखि म स्टेप बाई स्टेप हरेक आफ्नो चाहिँ एउटा कहाँ उपयुक्त हुन्छ स्टेप बाई स्टेप मेरो चाहिँ राजनीतिक यात्रा प्रारम्भ भएको छ। सोभी सदस्य, सोभी उपसभापति, सोभी सभापति हुँदै जिल्ला सभापति, केन्द्रीय सदस्य हुँदै पार्टीको जिल्ला कार्य समितिमा लामो समय बसेर काम गरेर महासमिति सदस्य हुँदै महाधिवेशन प्रतिनिधि जिल्ला सभापतिको रूपमा काम गरेको व्यक्ति भएको हुनाले म आफ्नो स्वाभाविक उम्मेदवारी नेपाली कांग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्यमा हो भन्ने मलाई लागेको छ। त्यही ढङ्गबाट र यो विशेष महाधिवेशनको एउटा सभापतिको हिसाबले जुन हस्ताक्षर अभियानदेखि लिएर जुन जिम्मेवारी र दायित्व मैले निर्वाह गरे र स्वाभाविक त्यो कारणले गर्दाखेरि अहिलेको यो 15 महाधिवेशनमा मेरो केन्द्रीय सदस्यको रूपमा तर्फ केन्द्रीय सदस्यको रूपमा स्वाभाविक अधिकार हो भन्ने मलाई लागेको छ।
1: अब अहिलेको अवस्थामा चाहिँ महाधिवेशन प्रतिनिधिले तपाईँलाई कसरी चिन्ने हिमाल दत्त श्रेष्ठलाई?
12: स्वाभाविक रूपमा हिमाल दत्त श्रेष्ठ भनेको अब 31 वर्षको राजनीतिक यात्रा लामो राजनीतिक यात्रामा हरेक तपाईँको सुख दुःखसँग जोडिएको र हरेक महाधिवेशन प्रतिनिधिहरू जो पूर्व मेचीदेखि पश्चिम महाकाली र देश विदेशबाट जनसम्पर्क समितिबाट आउनुभएका साथीहरूले मलाई चाहिँ विद्यार्थी नेता हुँदादेखि र पार्टीको विभिन्न तहगत संरचनामा काम गर्दादेखि उहाँहरूसँगको एक खाले सामिप्यता र म नेपाल अधिराज्यको दुईवटा जिल्ला बाहेक सबै जिल्लामा हिजो विद्यार्थी राजनीतिको क्रममा म पुगेको छु र विदेशमा पनि विभिन्न जनसम्पर्क समितिहरूको कार्यक्रममा म सहभागी भएको छु र मलाई विश्वास छ त्यो मेरो उपस्थितिले पनि हिमाल दत्त श्रेष्ठ भनेको एउटा नौलो होइन एउटा चाहिँ नयाँ होइन एउटा नयाँ पुस्ताको एउटा नेता सँगसँगै नयाँ जेनेरेसनलाई पनि सँगसँगै लिएर जान सक्ने र हिजो गिरिजा प्रसाद कोइरालासँग सुशील कोइरालासँग तपाईँको चाहिँ रामचन्द्र पौडेलसँग र तपाईँको चाहिँ शेरबहादुर दाईलाई लगायत सबै खाले नेताहरूसँग एक खाले सामिप्यता राखेर हिजोको पुरानो पुस्तासँग पनि सामिप्यता राखेर काम गरेको व्यक्ति भएको हुनाले र एउटा पारिवारिक रूपमा पनि तपाईँको चाहिँ एउटा लिगेसी बोकेर एउटा चाहिँ लामो समय नेपाली काङ्ग्रेसको जिल्ला कार्य समितिको पार्टीकालले मेरो घरमा थियो त्यो एउटा पारिवारिक संस्कारबाट एउटा राजनीतिक संस्कारबाट हुर्केको व्यक्ति भएको हुनाले पनि मलाई विश्वास छ तमाम महाधिवेशन प्रतिनिधिहरूले हिमाल दत्त श्रेष्ठ भनेको एउटा नौलो होइन एउटा चाहिँ काम गरेकै व्यक्ति हो एउटा चाहिँ पार्टीको लागि हिजो दुःख सुखमा उभिएकै व्यक्ति हो हिजो जेलनेल एउटा चाहिँ राजनीतिक यात्रा सम्पूर्ण रूपमा पूरा गरेको व्यक्ति हो भन्ने धन्यवाद मलाई चिन्नुहुन्छ भन्ने मलाई विश्वास छ त्यस कारण मेरो उपस्थित रहेको छ।
1: अब अहिलेको अवस्थामा चाहिँ हिमाल दत्त श्रेष्ठजी नेपाली कंग्रेस नयाँ कंग्रेस बन्यो यसमा तपाईँ दावा गर्न सक्नुहुन्छ?
12: स्वाभाविक रूपमा नयाँ कंग्रेस होइन कंग्रेस पुरानै हो 2003 सालमा जुन परिकल्पनाका साथ बीपी कोइरालाले स्थापना गर्नुभएको थियो र त्यही ढंगबाट समयको परिस्थिति सँगसँगै नेपालको राजनीतिमा हरेक आरो अवरोहमा नेपाली कांग्रेसले एउटा चाहिँ नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टी भएको हुनाले नयाँ कंग्रेस बनेको होइन बदलिएको कंग्रेस बनेको छ। कंग्रेसमा केही चेन्ज आएको छ, कंग्रेसमा एउटा नयाँ पुस्तामा एउटा खाले भाइब्रेन्ट अब तपाईँको चाहिँ सृजना भएको छ, सबै खाले एउटा चाहिँ आम नागरिकमा अबको परिवर्तनको सम्भावको रूपमा नेपाली कांग्रेस स्थापित हुन्छ भनेर एउटा चाहिँ तमाम आम नेपाली नागरिकले र विश्व जगतले नेपाली कांग्रेसलाई अहिलेको बदलिएको कंग्रेसलाई हेरिरहेको परिस्थिति छ। त्यस कारण कंग्रेस पुरानै कंग्रेस हो तर अहिले के हो भन्दाखेरि काम गर्ने शैली अहिलेको 21 औं शताब्दीको जुन परिवर्तन हुनुपर्ने कंग्रेसभित्र परिवर्तन हुनुपर्ने जुन थियो त्यो परिवर्तन नहुँदाखेरिको अवस्थामा कंग्रेस पछाडि परेको अवस्था थियो। त्यस कारण अहिले के हो त भन्दाखेरि कंग्रेसलाई 21 औं शताब्दीको टेक्नोलोजी सहितको नयाँ ढंगबाट अगाडि बढ्ने किसिमको कंग्रेस निर्माण भएको छ भन्ने मलाई लाग्छ।
1: जाँदा जाँदै तपाईँको आग्रह अनुरोध के छ महाधिवेशन प्रतिनिधिहरूलाई?
12: म सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई म आग्रह गर्न चाहन्छु मेरो मूल्याङ्कन यहाँहरूले सही ढंगबाट गर्नुहुनेछ भन्ने आशा र विश्वासका साथ एकमत मलाई खुला नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा आफ्नो अभिमत जाहेर गरेर भारी मतका साथ निर्वाचित गराउनुहुनेछ र निर्वाचित भइसकेपछि पनि यहाँहरूको सुख दुःखसँग र नेपालको राजनीतिक यात्रामा सधैँ एउटा चाहिँ के हो त भन्दाखेरि

0: एजेन्डालाई स्थापित गर्यो, जुन मान्यतालाई स्थापित गर्यो, अहिले तीनवटै दलहरू त्यही बाटोमा छन्। त्यसरी पनि मलाई महाधिवेशन प्रतिनिधिज्यूहरूले चिन्नुहुन्छ। अर्को कुरा, यो पार्टीलाई डिजिटलाइजेसन बनाउने कुरामा मलाई एज ए इन्जिनियर जे भूमिका गर्नुपर्छ र मलाई पार्टीले जुन भूमिका दियो, मलाई पार्टीले यो डिजिटलाइजेसन गराउने प्रक्रियामा क्रियाशील सदस्यता व्यवस्थापन समितिमा राखेर यसको लिड गर्ने जुन अवसर दियो, यो हामीले एकदमै च्यालेन्जिङ थियो। एकदमै यो छोटो समयमा यो पार्टीलाई पूर्ण डिजिटल बनाउने, हामीले अध्यावधिक सैन्य डिजिटल प्रोसेस गर्ने, सबै क्रियाशील सदस्यहरूको डाटा मेन्टेन गर्ने र पार्टीको सूचना तुरन्त सबै क्रियाशील सदस्यहरूसम्म पुर्याउन सक्ने बनाउनको लागि पनि मैले जुन अहिले काम गरेको छु, यो बीचमा पनि मलाई यसरी पनि काँग्रेसका महाधिवेशन प्रतिनिधिहरूले मलाई चिन्नुहुनेछ भन्ने मलाई लाग्छ र त्यसकारण मेरो उम्मेदवारी पनि बलियो छ भन्ने मलाई लाग्छ।
1: अब नेपाली कंग्रेस अहिले नयाँ कंग्रेस बन्यो, गगन थापाको नेतृत्वमा चाहिँ ऊर्जाशील कंग्रेस बन्यो।
0: एक्ज्याक्टली, यसलाई यस्तो छ, हेर्नुहोस्, अब नेपाली कंग्रेस चाहिँ नै आफैमा जन्मदादेखि नै यो युवाहरूको पार्टी हो। यो जन्मदादेखि नै यसले नयाँ सोच नयाँ विचार नै लिएर यो पार्टीको चाहिँ जन्म भएको हो। त्यति मात्रै होइन, एकदम गहिरो नैतिक धरातलमा टेकेर जन्मिएको यो पार्टी हो। त्यसकारण त्यही चिजलाई अहिले पनि मेन्टेन गर्नलाई चाहिँ एकदम ठूलो जरुरी छ। हाम्रो भित्र जुन चेतनाको विद्रोहको जुन किसिमको बीजारोपण हाम्रो पार्टीभित्र पटक पटक हुने गरेको छ, त्यसको नेतृत्व चाहिँ गगन कुमार थापाले पछिल्लो पटक एकदमै साहसपूर्ण ढंगले कुशलतापूर्वक जुन किसिमले गर्नुभयो, त्यसले चाहिँ पार्टीलाई एउटा नयाँ नयाँ ऊर्जा, एउटा एक किसिमले चाहिँ नयाँ पन दिएको छ। त्यसरी अहिले मलाई लाग्छ, तपाईँले देशैभरि जनताहरूको सेन्टिमेन्ट पनि हेर्नुभयो भने, नेपाली कंग्रेस पूर्णतः आफ्नो आफूलाई नयाँ गरेर नयाँ बनाएर आफूलाई अपडेटेड भर्जनमा लिएर अगाडि बढेको छ भन्ने चाहिँ देखिएको छ, यो जनताहरूले पनि महसुस गरेका छन्।
1: र जाँदा जाँदै सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई, देशभरिबाट आउनुभएका प्रतिनिधिहरूलाई, नेपाली कंग्रेसका शुभेच्छु कार्यकर्ताहरूलाई के छ सन्देश?
0: हेर्नुहोस्, महाधिवेशन प्रतिनिधिहरू जो हुनुहुन्छ उहाँहरू चाहिँ अहिले खालि यो महाधिवेशनको लागि मात्रै महत्वपूर्ण हुनुहुन्न। उहाँहरूले एक मत दिनुहुन्छ, कसैलाई जिताउनुहुन्छ, कसैलाई हराउनुहुन्छ भन्ने मात्रै सोचाइले हुँदैन। उहाँहरूको हातमा चाहिँ यो देशको कुशल नेतृत्व जन्माउने अहिले ठूलो जिम्मेवारी छ, कुशल नेतृत्वहरू जन्माउने ठूलो जिम्मेवारी छ। यहाँ धेरै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बन्दै हुनुहुन्छ, धेरै पदाधिकारी बन्दै हुनुहुन्छ। उहाँहरूले चाहिँ एक मतले कति राम्रो व्यक्ति चाहिँ यो पार्टीमा स्थापित हुन्छ, कतिको सक्षम व्यक्ति यो पार्टीमा स्थापित हुन्छ, कतिको ऊर्जा भएको व्यक्ति यो पार्टीकोमा स्थापित हुन्छ, कतिको नैतिकता भएको व्यक्ति यो पार्टीमा स्थापित हुन्छ भन्ने मानक उहाँहरूले निर्माण गर्नुहुन्छ। र काङ्ग्रेसको काङ्ग्रेसको नेतृत्वमा काङ्ग्रेसको केन्द्रीय सदस्य, काङ्ग्रेसको पदाधिकारी हुनु भनेको चाहिँ काङ्ग्रेसको मात्रै हुनु होइन, यो देशको भोलिको भविष्यको नेता पनि हो। त्यसकारण उहाँहरूको हातमा ठूलो जिम्मेवारी छ। उहाँहरूले त्यो जिम्मेवारीलाई बुझेर राम्ररी मनन गरेर उहाँहरूले त्यो जिम्मेवारीलाई निर्वाह गर्नुहुन्छ भन्ने मैले विश्वास व्यक्त गरेको छु। म त्यही नै आग्रह गर्न चाहन्छु।
1: हस्, नवराजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हजुर,
1: नवराज त्रिपाठी, आदरणीय श्रोता, नेपाली बहसको 15 महाधिवेशनकै बन्द सत्रको क्रममा छौं हामी र धेरै संचार माध्यमहरू र हरेक संचार माध्यम पत्र पत्रिकाले आजको दिनमा नेपाली कंग्रेसको 15 महाधिवेशनलाई प्राथमिकताका साथ समेटेका छन् र नेपाली बहस पनि यसैमा केन्द्रित बनिरहेको छ। र यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार डाक्टर बलराम श्रेष्ठ। उहाँ चाहिँ पेशाली कानून व्यवसायी पनि हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। डाक्टर बलराम श्रेष्ठसँग हामी कुराकानी गर्दैछौ। आदरणीय श्रोता, नेपाली बहसको 15 महाधिवेशनमा बन्द सत्र चलिरहँदाखेरि हरेक संचार माध्यमले नेपाली कंग्रेसलाई अगाडि समेट्नु भएको छ र नेपाली कंग्रेसको अहिलेको अवस्थालाई हेर्ने हो भने नयाँ कंग्रेस गगन थापाको नेतृत्वमा बलियो रूपमा कंग्रेस अगाडि आइरहेको छ। आजको दिनमा हामी हरेक प्रतिनिधिहरूसँग र उम्मेद्वारहरूसँग कुराकानी गरिरहेका छौं नेपाली कंग्रेसको अहिलेको अवस्था र नेपाली कंग्रेसलाई नयाँ कंग्रेस बनाउने, ऊर्जाशील कंग्रेस बनाउने गरी जुन तरिकाले कंग्रेस अगाडि बढेको छ यस विषयमा कुराकानी गरिरहेका छौं। यतिखेर हामीसँग हुनुहुन्छ नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार डाक्टर बलराम श्रेष्ठ। उहाँ चाहिँ पेशाले कानून व्यवसायी पनि हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर, गुड मर्निङ, नमस्ते।
1: डाक्टर साहब, नेपाली कंग्रेसको 15 महाधिवेशन कसरी अगाडि बढ़िरहेको छ, कतिको उत्साह छ यतिखेर?
2: होइन, अहिले नेपालभरि सबै ठाउँमा यो नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यहरू एकदम क्रियाशील हुनुभएको छ र एकदम उत्साहको साथ सबैजनाले चाहिँ सहभागी हुनुभएको छ। हामी सबैजना अहिले विदेशबाट पनि सहभागी हुन आइरहेको छौँ। एउटा छुट्टै खालको एउटा देश बनाउने एउटा लहर युवाहरू जम्मा हुनुभएको छ।
1: तपाईँ लामो समयदेखि

0: कानून शिक्षा अन्तर्राष्ट्रिय व्यवसाय नेपाल जापान सम्बन्धमा सक्रिय भएको व्यक्ति एउटा व्यावसायिक पृष्ठभूमिबाट नेपाली कंग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने निर्णयमा चाहिँ कसरी पुग्नुभयो?
1: अनि यस्तो छ, अब हामी मैले पनि अब 2046 सालदेखि नै यो कंग्रेसमा सक्रिय रूपमा आफ्नो भूमिका निर्वाह गर्दै आइरहेको छु र विगत 23 वर्षदेखि जापानमा बसेर जापान नेपालको कानून शिक्षा र यो फरेन इन्भेस्टमेन्ट सम्बन्धी कामहरू गरिरहेको छु होइन। अब मलाई के लाग्यो भने नेपालमा सबैभन्दा नेपालको ठूलो समस्या भनेको स्किलफुल एजुकेसन अनि त्यसपछि चाहिँ यहाँ भएको बेरोजगारी, यो युवाहरूलाई कसरी यो बेरोजगारी निर्मूलीकरण गर्ने, व्यवसायिक कसरी बनाउने, रोजगार प्राप्त गर्न सक्ने कसरी बनाउने, देशमा रोजगार सृजना कसरी गर्न सक्ने भन्ने किसिमको कुराहरू नै बढी हामीले जापान यहाँ चाहिँ नेपाली काङ्ग्रेसको नीति नियम मार्फत सरकारबाट लागू गर्न सक्यौँ भने यो दिनदिनै 3600 जना जुन युवाहरू बाहिर जानुहुन्छ उहाँहरूको लागि हामीले के गर्न सक्छौँ कि भन्ने हिसाबले मैले पनि यो देश विदेशमा बसेर अनुभव गरेको यो भनौँ न एउटा बेरोजगारीको उन्मूलन कसरी गर्ने भन्ने विषयमा त्यस्ता कुराहरूलाई यहाँ मैले गर्न सक्छु कि भन्ने विचारले मैले केन्द्रीय सदस्यमा यहाँ अहिले उम्मेद्वारी भएको छु।
0: अब महाधिवेशन प्रतिनिधिहरूले डक्टर साहबलाई, डाक्टर बलराम श्रेष्ठलाई कसरी चिन्ने, कसरी चिन्नुहुन्छ उहाँहरूले?
1: होइन, अब यस्तो छ, अब नेपालको विकास, त्यसपछि नेपाली समाजको विकास र नेपालमा जुन किसिमको हाम्रो विकासशील देशको रूपमा हामी रहिरहेको छौँ र अहिले अर्ध बेरोजगारी नेपालीहरू जो हुनुहुन्छ अहिले हाम्रो भनौँ न अब 20% गरिबी रेखा मुनि हुनुहुन्छ, त्यो भनेको 60 लाख नेपालीहरू चाहिँ गरिब हुनुहुन्छ, अर्ध बेरोजगारी हुनुहुन्छ, उहाँहरूलाई चाहिँ मैले आफ्नो जुन यो कर्पोरेट लबाट जसरी मैले जापानमा हजारौँ विदेशीहरूलाई बिजनेसम्यान बनाउन मैले आफ्नो भूमिका निर्वाह गरेँ, उहाँहरूको इकोनोमीलाई राम्रो गर्न भूमिका गरेँ, त्यस्तै नेपालमै भएका युवाहरूलाई पनि राम्रोसँग चाहिँ आफ्नो भनौँ अहिलेसम्म मैले पढेको अर्थ मैले अर्थशास्त्रमा पिएचडी गरेको छु, अन्तर्राष्ट्रिय अधिवक्ताको रूपमा जापान नेपालमा विगत 31 वर्षदेखि काम गरिरहेको छु र जापान नेपालको अर्थतन्त्रलाई टेवा दिने खालको लगानीहरू जापान र नेपालमा लगानी गर्न मैले प्रोत्साहित गरिरहेको छु, नेपालीहरूलाई विदेशमा लगानी गर्न प्रोत्साहित गरिरहेको छु, विदेशीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गरिरहेको छु, त्यो किसिमको कामहरू गर्न र 60 लाख भन्दा बढी विदेशमा बसेको नेपालीहरूलाई एकत्रित गरेर नेपालको यो अर्ध बेरोजगार 60 लाख नेपालीहरूलाई रोजगारी दिने र यो हाम्रो नेपालबाट विदेशमा जानलाई उत्साहित नभइकन नेपालमै बसेर व्यवसाय गर्ने, नेपालमै बसेर नेपालको विकासको लागि काम गर्ने युवाहरू लाई चाहिँ त्यो मैले आफ्नो जानेको ज्ञान सिपले उहाँहरूलाई सपोर्ट गर्न चाहन्छु। त्यो हिसाबको कारणले सम्पूर्ण महाधिवेशन प्रतिनिधिमा सहभागी हुनुभएको साथीहरूले मलाई सहयोग गर्नुभयो भने त्यो काम म नेपाली काङ्ग्रेसमा बसेर गर्न चाहन्छु।
0: एसिया प्रशान्त क्षेत्रबाट केन्द्रीय सदस्य पदको उम्मेद्वार हुँदै गर्दाखेरि विदेशमा रहेका लाखौं नेपालीको आवाजलाई कंग्रेसको नीति निर्माणमा प्रभावकारी रूपमा चाहिँ कसरी जोड्न सक्नुहुन्छ, त्यसको लक्ष्य के छ जाँदा जाँदै?
1: होइन, हाम्रो यस्तो छ, हेर्नुहोस्, अब यो 60 लाख भन्दा बढी चाहिँ के छ भने विदेशमा हुनुहुन्छ हामी एनआरएनका साथीहरू, एनआरएनमा लाग्ने साथीहरू होइन, त्यसमध्येमा कम्तीमा पनि के छ भने 5 लाख जुन जना नेपालीहरूसँग व्यवसाय गर्न सक्ने, लगानी गर्न सक्ने क्षमता छ, त्यो 5 लाखजनालाई चाहिँ नेपालमा ल्याएर 77 जिल्लामा के छ भने यो लगानी गराउने र अहिले जुन किसिमको हाम्रो नेपालमा प्रत्येक वर्ष 4.5 लाखजनालाई काम चाहिन्छ, रोजगारी चाहिन्छ, त्यसमा नेपालमा भएको यो के भन्छ यो निजी लगानी र सरकारी तर्फबाट जम्मा 1.5 लाखजनालाई मात्रै रोजगार प्राप्त हुँदो रहेछ, 3 लाखजनालाई काम हुँदो रहेछ, यो 3 लाखजनालाई भाग गर्दाखेरि एउटा जिल्लामा जम्मा 38 हजार जना मात्रै प्रत्येक वर्ष चाहिँ हामीले रोजगारी सृजना गर्न सक्यौँ भने हाम्रो युवाहरू विदेशमा जानेन र देशमै बसेर के छ भने देश निर्माण गर्छन्, हामीलाई देश निर्माण गर्नलाई युवा चाहिन्छ, हामीले के छ भने नेपालमा पढायौं, नेपालमा हामीले लगानी गर्यौं, सबै काम गर्न विदेशमा जान्छन्, त्यो भएको हुनाले के छ भने हामीले उत्पादन गर्दै घरबाट के छ भने अरू देशको लागि काम गर्न पठायौं र हाम्रै देशको लागि काम गर्ने अवसर प्राप्त गर्ने खालको दक्षता सहितको व्यवसाय गर्न सिकाउने सिप सिकाउने, त्यसपछि यही देशमा के छ भने विदेशमा कमाएको जति कमाउन सक्ने बनाउन सक्यौँ भने हाम्रो यो बाहिर भएका युवाहरूले पनि लगानी जब नेपालमा गर्छ र यहाँ भएका युवाहरूले पनि

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ कार्य समितिका लागि आज मनोनयन दर्ता। महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक। केन्द्रीय कार्य समिति 297 सदस्य रहने। देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने। पर्सिदेखि मौसम क्रमिक सुधार हुने। कालीगण्डकी करिडोरको बेनी जोमसुन कोरला सड़क मर्मत कार्य तीव्र। 5,737 परिवारलाई लाल पूर्जा वितरण। भूमिहीनको समस्या समाधानमा केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। थाइल्याण्डमा बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 31 जना पुग्यो। 35 लाख भन्दा धेरै मानिस प्रभावित। र युईएफए नेशन्स लीगमा फ्रान्सले बेल्जियमलाई 4-1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ। सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन आजको बन्द सत्रबाट पारित भएपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ़नेछ। मतदाता नामावली प्रकाशन, नामावली उप दावी विरोध, दावी विरोध उप जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजो सकिएको छ। आज दिउँसो 4 बजेसम्म मनोनयन दर्ता, त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। त्यसैगरी भोलि बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। पर्सि 22 गते बिहान 7 देखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको पार्टी केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा हुनेछ। बागमती प्रदेशको लागि सभागृह र गण्डकी र लुम्बिनी प्रदेशको लागि प्रज्ञा भवन तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुला मंचलाई मतदान स्थल तोकिएको हो। पछिल्लो पारित संशोधित विधान अनुसार कांग्रेसको केन्द्रीय कार्य समिति 297 सदस्य रहनेछ। पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित व्यवस्था अनुसार केन्द्रीय कार्य समितिमा वरिष्ठ उपसभापति सहितका पदाधिकारीको व्यवस्था गरिएको छ। केन्द्रीय कार्य समितिमा सभापतिबाट 66 जना मनोनित हुनेछन्। निर्वाचन हुने पदमा सभापति 1, वरिष्ठ उपसभापति 1, उपसभापति 4, महामन्त्री 3, सहमहामन्त्री 11 तथा विभिन्न समूह र क्षेत्रबाट केन्द्रीय सदस्य पद रहेका छन्। सभापतिले मनोनित गर्ने सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता तथा अन्य मनोनित सदस्य भने निर्वाचनबाट चयन हुने छैनन्। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि, मतदाता तथा सम्बन्धित सरकारवालालाई निर्वाचन हुने पद, समूह र संख्याबारे जानकारी गराएको छ। कांग्रेसको 15 महाधिवेशन अस्ति आइतबारदेखि काठमाण्डको खुल्ला मंचमा चलिरहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली पनि प्रकाशित गरिसकेको छ, जसमा कुल 7,114 जना मतदाता रहेका छन्। थप छुटफुट भए अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने जनाएको छ। प्रकाशित नामावलीमा कुनै दावी विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सूचित गरिएको छ। देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने भएको छ। हिजोभन्दा आज र भोलि केही ठाउँमा अझै ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिदहालले जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले मनसूनी तथा पश्चिमी वायुको प्रभावले देशका धेरै जसो भागमा मध्यम तथा 1-2 ठाउँमा ठूलो पानी परेको छ। भोलिसम्म 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना भए पनि लगातार झरी भने नपर्ने महाशाखाले जनाएको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भागका पश्चिमी वायुको प्रभाव कायम छ। कोशी, मधेश र बागमती प्रदेशको सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भागमा मनसूनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। पर्सिदेखि क्रमिक रूपमा मौसम सुधार हुने अनुमान छ। गैराती, बागमतीदेखि पश्चिमका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। दैलेख, कैलाली, बर्दिया, जाँजरकोट, दाङ, प्युठान, कपिलवस्तु, कास्की आसपास क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको हो र यी क्षेत्र भई बहने ससाना नदीमा जलसतह बढ़न सक्ने भएकोले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पछिल्लो पटक गएको असोज 9 देखि 11 सम्म परेको ठूलो वर्षाले

बाढ़ी पहिरोले 50 भन्दा धेरै ठाउँमा अवरूद्ध भएको थियो। विभिन्न ठाउँमा काली गण्डकीले कटान गरेर बगाएको र भत्काएको छ। भेनिजोमसुम कोरला सड़क योजनाका प्रमुख तेजस्वी शर्माले आउँदो सोमबारसम्म गाड़ी सञ्चालन गर्न सकिने गरी म्याग्दीको रघुगंगा गाउँपालिका दुई कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरी बगर खण्डको झण्डै 12 किलोमिटर दूरीमा अहिले मरमत कार्य चलिरहेको जानकारी दिनुभयो। मालडुंगातर्फ बेनी बैसरी हुँदै कुनौटासम्म झण्डै 25 किलोमिटर सड़क हिजो बेलुकासम्म मरमत सकिएको छ। कुनौटामा कालीगण्ड नदीको बाढ़ीले झण्डै 250 मिटर सड़क कटान गरेको हो। अन्नपूर्णको पोखरी बगर रातो पानीमा सड़कको नयाँ ट्र्याक खोलेर महावीर र भीरकाटे खण्डमा पनि काम भइरहेको छ। सड़क विभाग र निर्माण व्यवसायका 15 एस्कावेटर 12 टिप्पर र 15 लोडर सहित जनशक्ति परिचालन गरेर सड़क निर्माणको कामलाई तीव्रता दिएको संघीय सड़क सुपरिवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो। रसुवा र तातोपानी नाका बन्द रहेकोले चीनसँगको व्यापारका लागि कोराला नाका महत्वपूर्ण बनेको उहाँले बताउनुभयो। कोराला नाका जोड्ने सड़कलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको पनि जनाएको छ। मुस्ताङको स्याउ र भेडाच्याङ्रा बजारमा पठाउने समय मुख्य चाड़पर्व अनि पर्यटकीय याम समेत शुरू भएकोले बेनी चोमसोम सड़क छिटो सञ्चालनमा ल्याउन दबाव पनि बढ़ेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा भुक्तानी तथा सटाई सम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ। संशोधन मार्फत केन्द्रीय बैंकले व्यवसायी तथा सेवा गराईले गर्न पाउने विदेशी मुद्रा सटाईको सीमा बढ़ाएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र 2082 संशोधन गर्दै आयात सेवा भुक्तानी, हवाई जहाजका पाठ पूर्जा, सेटेलाइट सेवा, भारतमा गरिने भुक्तानी लगायत विभिन्न कारोबारमा विदेशी मुद्रा भुक्तानी लगायतमा सटाईको सीमा बढ़ाएको हो। संशोधित एकीकृत निर्देशन अनुसार हवाई जहाजका इन्जन वा पाठ पूर्जा विदेशमा लगेर मरमत गरी ल्याउने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट गर्न सकिने अग्रिम भुक्तानीको सीमा अमेरिकी डलर 1 लाखबाट बढ़ाएर 5 लाख पुर्याइएको छ। त्यस्तै विदेशका अस्पतालमा उपचार गर्न जानको लागि नेपाली नागरिकलाई वार्षिक 30,000 अमेरिकी डलर बराबरको सटाई सुविधा हुने भएको छ। यससँगै यस्तो सुविधा 16,000 अमेरिकी डलरसम्म थियो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सटाई सुविधा उपलब्ध गराउन सक्ने वार्षिक सीमा पनि बढ़ाएको छ। यससँगै वार्षिक 15,000 अमेरिकी डलरसम्म रहेको यस्तो सीमा अब 30,000 डलर पुर्याएको छ। त्यसैगरी विदेशी सेवा प्रदायकसँग सम्झौता गरी सेटेलाइट सेवा भाड़ामा लिने नेपाली दूरसंचार सेवा प्रदायकले सेवा शुल्क बापत बैंक तथा वित्तीय संस्था मार्फत गर्न सक्ने वार्षिक भुक्तानीको सीमा 1 लाख अमेरिकी डलरबाट बढ़ाएर 5 लाख डलर पुर्याएको छ। नियामक निकायबाट सम्झौता, सहमति वा सटाई सिफारिश प्राप्त भएका कारोबारमा पनि प्रतिपटक सटाई सुविधा उपलब्ध गराउन सकिने सीमा 15,000 डलरबाट बढ़ाएर 30,000 डलर पुर्याएको छ। यस्तै नियामक निकायको सिफारिश आवश्यक पर्ने निश्चित प्रकृतिको भुक्तानीमा समेत सीमा बढ़ाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। सरकारले अहिलेसम्म 5,737 परिवारलाई लाल पूर्जा वितरण गरेको जनाएको छ। विभिन्न जिल्लामा सोवासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी 5,737 परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण भइसकेको प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुका सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनु भएको हो। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको र अहिलेसम्म 5,337 परिवारलाई लालपूर्जा वितरणको काम भइसकेको उहाँले उल्लेख गर्नुभएको छ।

0: भूमि समस्या समाधान समिति मार्फत देशभरका तथ्याङ्क एकीकृत रूपमा संकलन र प्रशोधन भइरहेको र अहिलेसम्म 13,11,197 निवेदन प्रविष्ट भइसकेका छन्। ती निवेदनको अध्ययन र प्रमाणीकरणको काम भइरहेको सरकारले जनाएको छ। सशस्त्र प्रहरीका एआईजी बंशीराज दाहाल संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको आरोपमा निलम्बनमा पर्नु भएको छ। गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बल नेपालबाट कार्यवाहीका लागि मन्त्रालयमा सिफारिश प्राप्त भएको आधारमा निलम्बन गरिएको हो। दाहाललाई निलम्बन गरेर 3 दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा पेश गर्न समिति बनाइएको छ। एआईजी दाहालको पदावधि थप गर्न भन्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गएको बुधबार मन्त्रालयमा सिफारिश गरेको थियो। उहाँ यही असोज 27 4 वर्ष पदावधि पूरा गरेर अवकाशमा जाने तयारीमा हुनुहुन्थ्यो। अब विदेशको खबर। पछिल्लो बाढ़ीबाट थाइल्याण्डमा 31 जनाको ज्यान गएको छ। थाइल्याण्डका अधिकारीले थप वर्षा र आकस्मिक बाढ़ीको जोखिमबारे चेतावनी पनि दिएका छन्। थाइल्याण्डको मौसम विज्ञान विभागले भोलिसम्म चट्याङ सहितको ठूलो वर्षा हुन सक्ने जनाएको छ। राजधानी बैंकक सहित मध्य पूर्वी र दक्षिणी क्षेत्रका केही भागमा धेरै ठूलो वर्षाको सम्भावना रहेको छ। गएको हप्ता लगातारको मुसलधारे पानीपछि बैंककका धेरै क्षेत्र डुबानमा परेका थिए। बाढ़ीका कारण हजारौं मानिस विस्थापित हुनुका साथै जनजीवन गम्भीर प्रभावित बनेको थियो। विपद रोकथाम तथा न्यूनीकरण विभागका अनुसार हिजोसम्म देशभर 35 लाख भन्दा धेरै मानिस बाढ़ीबाट प्रभावित भएका समाचार संस्था एपीले जनाएको छ। अब खेल खबर। यूएफए नेशन्स लीग फुटबल अन्तर्गत समूह एको खेलमा फ्रान्सले पुनरागमन जित निकालेको छ। बेल्जियम 4-1 गोलले पराजित भयो। बेल्जियमले खेलको 35 मिनटमा डोडी लुकाबायुको गोलबाट अग्रता बनाएको थियो तर बेल्जियमले अग्रतालाई जोगाउन सकेन। जितसँगै फ्रान्स चाल खेलमा 10 अंकसहित समूह एकको शीर्ष स्थानमा छ। बेल्जियम 6 अंकसहित तेस्रो स्थानमा छ। अर्को खेलमा इटालीले टर्कीलाई 3-1 हराउँदै दोस्रो स्थानमा उक्लिएको छ। चारभन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ कार्य समितिका लागि आज मनोनयन दर्ता। महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक। केन्द्रीय कार्य समिति 297 सदस्य रहने। देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने। पर्सीदेखि मौसम क्रमिक सुधार हुने। कालीगण्डकी करिडोरको बेनी जोमसुन कोरोला सड़क मरमत कार्य तीव्र। 5,737 परिवारलाई लाल पूर्जा वितरण। भूमिहीनको समस्या समाधानमा केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। थाइल्याण्डमा बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 31 जना पुग्यो। 35 लाख भन्दा धेरै मानिस प्रभावित। र यूएफए नेशन्स लीगमा फ्रान्सले बेल्जियमलाई 4-1 गोलले हरायो।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: ₹3 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन
2: आउँछ तलब जान्छ तलब खल्ती खाली छैन बचत
3: सो व्हाट नेक्स्ट

0: आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9851314531 वा व्हाट्सएप र फाइबर नम्बर 9803255678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एसिया क्यापिटल।
2: साली नदीको शिर,
1: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
2: भेटभाडबाट टाढा,
1: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841549481। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। दशैं नजिकैसँगै काठमाडौँ उपत्यका भित्रका मठ मन्दिर शक्तिपीठ तथा विभिन्न धार्मिक स्थल क्षेत्रमा सरसफाईसहित सजावट थालिएको छ। चाडपर्वलाई लक्षित गर्दै उपत्यका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदामा सरसफाई, रंगरोगन, मर्मसम्मार तथा आकर्षक सजावटको काम तीव्र पारिएको हो। दशैंको अवसरमा विशेष गरी शक्तिपीठ तथा देवदेवताका मन्दिर दर्शन र पूजाका लागि ठूलो संख्यामा भक्तजन आउने भएकोले मन्दिर व्यवस्थापन समिति, स्थानीय बासिन्दा तथा विभिन्न संघ संस्थाले आवश्यक तयारीको काम थालेका हुन्। विशेष गरी गुहेश्वरी, भद्रकाली, मैतीदेवी, कालिका स्थान, शोभा भगवती, नक्साल भगवती, इन्द्रायणी लगायत प्रमुख शक्तिपीठ तथा मठ मन्दिरमा अहिलेदेखि नै सरसफाई, रंगरोगन, बत्ती जडान, प्रवेशद्वार सजावट तथा आवश्यक मर्मसम्मारका काम भइरहेका छन्। काठमाडौँ महानगरपालिकाले महानगर पुस्तकालय स्थापना तथा सञ्चालन गर्न लागेको छ। धर्मपथमा रहेको ए सांस्कृतिक सेमा पुस्तकालय सञ्चालन गर्न लागेको महानगरपालिकाको शिक्षा विभागले जनाएको छ। पुस्तकालयलाई वडा तहमा रिडिङ कर्नरका रूपमा विकास गर्ने महानगरपालिकाको योजना छ। विद्यालयमा आधारित सामुदायिक पुस्तकालय तथा अन्य संस्थागत पुस्तकालयसँग जोडेर एकीकृत सञ्जालका रूपमा सञ्चालन गर्ने महानगरले योजना बनाएको हो। नागरिकले एउटै महानगरीय पुस्तकालय कार्ड मार्फत पुस्तक लिन सक्ने, अध्ययन कक्ष, इन्टरनेट तथा विभिन्न सामुदायिक कार्यक्रमको सुविधा लिन सक्ने अवधारणा अघि बढ़ाइएको छ। पुस्तकालयमा बाल बालिका, विद्यार्थी, शिक्षक, ज्येष्ठ नागरिक लगायत विभिन्न समूहलाई लक्षित सदस्यता प्रदान गरिनेछ। ई बुक, जर्नल, पत्र पत्रिका, अडियो बुक र भिडियो सहितको डिजिटल सुविधा उपलब्ध हुनेछ। भौतिक रूपमा पढ्न आउनेलाई नेवारी फल्चा शैलीको बस्ने ठाउँ वा पलिटी कसेर पढ्ने वातावरण मिलाइनेछ। डिजिटल पुस्तकालयमा 24 घण्टा पहुँचको व्यवस्था गर्ने काठमाडौँ महानगरको अवधारणा रहेको छ। र नेपाल कृषि अनुसन्धान परिषद नार्क र बिग एग्रो उद्योग बीच जिंक गहुँ 1 को आटा उत्पादन गर्ने बारे सम्झौता भएको छ। हिजो ललितपुरमा भएको कार्यक्रममा नार्क र बिग एग्रो उद्योग बीच सम्झौता घोषणा गरिएको हो। नार्क र बिग एग्रो उद्योगले पोषणयुक्त तथा गुणस्तरीय खाद्य उत्पादन बढ़ाउन जिंक गहुँ 1 को व्यावसायिक उत्पादन र प्रवर्धनमा सहकार्य गर्ने भएका हुन्। नार्कका निर्देशक डाक्टर टीकाराम चापागाई र बीआईजी एग्रोका अध्यक्ष नवराज बुढाथोकेले उत्पादन तथा प्रवर्धनमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ। जिंक गहुँ झण्डै 1800 मिटरको उचाइसम्म खेती गर्न सकिने र 4 महिना पाक्ने जात हो। यसको उत्पादन क्षमता प्रति हेक्टर 5 टनसम्म रहेको विज्ञप्तिमा उल्लेख छ। यो गहुँमा जिंक र आइरनको मात्रा बढ़ी भएकोले पोषणको दृष्टिले महत्वपूर्ण मानिएको छ। निजी बिउ कम्पनीहरूले यो गहुँको बिउ उत्पादनमा झण्डै 93% हिस्सा ओगटेको र यसको उत्पादन तथा बजार विस्तारमा किसानको आमदानी बढ़ाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने, पर्सीदेखि मौसम क्रमिक सुधार हुने, चाडपर्व शुरू भएसँगै काठमाडौँका मठ मन्दिरमा सजावट थालियो, सरसफाई, रंगरोगन र मर्मसम्मार पनि चल्दै, र जिंक गहुँ 1 को आटा उत्पादन र प्रवर्धन बारे नार्क र बिग एग्रोबीच सम्झौता। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल तपाईं सँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-1118 र 98627-12300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने।
4: लाखे सल्लै बेगर के पाक्क बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: जान्छ
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा
0: ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी
2: ल ल आमा म तु गए तु आए
0: होइन आजै आइपुग्छस् र
2: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
3: हामी कहाँ आइएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ सङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
4: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा बनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 9862663934 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार
5: होइन भाउजू यति हतारमा कता जाँदै हुनुहुन्छ
0: दाजुले विदेशबाट पैसा पठाउनु भएछ अनि त्यही पैसाले गहना नै किन्नु भनेको फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ यति धेरै काम छ फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन अनि गर्नु परेन हतार
5: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त
0: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु
5: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू त्यहाँ त प्रभु मनी ट्रान्सफर उल्लास रेमिट संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ त्यति मात्रै कहाँ हो त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि
0: धन्यवाद बाबु तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ
5: ए पक्नुहोस् त भाउजू त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि
6: समिन ट्रेडर्स चैनपुर छ सङ्खुवा सभा प्रोप्राइटर मेघराज साख्य
5: टेलिफोन नम्बर 029570123
0: मोबाइल नम्बर 9841106022

0: सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्लाबारी खर्कैको नारन्जोबारी।
1: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरू।

0: रेडियो अरो टाइम चेक
1: अहिले बिहानको 10 बज्यो।
2: मन्त्रालयमा सिफारिश प्राप्त भएको आधारमा निलम्बन गरिएको हो। दाहाललाई निलम्बन गरेर 3 दिनभित्र जाँचबुझ सम्पन्न गरेर मन्त्रालयमा पेश गर्न समिति समेत बनाइएको छ। एआईजी दाहालको पदावधि थप गर्न भन्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गएको बुधबार मन्त्रालयमा सिफारिश गरेको थियो। उनी यही असोज 27 4 वर्ष पदावधि पूरा गरेर अवकाशमा जाने तयारीमा थिए। प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनवाई समितिमा विभिन्न 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया आजदेखि शुरू हुँदैछ। संसद सचिवालयका अनुसार आज बिहान सभा 11 बजे बस्ने बैठकमा प्रस्तावित राजदूतमाथि प्राप्त उजुरी सुनवाई समितिका सदस्यलाई वितरण गरिनेछन्। साथै आजको बैठकमा प्रस्तावित राजदूतहरूबाट पेश भएका कार्ययोजनाहरू समितिका सदस्यलाई वितरण गर्ने समेत कार्यसूची छ। प्रस्तावित 13 राजदूतहरू विरूद्ध 7 उजुरी परेको छ। 2 उजुरी सबैजना विरूद्ध परेको छ भने 5 एक एकजना व्यक्ति तोकेर परेको छ। 2 सोचमा बसेको मन्त्री परिषद बैठकले विभिन्न 13 देशका लागि राजदूतहरूको सिफारिश गर्ने निर्णय गरेको थियो। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जङ थापा, संयुक्त अधिराज्य युकेका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर र जंग बहादुर राणालाई सिफारिश गरेको छ। त्यसै गरी जापानका लागि जिज्ञान कुमार थापा, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरसन, जर्मनीका लागि सरु जोशी, ओमानका लागि डाक्टर पछ्याडी राणा, मलेसियाका लागि तुडामणि खरेल, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ र श्रीलंका लागि डाक्टर मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिश गरेको छ। कुस्मा बजार हुँदै मालढुङ्गा र बेनी बजार सबै ठाउँ ठाउँमा पहिरो खसेका छन्। कुनै ठाउँमा पहिरोले सड़क समेत सोरेर लगेको छ भने कुनै ठाउँमा सड़क किनारमै ढुङ्गा माटो थुप्रिएका छन्। वीरमा अडिएका ढुङ्गाहरू चर्न ठिक्क परे चाहिँ देखिएको समेत स्थानीयहरूले बताएका छन्। पर्वतको कुस्मा नगरपालिकाको सहस्रधारा र मालढुङ्गा बेनी सड़कका ठाउँ ठाउँमा छेद विच्छेद सड़कमा गाड़ी चल्न त थालेका छन्, तर टाउकी माथिबाट खस्ला जस्तो पहाड़ हेर्दै यात्रुहरू आउजाउ गरिरहेका छन्। असोज 8 गतिबाट परेको अविरल वर्षा पछिको बाढ़ी र पहिरोले गण्डकी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। काली गण्डकी नदीको बाढ़ीले झलझला गाउँपालिकाको पुरानो फर्से बजार नै सोत्तर पारेको छ। म्याग्दी सदरमुकाम बेनीदेखि पर्वत सदरमुकाम कुस्मा कालीले बाढ़ीले ठाउँ ठाउँमा कटान गरेको देखिएको छ भने काली गण्डकीले कटान गरेर बस्ती र जमिन छेद विच्छेद समेत बनाएको छ। रूगुम पश्चिमको सानीबेरी गाउँपालिका 10 भारी वर्षापछि अर्मा खोलामा आएको बाढ़ीले ठूलो क्षति पुर्याएको छ। वडा अध्यक्ष टीकाराम खड्काका अनुसार बाढ़ीले एउटा घर, 2 किराना पसल, एउटा गोठ र 10 पानी घट्ट समेत बगाएको छ। राति 8:30 बजेतिर परेको भारी वर्षापछि आएको बाढ़ीले उज्जवन खड्काको घर बगाएको छ भने ठूलो बाढ़ी आएको थाहा पाएपछि खड्काका परिवार घर छाडेर सुरक्षित स्थानमा गएर बसेका थिए।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

थप 14 विधेयक संसदमा दर्ता गर्ने गरी प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। हाल संघीय संसदमा 36 विधेयक विचाराधीन अवस्थामा छन्। थप 14 विधेयक छिट्टै दर्ता गर्ने गरी काम अगाडि बढ़ेको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ। संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकरम गिरीका अनुसार पछिल्ला दुई अधिवेशनले पारित 12 विधेयक दुवै सभाबाट पारित भइसकेका छन्। 11 विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन् भने एउटा प्रमाणीकरण हुने प्रक्रियामा छ। संघीय संसदमा रहेका विचाराधीन रहेका 36 विधेयक मध्ये 24 संसदीय समितिमा दफावार छलफलमा छन्। एउटा राष्ट्रिय सभामा छ, बाँकी सभामै रहेका छन्। सरकारले थप 14 विधेयक संसदमा दर्ता गर्ने गरी अन्तिम चरणमा पुर्याएको कानून मन्त्रालयले जनाएको छ। संसदमा दर्ता हुने चरणमा पुगेका विधेयकहरूमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक, राष्ट्रिय सतर्कता केन्द्रसँग सम्बन्धित ऐन संशोधन विधेयक रहेका छन्। यसै गरी कम्पनी ऐन संशोधन विधेयक र विभिन्न 5 संहिता संशोधन विधेयक पनि ल्याइँदैछ। औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक पनि छिटै संसदमा दर्ता गर्ने गरी अगाडि बढ़ेको छ। अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन र विदेशी विनिमयसँग सम्बन्धित विधेयक समेत ल्याउँदैछ। अबको 4 दिनपछि घटस्थापना छ। घटस्थापनाका दिनदेखि दशैं शुरू हुन्छ। विगतका वर्षहरूमा चाहिँ अहिले पनि काठमाडौँका नयाँ बानेश्वर, न्यू रोड, असन र ब्रिकुटी मण्डप जस्ता बजारमा किनमेलका लागि चहल पहल शुरू भइसकेको छ। दशैंका लागि भनेर यही एक सातामा कपड़ा, जुत्ता, चप्पल, ब्याग लगायत सामान उपभोक्ताले किन्न थाल्छन्। तर यस वर्ष बजारमा चहल पहल त छ, तर व्यापारी र उपभोक्ता दुवैको अनुहारमा खासै खुशीको भाव भने छैन। अघिल्लो महिना 10 भदौमा र सोमा आएको बाढ़ीले चीनतर्फका नाकामा पुर्याएको क्षति र ढुवानीमा भएको चाक्ली मूल्य वृद्धिको प्रत्यक्ष असर यति बेला पेटीदेखि ठूला सपिङ कम्प्लेक्ससम्म देखिएको छ। पोहोर सालको तुलनामा कपड़ाको भाव पनि महँगिएको उपभोक्ताको गुनासो छ। अघिल्लो वर्ष कपड़ा किनेर लादा फेरि हुने गरेको खर्च र यस वर्ष हुने गरेको खर्चमा दोब्बर वृद्धि भएको समेत उपभोक्ताहरूले गुनासो गरेका छन्। नयाँ बानेश्वरमै 3 वर्षदेखि खुला बजारमा लत्ता कपड़ा व्यापार गर्दै आएका गौतम शाह पसलमा सुतफुस भए पनि व्यापार खासै नभएको बताउँछन्। पोहोर सालको तुलनामा यसपालि ग्राहकको चाप नै छैन। मान्छे आउँछन्, भाव सुत्छन् अनि महँगो भयो भन्दै फर्किन्छन्। उनले भने यसपालि चाडबाड़ मनाउन धेरैलाई जागर चले जस्तो पनि देखिएन। देशमा यति ठूलो विपत्ति पनि आइलाग्यो उनले भनेका छन्। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाई सँगै
2: चिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 64 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्थ्यो जुसेले।
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह दिएको के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 बोङ्किङमा किनेर ल्याएको रेडियो।

0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154994 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर बचन लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
2: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख मेसीको धुन रेडियो अरुण।

0: दशैं तिहार आइसक्यो, झल्कुल आइसक्यो। विष्णु माझी र साथीहरूको सुरमा यो गीत प्रस्तुत गर्यौं। यो गीत पश्चात स्वागत छ 4591 3 4500 हामी कुराकानी गर्छौ। पहिले मित्र कोही हुनुहुन्छ, स्वागत गरौं। नमस्कार। अर्को लाइनमा जाउँ, को हुनुहुन्छ? नमस्कार।
1: नमस्कार हजुर,
0: सो नाम के होला?
1: म डिसिप्लिन भुवन नेपाली बोल्दैछु, यता किर्तिपुरबाट।
0: भुवनजी आरामै हुनुहुन्छ?
1: आरामै सर, खाना खाएर मार्केटिङ जाँदैछु।
0: के को मार्केटिङ गर्नुहुन्छ?
1: म त अगरबत्ती यसैको दिनहरू,
0: अस्ति पनि कुरा भएको थियो अगरबत्तीको विषयमा है।
1: हजुर, म बागेश्वर जाँदैछु सर।
0: दृष्टिविहीन भुवन नेपाली भन्नुभएको थियो।
1: हजुर
0: हो ल। अनि
1: आराम हुन्छ सर?
0: म ठिक छु। तपाईँ बस्ने कता?
1: म त आराम भएर कामतिर जाँदैछु सर।
0: तपाईँको बसाई कता?
1: किर्तिपुर।
0: किर्तिपुर कुन ठाउँ?
1: किर्तिपुर नयाँ दोबाटो।
0: ए, नयाँ दोबाटो, ल ठिक छ। अनि तपाईँलाई
1: विजया दशमीको शुभकामना। हजुरलाई
0: दशमीको शुभकामना दिने दिन आउँदैछ, दिउँला हतार नगर्नुहोस्।
1: अब 30 गते गाउँ जाँदैछु। अब
0: आज भर्खरै 20 गते भयो होइन?
1: हजुर,
0: आज 20 गते भयो, नातिनुहोला। अनि तपाईँलाई कस्ता गीतहरू सुन्न मनपर्छ? तपाईँले दिनुपर्ने सल्लाह सुझाव कलाकारहरूलाई हुन सक्ला, अथवा तपाईँले आफ्नो गाउँठाउँ कस्तो लाग्छ, जन्मभूमि मातृभूमि, यसको बारेमा आज हामी कुरा गर्दै थियौँ।
1: गाउँघरको त एकदम प्यारो लाग्छ, त्यहाँ यस्तै हो। अब परदेशमा आइया छ, अब आफ्नो गरे गुजारा गर्नु पर्यो, त्यही त हो,
0: दुःख सुख चलेको छ।
1: हजुर
0: ल, ठिक छ। त्यसो भए धन्यवाद, कुराकानी गर्यौं, आफ्नो ख्याल गर्नुहोला। अहिलेलाई छुट्छौं, फेरि भेट्छौं है त।
1: ल, चन्द्रमान सरलाई शुभयात्रा भन्न
0: चाहन्छु। हस् हस्, धेरै धन्यवाद। हामी छुट्छौं। भुवन नेपाली किर्तिपुरबाट हुनुहुन्थ्यो, उहाँसँग हामी कुराकानी गर्दै थियौं। 4591 3 4500 खुल्ला गरिएको छ। अब एउटा फोन लिऊ। नमस्ते। नमस्ते। हेलो, लाइनमा कोही हुनुहुन्थ्यो, सम्पर्कबाट जानुभएको छ। जे होस्, तपाईँका लागि दुईटा लाइन खुल्ला छ, 4591 3 4500 4591 3 4500। पूर्व मेचीदेखि पश्चिममा कालीसम्म जहाँबाट आए पनि तपाईँका लागि साझा नम्बर हो। हामी कुराकानी त गर्दै गरौंला, फेरि एउटा गीत सुनौ तपाईँहरूलाई मनपर्ने गीत सबैका लागि।

0: रमाइलो अनि मिठो गीत हरेक परदेशीका नेपालीहरू खुशी लिएर उमङ्ग लिएर हर्षोल्लासका साथमा फर्किएको एउटा रमाइलो प्रसंग रेशम सापकोटा र साथीहरूको स्वरमा प्रस्तुत गर्यौं। स्वागत छ फेरि कार्यक्रम सुन्दै हुनुहुन्छ। ती गीतहरू सुनाइरहँदा सुनिरहँदा ती पर्खिएर बसेका बिरानो मानेर बसेका आमा बुवाहरू वृद्ध अवस्थाका अनि आफ्ना साथी संगीहरू साना साना छोराछोरीहरू सबैको एउटा छुट्टै खालको आभास हुने त्यो गीत थियो। यसले धेरैको मनमा खुशी छाउँछ, उमङ्ग छाउँछ, नयाँ बिहानी आउँछ। हरेक नेपालीहरूको खुशी, हरेक नेपालीहरूको मन जब टाढा भएका आफन्तहरू नजिक हुन्छन् त्यस पछाडि छुट्टै मजा आउँछ। अब हामी कुराकानी गर्दैछौ तपाईँसँग 4591 3 सय 4591 4 सय खुल्ला छ, खुल्ला हृदयले आउनुहोस्। हामी तपाईँसँग कुराकानी संवाद गरिरहेका छौं, तपाईँलाई मनपर्ने गीतहरू सुनाइरहेका छौं। अब हामी 4591 3 सय 4 सय मार्फतको हुनुहुन्छ, स्वागत गर्छौ। नमस्ते।
1: हेलो
0: हेलो,
1: नमस्ते सर।
0: नमस्कार, को बोल्दै हुनुहुन्छ?
1: हजुर, म सल्यानबाट विश्व प्रकाश जातकी है।
0: विश्व प्रकाशजी, सल्यानमा कुन रेडियोबाट सुन्दै हुनुहुन्छ?
1: अहिले सल्यानमा रेडियो तहलका सर है।
0: तहलका मार्फत यो कार्यक्रम इन्द्रडी गुन्जिरहेको छ सल्यान आसपासका क्षेत्रहरूमा। सबैलाई सम्झना माया छ है त।
1: थ्याङ्क यू सरलाई।
0: तपाईँको गाउँको खबर के छ? तपाईँलाई आफ्नो गाउँ कस्तो लाग्छ? तपाईँलाई पहिला त्यो भन्नुहोस् अनि म अरू कुरा गर्छु।
1: हजुर, गाउँ खबर एकदमै ठिक छ। मेरो गाउँ मलाई एकदम मनपर्छ। मेरो गाउँ, मेरो जिल्ला एकदमै राम्रो लाग्छ भन्नुहोस् है।
0: तपाईँको गाउँको विशेषता के हो? के कुराले चाहिँ तपाईँलाई राम्रो लाग्छ?
1: हजुर, मेरो गाउँको अब आफ्नै गाउँ ठाउँको हावापानी सबै मिल्छ मेरो गाउँमा। अन्य गाउँभन्दा फरक, अन्य जिल्लाभन्दा मेरो जिल्ला फरक होइन। गाउँ पनि धेरै
0: कुनै कुराको जोखिम, बाढी पहिरोको जोखिम या अन्य कुनै चिजको जोखिम छ कि छैन?
1: मेरो गाउँमा छैन सर त्यस्तो जोखिम भन्ने, बाढी पहिरो यस्तो जोखिम छैन सर है।
0: समथर भूभाग हो या पहाड, उकालो ओह्रालो?
1: उकालो पनि, उकालो ओह्रालो गर्नुपर्छ सर। धेरै उकालो पनि छैन, धेरै ओह्रालो पनि छैन।
0: समथर समथर जस्तै छ।
1: हजुर हजुर,
0: हस् धन्यवाद। अब कस्ता गीतहरू बज्दै हुन्थ्यो जस्तो लाग्छ? दसैँको माल आउँदैछ, तपाईँकोतिर कस्तो छ?
1: तपाईँको माल एकदमै तातिरहेको छ दिन प्रतिदिन। बजार गाउँमा एकदमै तपाईँको माल तातिरहेको छ भन्नुपर्छ, एकदम आइरहेको छ। तपाईँको गीत सङ्गीत एकदम राम्रो हुनुपर्छ। लोक सङ्गीतमा एकदम सैज्ञानमा गर्नको लागि कलाकारहरूले गीत लोकगीतहरू निकाल्नु छ, र राम्रो सङ्गीत जनगीत निकाल्नु भएन। एउटा समाजमा प्रति खालको एउटा समाजलाई एकदमै
0: हस् धेरै धन्यवाद सम्झिनु भएकोमा, आभार प्रकट गर्दछु। सुन्दै रहनुहोला, आजलाई छुटौँ है त।
1: हस्
0: नमस्कार। विश्व प्रकाशजी हुनुहुन्थ्यो सल्यानबाट, हामीलाई रेडियो तहलका मार्फत यो कार्यक्रम श्रवण गरिरहनु भएको छ। अब हामी फेरि अर्को टेलिफोनमा प्रवेश गर्छौ। नमस्कार
2: सर। सर नमस्ते। एकदमै मनमै रहने सर सर हुनुहुन्छ, धेरै धेरै खुसी लाग्छ है सर।
0: मलाई पनि खुसी लाग्छ। बालुवाटारबाट बोल्नु भएको हो?
2: बालुवाटार छैन नि सर, बालुवाटारबाट सरेर यहाँ नारायणपुरा, नारायण थानपुरा, नीलकण्ठ, के अरे बङ्गाल भन्ने ठाउँमा होइन,
0: बालुवाटार चाहिँ छ, तपाईँ चाहिँ त्यहाँ हुनुहुन्न त्यसो भन्नु
2: नि है। बालुवाटार याद आउँछ नि त, धेरै छ होइन सर।
0: अनि के छ तपाईँलाई? आराम छ?
2: एकदम ठिक छ। अनि हजुरको कसो छ?
0: मेरो पनि
2: आउनुहुन्छ होइन, यति खुसी लाग्छ। धेरै धेरै धन्यवाद हजुरलाई, एकदम खुसी लाग्छ है सर।
0: खुसी लाग्ने तपाईँ मात्रै हो कि अरू पनि हुनुहुन्छ होला?
2: खै, म धेरै जस्तो साथीहरू होइन रेडियो काठमाडौँ सुनेर धेरै हुनुहुन्छ होइन, आफ्नो आउनु होइन खुसी हुन्छ, रमाइलो हुन्छ। सबैले यो रेडियो काठमाडौँ गुन्जिरहन्छ नि त, सबैजना रमाइलो लाग्छ जस्तो लाग्छ है सर।
0: तपाईँलाई रमाइलो लाग्छ भने अरूलाई पनि लाग्छ होला सम्भवत।
2: लाग्छ, मलाई धेरै लाग्छ जस्तै लाग्छ मेरो, मलाई चाहिँ त्यस्तो लाग्छ, अरूलाई त कस्तो लाग्छ थाहा छैन।
0: तर
2: रेडियो काठमाडौँ सुनेर त बस्ने धेरै साथीहरू हुनुहुन्छ नि त होइन, खुसी नै हुन्छ नि त सबै साथीहरूलाई। त्यसो नहुने त कसैलाई चाहिँ होला होइन।
0: ल धन्यवाद सम्झिनु भएकोमा धेरै धेरै। तपाईँलाई नाम भन्नुहोस् त। मानन्दर चाहिँ थर याद छ?
2: हजुर, गीता प्रधान।
0: गीता प्रधान भन्नु पर्ने मानन्दर भनेछ, हुन चाहिँ उस्तै उस्तै हो होइन।
2: हजुर हजुर।
0: ल अब तपाईँको जन्मथलो कहाँ हो, तपाईँको बसेको ठाउँ, तपाईँको जन्मस्थान तपाईँलाई कस्तो लाग्छ, त्यहाँको विशेषता के हो, तपाईँलाई राम्रो लाग्छ?
2: हाम्रो चाहिँ जन्मथला चाहिँ सिन्धुपाल्चोक भटिकोसी गाउँपालिका नयाँ पुल भन्ने ठाउँ होइन, उहाँ बन्जी गर्ने साथीहरू धेरैजना आउनुहुन्छ होइन, उहाँहरू नि धेरै खुसी लाग्छ आफ्नो गाउँठाउँ होइन। उकाली ओह्राली होइन चौतारी भन्ज्याङ भनेर सबैजनाले रमाइलो लाग्छ होइन. अब धेरै जस्तो हाम्रो बारी पहिरो जाने ठाउँ होइन, भूकम्प आउने ठाउँ सिन्धुपाल्चो भनेपछि सबैले होइन अब त्यही सोच्नुहुन्छ. मलाई त धेरै खुसी लाग्छ आफ्नो गाउँठाउँ होइन, मलाई अब धेरै खुसी लाग्छ नि त होइन.
0: जे होस् सबै कुराले त्यहाँको बन्जीजम हान्ने त्यहाँको वातावरण त्यहाँको प्रकृति सबै कुराले आफ्नो जन्मस्थान ठिक लाग्छ, राम्रो
2: लाग्छ. अलिकति माथि गयो भने लिपिङ घुम्नु पाइन्छ, अलिकति माथि गयो भने होइन खासाको यात्रा गर्नु पाइन्छ, तलतिर आयो भने तात पानीमा नुहाइ धुवाइ गरेर होइन खुसी रमाउनु रमाउनु पाइन्छ होइन. अलिक तलतिर आएपछि नयाँ पुल बन्जी गर्नु पाइन्छ होइन. अलिकति तलतिर आएपछि बाह्र बजी बजार घुम्नु पाइन्छ, खाटेश्वर बजार, दोलाघाट होइन.
0: तपाईँले अनुभव गर्नुभयो कि छैन?
2: मलाई त एकदम खुसी लाग्छ हाम्रो सिन्धुपाल्चोक चाहिँ एकदम रमाइलो. अनि माथितिर गयो भने होइन हाम्रो लिस्टी गाविस छ होइन, वडा नम्बर एक हुन्छ होइन लिस्टीमाई. हाम्रो धेरै होइन चर्चामा आइरहेछ अहिले. माथिर गयो भने गोसी कुण्ड के अरे गोसी कुण्ड भन्नाले भैरुङ कुण्ड यात्रा गर्नुहुन्छ अहिले सबै साथीहरू हुन्छ होइन. धेरै खुसी लाग्छ हाम्रो गाउँठाउँ होइन, मलाई एकदम खुसी लाग्छ.
0: जे होस् त्यो पर्यटक क्षेत्र प्राकृतिक हिसाबले होस् अथवा चाहिँ धार्मिक हिसाबले होस् होइन, सम्पदाको हिसाबले होस्, विभिन्न कुराले चाहिँ तपाईँको गाउँठाउँ घुम्नका लागि पर्यटकीय स्थलले पर्यटकीय हिसाबले
2: धेरै होइन राम्रो भइरहेछ होइन. पर्यटकहरूलाई पनि धेरै खुसी लागिरहेछ, राम्रो लाग्छ अहिले.
0: धन्यवाद, सम्झिनुभयो आफ्नो गाउँठाउँको बारेमा, विशेषताको बारेमा बताइदिनु भयो, धेरै धन्यवाद. अब सिन्धुपाल्चोक घर भएको हुनाले मलाई पनि प्राय सिन्धुपाल्चोकको बारेमा खासै बताइरहनु पर्ने कुरा त होइन, तर आफ्नो गाउँको ठाउँको विषयमा चाहिँ परको मान्छेले हेरेर सुनेर भन्दा त्यही स्थानीय त्यहीँको मान्छेले भोगेको बुझेको कुरा चाहिँ अझै प्रष्ट हुन्छ होइन. ल अब सम्झिनु भयो, धन्यवाद. कुराकानी लामो नै भयो, हामी फेरि जोडियौ.
2: हुन्छ, धन्यवाद सर, हजुरलाई धेरै धेरै धन्यवाद है सर, एकदम खुसी रहनु, मस्त रहनु है सर.
0: हस् हस् धन्यवाद, छड्के सलाम. हस् गीता प्रधान काठमाडौँको बुढा नीलकण्ठबाट हुनुहुन्थ्यो. अर्को लाइनमा कोही पर्खिरहनु भएको हुनाले उहाँको बारेमा अलिक गाउँको विशेषताको बारेमै कुराकानी भयो, चर्चा भयो. अर्को साथीलाई धेरै कुराउनु पर्यो भनेर मैले उहाँसँग विदा मागे. नमस्कार. हेलो, को बोल्दै हुनुहुन्छ? लौ मैले आवाज सुन्न सकिया भए भुत्लो भाङ केही आएन, अलिक गाह्रो पर्यो. आवाज सुनेको थियौ तर प्रष्ट थिएन, कडङकुडुङ थियो, सानो आएको थियो, त्यसैले माफी चाहन्छु. कुराकानी गर्ने मन थियो, इच्छा थियो, फेरि प्रयास गर्नुहोला. अर्को लाइनमा जान्छौ. नमस्कार.
3: हेलो दादा दर्शन, नमस्कार. परिवर्तन सम्भव छ?
0: हजुर नमस्कार, परिवर्तन सम्भव छ. को बोल्दै हुनुहुन्छ, कहाँदेखि?
3: म मध्यपश्चिम यता काली प्रदेशको कालीकोटबाट भन्नुपर्छ है दादा. गोपाल तिरुवा.
0: गोपाल तिरुवा भन्नुभयो, कुन जिल्लाबाट?
3: कालीकोटबाट.
0: कालीकोटबाट कुन रेडियो सुन्दै हुनुहुन्छ?
3: अब रेडियो त खासै रेडियो यता सुनिँदैन, अब हाम्रो पात्रोबाट
0: लाइभबाट सुन्दै हुनुहुन्छ. अहिले के काम गर्दै हुनुहुन्छ? टाङराङ टुङरुङ पनि सुनिन्छ.
3: त्यस्तै हो, घर बनाउने काम भइरहेछ, गाडी मिल्छ भन्नुहुन्छ.
0: ए ल, घर बनाउने डकर्मीको काम गर्नुहुन्छ.
3: हजुर
0: ल, गोपालजी सम्झिनु भएकोमा धन्यवाद. तपाईँको कैलाली भन्नुभयो कि कालीकोट भन्नुभयो?
3: कालीकोटको.
0: कालीकोटको खबर के छ? त्यहाँको गाउँको, त्यहाँको ठाउँको, त्यहाँको परिवेशको के छ जानकारी गराउनुहोस्, तपाईँलाई कस्तो लाग्छ? सायद तपाईँको जन्मस्थान पनि त्यही होला.
3: हजुर, ठिकै छ भन्नु पर्यो, राम्रै छ. उकाली ओह्राली भन्ज्याङ चौतारी भने जस्तै डाँडा पाखाहरू छन्, अब यस्तै हो. हाम्रो कालीकोटमा रहेको विश्वको एसियाको अग्लो झरना भनेर पनि चिनिन्छ. पर्यटकमा पनि धेरै राम्रो छ, अब आउनु पर्यो.
0: विश्वको अग्लो झरना चाहिँ कालीकोटमा छ?
3: हजुर, एसियाकै अग्लो झरना भनेर भन्छ. अहिले 360 फिट मिटर अग्लो भन्नु पर्यो.
0: समग्रमा पर्यटकीय क्षेत्र पनि रहेछ. कतिको आवजात हुन्छ त्यसले? आर्थिक पर्यटन हिसाबले, आर्थिक हिसाबमा कतिको लाभ मिलेको छ? समग्रमा राम्रै होला जिल्लाको लागि.
3: खासै आर्थिकमा त्यस्तो छैन, अब भर्खर भर्खर विकास भइरहेछ, रोड भइरहेछ, त्यता अब जाने बाटो पनि सहज हुँदैछ भन्नु पर्यो. पर्यटकहरूले जहाँ जुन ठाउँमा हुनुहुन्छ अब हाम्रो रेडियो काठमाडौँ सुनेर अब तपाईँहरूले पनि हाम्रो अब ठाउँको लागि पहिचान गरेर जानु होला, कस्तो छ हाम्रो कालीकोटमा घुमेर जानु होला भन्न चाहन्छु। अब यस्तै हो, अब धान भित्राउने सिजन भइरहेछ, मकै भाँच्ने काम धान काट्ने काम जारी नै छ भन्नु पऱ्यो। अब दसैँको लागि अब परदेशिएका दाजुभाइहरू दिदीबहिनीहरू गाउँघर
0: हस्, धेरै धन्यवाद सम्झिनु भयो। तपाईँको गाउँ ठाउँको अवश्य पनि पहिचान हुनेछ, त्यहाँको स्थानीय सरकारले त्यसको संरक्षण गर्नेछ, त्यसलाई विकास गर्नेछ र आन्तरिक पर्यटनलाई असाध्यै महत्वका साथमा भित्राउने प्रयास गर्नेछ। त्यहाँ जति राम्रो संरचना बन्यो, जति राम्रो विकास भयो, पर्यटनहरू त्यतिकै भित्रिने हुन्। त्यसैले आफ्नो गाउँ ठाउँलाई सधैँ संरक्षण गर्नुहोस्, माया गर्नुहोस्, प्रचार प्रसार गर्नुहोस्। धन्यवाद सम्झिनु भएकोमा आभार प्रकट गर्दछु। धन्यवाद, नमस्कार। गोपालजी हुनुहुन्थ्यो, हामीलाई कालीकोटबाट सम्झिँदै हुनुहुन्थ्यो, उहाँ घर बनाउँदै हुनुहुन्छ, उहाँले आफ्नो अमूल्य समय हामीलाई दिएर जानुभएको छ। अब एउटा गीत सुन्छौ, गीत पछाडि फेरि आउँछौ। हामीले यति बेला सम्झेका छौ विष्णु खत्री र भीमा कुमारी दुरालाई, बिहे गरे हतारै हतारमा फुर्सदैमा लाग्छ पछुतो।

निकै मिठो गीत बिहे गरे हतारे हतारमा फुर्सदैमा लाग्छ पछुतो प्रस्तुत हुँदै थियो। यो गीत सँगै तपाईँलाई फेरि स्वागत गर्यौं। कार्यक्रम एनरेडीमा तपाईँ हामी सँगै छौ। 4541 9194 400 यो दुईवटा लाइन खुल्ला छ। हामी कुराकानी गर्दैछौ तपाईँको गाउँ परिवेशको सन्दर्भमा। आफ्नो गाउँ कस्तो लाग्छ, त्यहाँको विशेषता के हो, पर्यटकीय हिसाबले कस्तो छ, यस्तै यस्तै कुराकानी गर्दैछौ। अब हामी एउटा गीत सुन्छौ। यो गीत चाहिँ रोजाई किस्ता धमलाको हो। तपाईँलाई कस्तो लाग्छ, हामीलाई त रमाइलो लाग्छ, सुनाइदा।

0: हुनुहुन्छ। सबैजनालाई फेरि स्वागत गर्छौ। 45 91 300 45 91 400 खुल्ला छ को हुनुहुन्छ। नमस्कार।
1: नमस्कार हजुर,
0: को बोल्दै हुनुहुन्छ?
1: म युवराज लामा।
0: कहाँबाट होला युवराजी?
1: म यो काठमाडौँ सङ्गरपुर नगरपालिका साँखु।
0: आराम हुनुहुन्छ?
1: एकदम आराम छ हजुर।
0: तपाईँको जन्मस्थान पनि साँखुमै हो?
1: होइन, मेरो रामेछाप जिल्ला दोरम्मा सैलुङ गाउँपालिका वडा नम्बर 7 डोप्ला भन्ने ठाउँमा पर्छ।
0: ए ल, ठिक छ। मेरो घर जाने बाटो हो नि साँखु।
1: हजुरको यता सिन्धुपाल्चोकतिर?
0: सिन्धुपाल्चोकतिर होइन, सिन्धुपाल्चोक नै हो, मेलम्चे नगरपालिका।
1: ए,
0: म चाहिँ त्यताबाट हुँदै जस्मी पवा हुँदै फुत्रुक्क झरेपछि मेरो घर आइहाल्छ।
1: हो र सर, ल खुसी लाग्यो। ल यतै मेरै घर आँगनबाटै जानु हुँदो रहेछ, खुसी लाग्यो।
0: ल ठिक छ, सम्झिनु भयो, धन्यवाद तपाईँलाई। अब तपाईँलाई आफ्नो गाउँ आफ्नो ठाउँ कस्तो लाग्छ? धार्मिक हिसाबले, त्यहाँको पर्यटकीय हिसाबले, त्यहाँको सम्पदाको हिसाबले, बनावटको हिसाबले कस्तो लाग्छ?
1: त्यहाँ चाहिँ अब अहिले चाहिँ भनौ न, अब विश्व पृथ्वीको मुटु भन्छ होइन, त्यहाँ चाहिँ कुनैले अब पृथ्वीको मुटुहरू छ भनौ न, अब ठुलो सैलुङ अब पर्यटकीय स्थलको हिसाबले ब्रह्म सैलुङ गाउँपालिकामै पर्छ, हाम्रै गाउँपालिकामै पर्छ ठुलो सैलुङ। अनि सार्नु सैलुङ छ, त्यसै गरेर चाहिँ अब यो सुनापतिमा अहिले त्यत्रो च्याङ्ग्रेसीको मूर्तिहरू बनाउँदैछ, 108 चाहिँ तपाईँको यो छोरिनहरू बनाइरहेको छ। अझै पनि पर्यटनको लागि, अझै पनि मन जित्नको लागि धेरै धेरै पर्यटन स्थलहरू बनाइरहेको छ। सानो सैलुङ ती पर्छ, रामेछाप जिल्लामै पर्छ। अनि त्यसैले पनि अब मलाई जस खुसी लाग्छ।
0: हस्, धन्यवाद, सम्झिनु भयो। दसैँको चलपल कस्तो छ? घर जानुहुन्छ के त्यही मनाउनुहुन्छ?
1: दसैँमा घर जान्छु होला, घर कति 29 घर जान्छु होला। घरतिर यदि त्यो अहिले जुन हजुरले चलाइरहेको प्रोग्रामहरू साथीभाइहरूले लाइभमा हेरिरहेको छु भनेर अघि सबैले मलाई तिमी त त्यहाँ काठमाडौँमा छ एकचोटि फोन गरेर हाम्रो गाउँघरकोमा दसैँ यसरी मनाउँदैछ भनेर भनिदिनु न है भनेर धेरै साथीहरूले रिक्वेस्ट गरेको थियो। त्यसैले अब सर्वप्रथम त यो हजुर कार्यक्रम सञ्चालकज्यू हजुरलाई पनि यो बडा दसैँको धेरै धेरै शुभकामना, गाउँमा देश विदेशमा हुने सम्पूर्णलाई यो बडा दसैँ शुभ दिपावलीको चाहिँ सबैले राम्रो होस्, फलिभाव होस् भनेर शुभकामना दिन चाहन्छु।
0: हस्, धन्यवाद, तपाईँहरूको पनि राम्रो होस्। सबै साथीहरूलाई सम्झना माया छ हाम्रो, है त?
1: हस्,
0: नमस्कार। युवराज लामा काठमाडौँको थलीबाट हामी कुराकानी गर्दै थियौँ। अब एकजना हुनुहुन्छ, नमस्कार।
2: नमस्ते।
0: को बोल्दै हुनुहुन्छ?
2: म बोल्दैछु त भर्खर सिमानुङबाट हो, सामी निर्मला।
0: निर्मलाजी आराम हुनुहुन्छ?
2: ठिक छु, तपाईँलाई कस्तो छ?
0: ठिक छ, राम्रो छ। ओहो, निर्मलासँग कुराकानी गर्दै थियौँ, उहाँको सम्पर्क विच्छेद भएको छ। हामीलाई सिम्पल संगीतले कमेन्ट गर्नुभएको छ। दिलीप पहरीले समीक्षा घरती मगर, मिलन घायल मुटु, प्रहलाद पोखरेल, त्यसै गरी सबु छेत्री, अनि त्यसै गरेर हामीलाई तीर्थ राई, मनको साथी जीवन कार्की, लक्ष्मी पन्त, टीकाराम सुनवार, टीकाराम पहरी, अनिता नखोक, त्यसै गरेर विमला भुजेल, अनि रुन्चीको किङ लेख्नु भएको छ, अनि सम्पागी राईनी लेख्नु भएको छ, कमला मुखिया, दिपु, त्यसै गरेर हामीलाई निशा थोकरले कमेन्ट गर्नुभएको छ, मुना मुखियाले पनि कमेन्ट गर्नुभएको छ, सम्झिनु भएको छ, लक्ष्मी पन्त, पूर्णबहादुर मगर, कविता नेपाली, विमला सुमन, रामलाल सुमन लगायत सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँको कमेन्टहरू मैले पढ्न सकिनँ, आजलाई हामीले टेलिफोनमा प्रत्यक्ष कुराकानी गर्यौं। अब आगामी दिनमा तपाईँले लेख्नुभएका कमेन्टहरू असाध्यै पनि अवश्य पनि हामी मनन गर्नेछौ, महसुस गर्नेछौ, मनमा राख्नेछौ, आत्मसात गर्नेछौ र धन्यवाद दिनेछौ। चन्द्रमणि दाई स्याङ्जातिर हो, मन बहादुर गुल्मीबाट लेख्नु भएको छ। चन्द्रमणि दाई आज धादिङबाट काठमाडौँ आउँदै हुनुहुन्छ है। अब लगभग कार्यक्रमबाट विदा लिने बेला भएको छ। यहाँहरू सबैलाई धन्यवाद कार्यक्रमको अमूल्य सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। यो कार्यक्रममा सहभागी हुने अथवा फोन गर्ने, कमेन्ट गर्ने, विभिन्न माध्यमबाट हामीसँग जोडिने सबैप्रति आभार प्रकट गर्दछु। यहाँहरू सबैको दिन शुभ रहोस्, सबैको जय होस्। आजलाई सबै प्रतिमित्रलाई धन्यवाद दिँदै जाँदा जाँदै घरमा मौरी गोलैमा बारुला तिम्रो माया कसरी मारौला, यो आवाज सन्तोष लामिछानेर प्रतिमा अरियालको आवाज छोड्दै म यो कार्यक्रम इन्द्रणीबाट बिदा हुनुभन्दा पहिला दशैं नजिकै छ, धेरै नेपाली मनहरूलाई

एकपटक फेरि म दशैंको शुभकामना व्यक्त गर्छु। अब एउटा शनिबार भेट त होला होला नहोला, अघि पछि चन्द्रदाई आउनु भएन भने उहाँको ठाउँमा अवश्य पनि म यो ठाउँको परिपूर्ति गर्न अवश्य पनि आउनेछु। तर म आए पनि नआए पनि तपाईँहरूको माया, तपाईँहरूको प्रेम, तपाईँहरूको सद्भाव, तपाईँहरूको आशीर्वाद सधैँभरि मनमा रहनेछ, असाध्यै सम्झिरहनेछु, असाध्यै प्रेम गरिरहनेछु। यहाँहरू सबैको जय होस्, सबैको राम्रो होस्, सबैको राम्रो सुन्न पाइयोस्। घरमा मौरी गोलैमा बारुला, तिम्रो माया कसरी मारौंला, सन्तोष लामी छनेल प्रति म अरियालको स्वर छोड्दै विदा हुने कुरा गरेको छु। हुन्छ, यहाँहरू सबैको जय होस्, बुदा भाइ नमस्ते, परिवर्तन सम्भव छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 11 AM
3: अहिले बिहानको 11 बज्यो।

0: रेडियो अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: हरेक दिन साथी भनी आउँछरीको इस टाइम, गाउँ शहर देश विदेश ठाउँछरीको इस टाइम। अब म्यासेज तपाईँकै, रोजाई तपाईँकै, देश विदेशसम्म तपाईँको सन्देश, शुभकामना र डेडिकेशन पुर्याउने काम अब हामी गर्नेछौ। कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला।
2: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम,
3: सुस्मिता नाछिरिङ सर्पशिलेछो 3 चौकी डाँडा भोजपुर हाल कुवेत,
2: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा हाल कतार,
3: जीवन खाबेन सभापोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया,
2: सपना साशंकर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा,
3: हिमाल चामलिङ राई सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया,
2: शुक्रराज याखा सैनपुर नगरपालिका 10 खरङ संखुवा सभा,
3: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर,
2: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार,
3: दिल कुमारी रुङबाङसा सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा,
2: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा,
3: सम्झना रुङबाङसा सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा,
2: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ,
3: देवराज राई चैनपुर नगरपालिका 10 लिवारिङ संखुवा सभा हाल काठमाडौँ,
2: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा,
3: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार,
2: मिडिया प्रेमी निमु शेर्पा 5 रोपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा,
3: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई,
2: सुरज राई तुम्सा पौवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
3: किशोर कोइ राई केपिलासकरी गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ,
2: सुजता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ,
3: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी,
2: शर्मिला राई खादबारी नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत,
3: अविरल घरती मगर चयन माथी गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार,
2: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ,
3: प्रणीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा,
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
3: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके,
2: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा,
3: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
2: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ।

हेलो हाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारी भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट हामीलाई तपाईँले संसारी भरबाट केही साथ सुन्दै हुनुहुन्छ। अझ सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामीसँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनिरहनु भएको छ र कार्यक्रममा तपाईँले आफ्ना सम्झना सन्देशहरू पठाउन सक्नुहुन्छ। यो बसाई मार्फत आफ्नो साथीभाइहरूलाई सम्झिन सक्नुहुन्छ जसको निम्ति रेडियोको अफिसियल फेसबुक पेज रहेको छ नेपालीबाट रेडियो अरूण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। जुन पेजमा चाहिँ प्रोग्राम स्टार्ट गर्ने हुने लाग्दा एउटा स्टाटस पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट मेसेजहरू पठाउन सक्नुहुन्छ। तपाईँका मेसेजहरूलाई बोल्छु अनि तपाईँलाई मन परेको नेपाली गीत संगीत छ भने त्यसलाई पनि रोजाइमा पार्नु। स्पष्ट रूपमा गीतको बोल, गायक र गायकको नाम अथवा सम्भव हुन्छ भने गीतको लिंक पठाउनु भयो भने अवश्य पनि समयले भ्याएसम्म तपाईँका सम्झना सन्देशहरूलाई व्यवसायमा स्थान दिने नै छु। यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोड़िनु भएको छ। तसर्थ हार्दिक आभार व्यक्त गर्दै गर्दै अब पनि ढिला नगरिकन म तपाईँकै सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। आजको लागि पहिलो मेसेजको रूपमा हामीलाई मेसेज पठाउनु भएको छ सुनिता कुलुङले। हेलो सिस्टर, वा के छ खबर, सुन्दैछु प्रोग्राम भन्नुभएको छ बालाबाट। मिस यु हजुरलाई एन्ड माई फ्रेन्ड्स, लभ यु छोरा हिल्सन कुलुङ अनि बुनुहरू फुच्ची यामकला कुलुङ, युनिका खालिङ, मिस यु सासुमा जिनिता तामिङलाई, कृष्ण तामाङ, जीवन भाविन, प्यारीहरू अस्मी सोताङ, त्यसै गरेर कल्पना तामाङ, सुमिता लिमुखिम याखा, सपना तामाङ मोक्तान, भावना मगर, सरू छेत्री, भाइहरू निमा शेर्पा, आशिष बराल मगर, श्री आङ्गुहाङ लिम्बु, सुरज राई तोम्सा, दाईहरू शिशिर चञ्चले, वरूण चञ्चले, लिम्बु विजय, राजविरही काइला, सुजन थापा, शरण आले मगर, सुरज श्रेष्ठ, आकाश राई, बसन्त श्रेष्ठ, नानाहरू सुन सुनिता राई एण्ड युनिसा तामाङ, चन्द्रमाया तामाङ, रजिना घतानी, मिस्कल जेवाली कान्छा एण्ड अलमार प्रिन्सलाई उस्तै माया सम्झना भन्दै सुटिनु भएको छ। धेरै धेरै धन्यवाद सुनिताजी मेसेजको लागि तपाईँलाई। त्यसै गरेर अर्को साथी हुनुहुन्छ रोमन मोक्तान तामाङ, उहाँले हेलो नाना नमस्ते छपुला, म भोजपुरी देन्जी भोजपुर नगरपालिका 2 हेलौचा घर भई हाल सात समुद्र पारीबाट प्रोग्राम मजाले सुन्दैछु। आज मलाई मिल्छ भन्ने सागर हालेको दशैं तिहार आयो भन्ने गीत बजाइदिनु ल भन्नुभएको छ। अब बस्ने गीत सुनाउनु पर्दा हजुरको लागि अनि भोजपुरमा हुनुहुने मेरो घर परिवारमा धेरै सम्झना अनि साथीहरू मन्त्री याखा राई, आकाश राई, सुरज राई तुम्सा, राजविरही काइला, एक्सन विराज राई, वरूण चञ्चली राई, हिमा राई, सपना तामाङ मोक्तान, भूमिका राई, सानो कमला, फुच्ची यामकला कुलुङ, सरू छेत्री, राईनी राजकला, रञ्जना बाहेङ राई अनि अल माइ फ्रेन्ड्सलाई भन्दै सुटिन्छु। ओके ब बाई भन्नुभएको छ। ओके थ्याङ्क यू सो मच रोमनजी मेसेजको लागि तपाईँलाई। अर्को साथी हुनुहुन्छ फुच्ची यामकला कुलुङ, हेलो सेवा के छ खबर, सन्तै हुनुहुन्छ होला नि भन्नुभयो अनि माम खानुभयो कि नाई भन्नुभएको छ। माम पनि खाइसके र सन्तै पनि छु। इर्समी फुच्ची यामकला कुलुङ प्रोग्राम सुन्दैछु बालाबाट, आज मलाई एउटा गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। खेम सेन्चुरीको कपालु कोरेर एण्ड फ्रेन्ड्स मिस गर्नुपर्दा मिठो भोइसको धनी कृषेश हजुरलाई भन्नुभएको छ। एण्ड माई फ्यामिली अनि केही आत्मीय साथीहरू, लभ यु प्यारो मान्छे रोनिस मादेन लिम्बु, त्यसै गरेर मिसु दिदी सुनिता कुलुङ, भाइ तिलक कुलुङ राई, बुनु युनिका खालिङ, काकु निमा शेर्पा, दाई जीवन फाविन, माइलो अस्मी सोताङ, बाजे मिस्कल सेवाली कान्छा, त्यसै गरेर नाना सुन सुनिता राई, कलेजहरू मन मोक्तान तामाङ, सपना तामाङ मोक्तान, दिदिल्सा राई, त्यसै गरेर नातिनी अस्मिता लोहरुङ एआर अनि मलाई सम्झिने सबैमा उस्तै माया सम्झना भन्ने गइल। ओके टाटा बा बाई भन्नुभएको छ। हस्तबालाई धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ शिशिर चञ्चले, शिशिरजीले लेख्नु भएको छ, नमस्ते सेवा रमानाना, म शिशिर चञ्चले पारी पाँच खबनबाट कार्यक्रम मार्फत घर परिवारमा सम्झना माया अनि आज मेरो भान्जा सुभाष तामाङको जन्मदिन, सो भान्जालाई जन्मदिनको धेरै शुभकामना, सधैँ सफलता मिलोस्, मिल्छ भने प्रमोद खरेलको बर्थडे सङ बजाइदिनुहोस् ल भन्नुभएको छ।
छ। प्रोग्राम सुनेर बस्नुहुने ए टू जेड साथीहरूलाई सम्झना माया एन्ड मिसु वल्स युट्युबहरू हेभ अ नाइस डे भन्नुभएको छ। ओके, थ्याङ्क यू सो मच शिशिरजी मेसेजको निम्ति तपाईँलाई। अर्को मित्र हुनुहुन्छ नेहा लामा। नेहाजीले नमस्ते हजुर, म केही समयपछि धुपोबाट सविना तामाङ हो। कार्यक्रम मार्फत साथीहरू सम्झिनु पर्दा लेख्नुहुन्छ, फर्स्टमा त हजुरको लागि मिठो माया अनि प्यारी छोरी आई लभ यू सृष्टि गुरूङ, अस्मि सोताङ, सुजत याखाई लुम्बाङ, शरण आले मगर, अन्जान थुलुङ, मगर्नी लगायत मलाई चिन्नुहुने सम्पूर्णलाई मिस यू भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धन्यवाद छ सविनाजी मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु अनि तपाईँकै रोजाएका गीत संगीतहरू तपाईँकै लागि सुनाउनु छ। त्यसर्थ अब म ढिला नगरिकन कार्यक्रममा पहिलो सांगीतिक कोसेली स्वरूप यो मिठो दशैं विशेष गीत राख्न चाहन्छु। दशैं आयो तिहार आयो बोलको गीत रहेको छ सागर आले र साइना मगरका आवाज भनेको यो गीत कार्यक्रममा राख्न चाहन्छु। सुन्दै रहनुहोस्।

दसैँ आयो नि नै नै तिहार आयो यो निकै नै मिठो गीत कार्यक्रममा मैले तपाईँको निम्ति प्रस्तुत गरे। यो गीतलाई आज रोमन मोक्तान तामाङले रोजाईमा पार्नु भएको थियो। कार्यक्रममा तपाईँको रोजाईका गीत संगीतहरू पनि मैले सुनाउँदै आइरहेकी छु। आज पनि तपाईँकै रोजाईका गीत संगीतहरू सुनाउनेछु सुनाइरहेकी छु। अबको 12 बजेसम्म तपाईँसँग रहँदै गर्दा तपाईँका सम्झना सन्देशहरूलाई बोल्नेछु। फेरि पनि ढिला नगरिकन बाँकी रहेका साथीहरूको सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला हामीलाई सानो कमलाजीले मेसेज पठाउनु भएको छ। हेलो क्युटी सेज गुड मर्निङ है, म सानो कमला चैनपुर भन्ज्याङबाट सुन्दैछु प्रोग्राम। मिस गर्नुपर्दा जस्ट फर यू, मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एन्डलिसमा भाइ दीपक सञ्जेवरी भाइ निमा शेर्पा त्यसै गरेर बनु मनिषा पोया प्रवीण मगर त्यसै गरेर नाना सुन सुनिता राई अनि जुना लिम्बू रोमन मोक्तान तामाङ सपना तामाङ युनिसा तामाङ सरोज छेत्री सुमिता लिम्बू खेमियाखा आशिष नयन बस्नेत कृष्ण तामाङ सुमिता के त्यसै गरेर दाई पूर्वी ल्याकस राई दी ढकाल दाई ढकाल धर्मराज सचिन निवाहाङ वरुण चञ्चले राई अनि निर्मला लगायत धेरै साथीहरूको नाम लिनुभएको छ। ओके धेरै धेरै धन्यवाद छ कमलाजी मेसेजको लागि तपाईँलाई। अर्को मित्र हुनुहुन्छ दिल्सा राई, दिल्साजीले हेलो सेवा, म दिल्सा ग्रीन सिटी इलामबाट हो। डियर मित्र आलेलाई ह्याप्पी बर्थडे टु यु, मनकी कान्छे फुलमाया राई, मोटो अलिसा लिम्बू, प्यारी नाना जलिता चामिङ राई, दादा आशिष नयन बस्नेत, प्यारी संगीता आठपरिया त्यसै गरेर दादा जीवन फाबेन, दादा कृष्ण तामाङ, प्यारी मिना चामलिङ, प्यारी युनिसा तामाङ, निर्मला राई, विपन राई, क्युटो नानो करुणा त्यसै गरेर माइलो अस्मि सोथाङ, रिठी सुमिता लिमुखिमियाखा, प्यारी सरू छेत्री अनि प्यारी प्रीति थामी, प्यारी अनुसा माङसाङ, प्यारी अम्बिका मगर, डियर हर्बलको साथी समीक्षा गोपाल शिशिर चन्द्रले, प्यारी समीक्षा जोशी, मन्त्री सुनिम शेर्पा लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। दिलसाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ मेसेजको लागि। त्यसै गरेर अर्को साथी हुनुहुन्छ नानो प्रीति, प्रीतिजीले गुड मर्निङ भन्नुभएको छ अनि अर्को साथी अनुसा माङसाङ हुनुहुन्छ मिस्टर वर्ल भन्ने सबैलाई सम्झना गर्नुभएको छ। अनुसाजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तीर्थ राईले लेख्नुहुन्छ नमस्ते रमासी रमासी खाँदबारी छ तल्लो पाङ्ठा गर्वै हाल धरानबाट चाहना मिडिया ग्रुपमा आबद्ध म तीर्थ राई कार्यक्रम मार्फत बस्ने गीत डेडिकेट गर्नुपर्दा सरसुरज राई तुम्सा पुष्पाञ्जली राई सानो माया शेर्पा त्यसै गरेर रिमा थामी अनि सुनिता गुरूङ त्यसै गरेर भूमिका राई दाई पूर्वेली सरी लेख्नु भएको छ दाई दिबुसा सनिसा भनेर लेख्नु भएको रहेछ राई दिबुसा सनिता अनि सुस्मिता नासिरिङ रञ्जना बाहिन राई युगनी मिहाङ लिम्बू रञ्जित राई त्यसै गरेर बहिनी चन्द्रमाया तामाङ अनि कल्पना साम्पाङ दिलदुखिरिया गंगरिया छेत्री राज राई सफल आयोस् राज घले गुरूङ ओके सरी राज घले मगर लगायत मलाई तीर्थ भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्ने नमस्ते भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को मित्र हुनुहुन्छ मिलन घायलमोटो मिलन दिली गुड मर्निङ सिस्टर अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स फ्रम दोहा कतार भनेर लेख्नु भएको छ। त्यसै गरेर अर्को मित्र हुनुहुन्छ सरोज छेत्री सरोजीले लेख्नुहुन्छ हेलो हाई दर्शन हजुर इट्स मी सरसता पोखरेल फ्रम बुटवल मिस यू आशिष नयन बस्नेत जगत मगर जीवन थाबेन प्यारी जनिता चामिङ राईलाई गेट विल्सन अनि डार्लिङ लक्ष्मी छेत्री सन्धि ढकाल धर्मराज सम्धिनी अस्मी सोताङ माइलो दिल्सा राई सुनिम शेर्पा सुनिता कोलोङ निमा शेर्पा सुनिता कोलोङ त्यसै गरेर रोमन मोक्तान तामाङ प्रीति थामी सानु कमला सानुमाया शेर्पा सोल्टी निरोज सेवा त्यसै गरेर दिदी भूमिका राई रञ्जना बाहिङ राई सुरज राई तुम्सा सुमी लिम्बू अनि वरुण चन्दले लिम्बू विजय राजविरही काइला एन्ड अल फ्रेन्ड्सको लागि शुभ दिन है भन्नुभएको छ। हुन्छ सरोजी तपाईँलाई म्यासेजको निम्ति धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ चञ्चली कुलुङ शर्मिला शर्मिलाजीले लेख्नुहुन्छ हेलो सेवा के मी सञ्चली कुलुङ शर्मिला फ्रम भोजपुर अपकमिङ सङ डियर अनुराधा गुरूङ बालिका गुरूङ सुरज श्रेष्ठ शिशिर चञ्चली वरुण चञ्चली राई त्यसै गरेर राज विरही काइला आशिष नयन बस्नेत सन्तोष काफले अनि अनलभ सुजन थापा छिना गुरूङ एण्ड अल फ्रेन्ड्सलाई मिस यू भन्दै छुटिनु भएको छ। हुन्छ शर्मिलाजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अस्मी सोताङ हुनुहुन्छ अस्मीजीले मिस यू अल भन्दै सबैलाई सम्झिनुभयो। रमिला दर्नालले हेलो क्युटी सिस्टर नमस्ते शुभ दिन रेडियो सुन्दै ल म पनि यता मोरङबाट रमिला दर्नाल हो अनि साथीहरू मिस गर्नुपर्दा त लेख्नुहुन्छ पाँच खबरमा हुनुहुन्छ मम्मी बुबा अनि बुनु धेरै माया सम्झना भन्दै छुटिन्छु ओके ब बाई भन्नुभएको छ। ओके तपाईँलाई पनि धन्यवाद छ। रञ्जना बाहिङ राईले हेलो गुड मर्निङ सिज के छ खबर सन्चै हुनुहुन्छ म पनि सुन्दैछु शङ्खुवा सभाको म कालोबाट रञ्जना बाहिङ राई हो अनि आज मलाई चाहिँ मेरो रोजाईको गीत बजाइदिनु ल भन्नुभएको रहेछ। हिजो पनि बजेन अन्जु पन्तको अरू नहेराउला अनि ओके अरू नहेराउला तिमी नै फुल
तिमी ओके अरू नहेराउला तिमी नफेराउला भनेर लेख्नु भएको रहेछ। बोलको गीत हो बजाइदिनुहोस् ल भन्नुभएको छ। अनि यो सँगसँग आउनु पर्दा जस मरियो एन्ड गेटल सन दोस्त राजघरे मगर एन्ड भाइ निमा शेर्पा प्यारी जुनिता चामलिङ राई डियर सरोज छेत्रीलाई चाँडै ठिक हुनु ल भन्नुभएको छ। अनि केही साथीहरू हुनुहुन्छ शुभ यात्रा छोरी सरी केही साथीहरू हुनुहुन्छ शुभ यात्रा दिनु रुङबाङ सजल राई एण्ड रोमन मुक्तान तामाङ त्यसै गरेर प्यारी सम्झना रुङबाङ सा दुर्गा कटवाल हरपल रोस्मी सत्यकलाई सारा मीना चामिङ राई पिके त्यसै गरेर तीर्थ राई योगिनी निहाङ लिम्बु रामकुमार लिम्बु जुनिता बमजन सोनिया तामाङ जयकला खालिङ राई बसन्त श्रेष्ठ रिमा थामी सोनिम लामा शेर्पा मिडिया प्री मिनिमु शेर्पा सुगम शेर्पा सपना तामाङ मुक्तान लगायत सम्पूर्णको लागि भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ। रञ्जनाजी मेसेजको लागि कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँकी रुचाएका गीत संगीतहरू मैले तपाईँलाई नै सुनाइरहेकी छु। कार्यक्रममा धेरै साथीहरूले आफ्ना रोजाईका गीत संगीतहरू सुन्ने चाह व्यक्त गर्नुहुन्छ। सबै साथीहरूले रोजाईमा पार्नुभएको गीत संगीत एकै दिनमा प्रस्तुत गर्न त कहिले काहीँ हामी सक्दैनौ, किनभने कहिलेकाहीँ धेरै साथीहरूले गीत संगीतलाई रोजाईमा पारिरहनु भएको हुन्छ। त्यो हुँदाखेरि चाहिँ सबैलाई स्थान दिन गाह्रै हुन्छ। ठिकै छ, अहिले म यो समयमा तपाईँको लागि अर्को एउटा मिठो गीत राख्न चाहन्छु। रञ्जना बाहिङले रोजाईमा पार्नुभएको गीत हो अञ्जु पन्तको आवाज भनेको यो गीत। कार्यक्रममा दोस्रो संगीतको श्रेष्ठ स्वरूप राख्न चाहन्छु। सुन्दै रहनुहोस्।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44-95-38-77-75।
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्छ झुसेले।
6: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: लु अब त्यहीँबाट जाने,
5: लाखे सल्लाह दिएको के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
8: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094-9812-36-7742 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
9: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
10: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
9: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
10: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
11: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
11: सुप्रिन्सा सुन चाँदी पसल, चैनपुर छ शङ्खुवासभा, त्रिचोकबाट हिटटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
8: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर छको मिति 2083 साल भाद्र 22 बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत पर्यटक साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
12: 15 वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
8: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
12: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
8: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
12: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
8: सञ्चालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
12: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
8: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
12: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
8: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
12: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
8: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
12: र विविध
8: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8-9-10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 संखुवा सभा
12: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1-2-3-4-5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभाहल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
8: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
12: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
8: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-5-20-35-191 99-5-70-191 98-4-20-92-388 र 98-5-20-51-354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
13: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
14: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

इट्स ऑल राइट, वेलकम ब्याक आफ्टर स्टार्ट कमर्सियल ब्रेक। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेखबेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई सुनिरहनु भएको छ। अनि तपाईँले पठाउनु भएका तपाईँका सम्झना सन्देशहरूलाई मैले बोलिरहेकी छु भने तपाईँका रोजाएका सुमधुर गीत संगीतहरू तपाईँलाई नै सुनाइरहेकी छु। फेरि पनि म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। त्योभन्दा अगाडि कति नयाँ हुनुहुन्छ होला साथीहरू, होइन, कार्यक्रममा आज पहिलो पटक सुनिरहनु भएको छ, कसरी सम्झना सन्देश पठाउने भन्ने थाहा नभएका साथीहरूको लागि एकपटक पुनः जानकारी गराउँछु। तपाईँले मेसेज पठाउनको लागि रेडियोको अफिसियल फेसबुक पेजमा जानुपर्छ। हाम्रो पेजको नाम रहेको छ नेपालीबाट रेडियो अरुण 97.6 MHz। तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरूले पेजलाई लाइक र फलो गर्नुहोस् र त्यहाँ जोडिनुहोस्। त्यस पश्चात हामीले प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौं। सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउँदै गर्नुहोस्। म भने बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। हजुर, यति बेला हामीलाई मेसेज पठाउनु भएको छ राज केपथाकी मगरले, गुड मर्निङ भन्नुहुन्छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। सन्तोष काफ्लेले, हेलो क्युरी दिदी, नमस्ते, म सन्तोष काफ्ले भोजुर देङला घरबै हाल प्रभास बेगी हो। साथीहरू मिस गर्नुपर्दा पुष्पाञ्जलि राई, अश्मी सोताङ अनि राजमाया कुलुङ, त्यसै गरेर राज विरही काइना, कोपिला साङतन, कल्पना तामाङ, अञ्जली श्रेष्ठ, हर्पलको साथी समीक्षा, कृष्ण तामाङ अनि एल्सना कुलुङ राई, मीडिया प्रेमी निमो शेर्पा, नानु निर्मला शाह, शिशिर सन्तले, अनुराधा गुरूङ, चञ्चली कुलुङ, शर्मिला, मनकुमारी कान्छी कुलुङ, सरु छेत्री, हिमा राई, सुरज श्रेष्ठ, सुस्मिता नाचरिङ, जुनिता तामिङ राई, अनु शेर्पा, श्रीजी गुरूङ, लिम्बु विजय, अन्जान थुलुङ लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। अर्को मित्र हुनुहुन्छ सञ्जु शेर्पा। सञ्जु, उहाँले दर्शन नमस्कार ब्युटिफुल सिस्टर, के खबर सन्चय हुनुहुन्छ भन्नुभयो। एकदमै सन्चय छु म। सञ्जु शेर्पा ताप्लेजुङबाट साथीहरूलाई अब बस्ने गीत सुनाउनु पर्दा मनिषा छेत्री, रोसा भोटिया, प्यारी मान्छे, दिल्सा राई, एमपीबी बस लिम्बु, देउमन देवन, घाइल अभिमान सुनवाई, रंजित राई, वर्षा सिन्हासा, तीर्थ राई, सन्देश कुलुङ, लिम्बुनी एकली छोरी छिरिङ योजन, समीर सहयोगी किराती, मुना कोइज्यूबी, विमला गुरूङ, लिम्बुनी साजा, सन्ध्या ठोमा शेर्पा, धनकुमार खाती, सरोवनी माया पोया लगायत धेरै साथीहरूको नाम लिँदै सम्पूर्णलाई सम्झना भनेर लेख्नुहुन्छ। धन्यवाद तपाईँलाई। रामलाल सुमनले, गुड मर्निङ हजुर, मलेसियाको पेनाङदेखि म रामलाल सुमन हो। अनि अब बस्ने गीत मार्फत सम्झिनु पर्दा अप्सरा दाहाल भट्टराई, जमिन्दर बाउको इमान्दर छोरो पवित्र राई, राई अनिता, मीडिया प्रेमी निर्मला वनिम, कुर्बान हवारी सर, मनिषा छेत्री, घाइल बिरमान सुनवार, मनिषा कार्की, मीडिया प्रेमी सुनवार, सम्झना, सरस्वता खत्री, फुच्ची संस्कृति लामा, बुद्ध भट्टाचार्य, सिम्पल सरिना, अञ्चित मल्ल, ठकुरी छेत्री, पवन श्रेष्ठ लगायत सम्पूर्णको लागि भन्नुभएको छ। यसोद गदाल रामदामले, गुड मर्निङ अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। त्यसै गरेर अन्जान थुलुङ हुनुहुन्छ, नमस्ते, मन्जान थुलुङ युएबाट हो, सबैमा धेरै सम्झना माया छ। हिजो मेरो जन्मदिनमा माया गरेर जति पनि हुनुहुन्थ्यो साथीभाइ आफन्त सामाजिक सञ्जाल मार्फत जन्मदिनको शुभकामना दिनुभयो, सबैजनालाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। अनि आउँदो दिनहरूमा पनि हजुरहरूको यसरी नै आशीर्वाद मिलोस् भन्न चाहन्छु। सदा माया गर्ने साथीहरू मगनी मगनी, सिम्पल सरिना, पवित्र राई, छोरी अम्बिका मगर, इल्सना कुलुङ राई, रमिला राई, कोयुमा रेणु अनि राई अनिता, जुना चामलिङ, त्यसै गरेर राई निराजकला, प्रज्ञा गुरूङ, मेनुका निवाणी लगायत सम्पूर्णको लागि भन्नुभएको छ। अर्को साथी धर्मराजी हुनुहुन्छ, नमस्ते रमाशी मठकाल दरबराज, दुवैबाट कार्यक्रम सुन्दैछु। आज मलाई शान्ति श्री परिवारको नयाँ भाका चौका दाऊ 2 बजाइदिनुहोस् ल भन्नुभएको छ। यस कार्यक्रम मार्फत सम्झना सन्देश, आज जन्मदिन मनाउनु हुने मोरङकी मीडिया प्रेमी साथी दिल सानु याम्फू र शंखुवा सभाकी बहिनी सम्झना शिवालाई जन्मदिनको शुभकामना, सबैमा शुभ दिनको कामना, मिठो सम्झना। मैले रोजेर पठाएको गीत लगभग एक हप्ता जति भइसक्यो, कहिले बजेको छैन, किन होला भन्नुभएको रहेछ। ओके, धेरै धेरै धन्यवाद छ। अब यो यसो हुन्छ, तपाईँले गीत रोज्नुहुन्छ, दिनै पछि गीत रोजाइमा पार्नुभयो भने चाहिँ तपाईँले हिजो पनि रोजाइमा पार्नुभयो, आज पनि रोजाइमा पार्नुभयो, हाम्रो नजरमा चाहिँ तपाईँले धेरै गीत रोज्नुहुन्छ जस्तो लाग्ने रहेछ क्या। त्यो हुँदाखेरि चाहिँ कति नयाँ साथीहरू, पहिलो पटक म्यासेज पठाउने साथीहरूले, जस्तो आज कुनै नयाँ साथीले गीत रोज्नु भयो भने उहाँलाई हामीले चान्स दिनुपर्छ। अनि कहिले होइन, अब फेरि आउने बसाइमा अर्को दिनमा अर्को नयाँ साथीले रोज्नुहुन्छ, उहाँलाई पनि अवसर दिनुपर्छ। लामो समय पछाडि रोज्ने साथीहरू हुनुहुन्छ, उहाँलाई पालो दिँदै गर्दा तपाईँ दिनै पछि रोज्ने साथीहरूको एक हप्तासम्म गीत नबज्नु भनेको चाहिँ स्वाभाविकै मान्नु पर्यो। यसलाई चाहिँ तपाईँले अन्यथा नलिनुहोला, यो चाहिँ तपाईँ आफैले बुझ्नुपर्ने कुरा हो है साथी। यही भन्न चाहन्छु
चाहन्छु। र अब पनि कार्यक्रममा तपाईँको लागि साथीले रोजाईमा पार्नुभएको अर्को एउटा मिठो गीत राख्न चाहन्छु। धनराजले गुनासो गर्नुभयो तर यो कुरालाई सामान्य लिनुपर्छ, तपाईँले रिसाउन चाहिँ पाउनुहुने छैन भन्न चाहन्छु। र अहिले भने चाहिँ उहाँकै रोजाईमा रहेको यो गीत राख्न चाहन्छु। गीत सुन्दै रहनुहोस्। गीत पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति म फर्केर आउने नै छु।

भए पनि ह्याप्पी बर्थडे टु यु बाबा विनोद थापाङ अनि मिस युनिता चामलिङ, दादा रामकुमार थापा, सर सुरज राई तुम ओके सुरज राई अनि चारजनालाई गेट विल्सन भन्नुभएको छ, सम्झना बान्तवा, रञ्जित राई लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। कल्पनाजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। माधव ढुङ्गेले हजुर दर्शन, म माधव ढुङ्गेल बिटामर झापाबाट सम्झिनु पर्दा लेख्नुहुन्छ, प्यारी बनु राई अनिता, अस्मी सोताङ, रमिला राई, मिडिया प्रेमी राई अनिसा, गीता ढुङ्गाना, गीता लिम्बू, भूमिका मुका, रुङ राई, कमला मुखिया अनि मुना मुखिया, विनिता दाहाल सुवेदी, भावना चामलिङ, कुमारी योङहाङ लावती, प्रेम कुमार खड्का, प्रेम भण्डारी, जेनी लिम्बू, कल्पना साम्पाङ लगायत सम्पूर्णको लागि भन्नुभएको छ। माधवजीलाई पनि धन्यवाद छ। श्री आङभुहाङ लिम्बुले शुभ दिनको कामना, समीक्षा जोशी, पवि राणा, सुनिता कुलुङ, मुना बस्नेत, मनिषा बान्तामा मनु भन्नुभएको छ। अघि तपाईँलाई धन्यवाद छ। सुजन कार्कीले गुड मर्निङ, नमस्ते सिस्टर, इट्स मी सुजन फ्रम धरान, अपकमिङ सङ डेडिकेट टु डियर सिमला तिम्सी राई, प्रतिमा स्पर्शी, हर्बल रोज्ने अनि बिहानी अनुष्का, रिता राई रुदन, नेक्सन विराज राई, मिसिङ रेबर्ट एन्ड अल माई फ्रेन्ड्सको लागि हुनुहुन्छ। मिलन कार्कीले मिस यु अल भन्नुभएको छ। मनकुमारी कान्छी कुलुङले गुड मर्निङ खानपानीबाट, मनकुमारी कान्छी कुलुङ मिस यु अल भन्नुभएको छ। जसो साम्पाङ राईले सबैलाई सम्झिनुभयो, विपना राईले पनि सबैलाई सम्झना गर्नुभएको छ, मिना चामलिङले पनि सबैलाई सम्झिनुभयो, त्यसै गरेर अनिता नखोक हुनुहुन्छ, नमस्ते म भोजपुरबाट, अनिता नखोक हो, साथीहरू सम्झिनु पर्दा नमस्ते म अकेला, डबल म्यासेज प्राप्त भएको छ। लेख्नुहुन्छ साथीहरू सम्झिनु पर्दा सुनिता राई नखोक, अमृता नखोक राई, योगेन्द्र राई, आइसिका एन्ड अभिषेक, सुरज राई तुम्छ, एमबीबी बस लिम्बू, रोनिस राई लगायत सबैलाई भन्नुभएको छ। अर्को साथी हुनुहुन्छ मिना चामलिङ, हेलो नमस्ते गुड मर्निङ, म खोटाङबाट मिना चामलिङ हो, ह्याप्पी बर्थडे टु यु, मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे एन्ड लेख्नु भएको छ नानु, ओके नानु सायुना अनि दिनु सानु याम्फो चामलिङ, अञ्जना अनि बिष्ट रिष्टा बी राई, सो चारजनालाई नै ह्याप्पी बर्थडे भन्नुभएको छ, लगायत सबैलाई सम्झिनु भएको छ, धेरै धेरै धन्यवाद छ। पासाङ्की शेर्पा हुनुहुन्छ, हेलो गुड मर्निङ, आज पनि आए है, म किमालुङबाट पासाङ्की शेर्पा, आज एउटा सङ रोजेको छु, बजाइदिनु न ल भन्नुभएको छ। सञ्जीव घिसिङको पहिलो भेट भन्ने सङ हो भन्नुभयो, धन्यवाद छ। त्यसै गरेर पुष्पा मगरले सबैलाई सम्झिनुभयो। अर्को साथी हुनुहुन्छ संगीता आठखडिया, सेवा सुन्दैछु रविबाट, मिस्यु प्यारी निर्मला राई, बेस्टी अनिसा नावती, प्यारी दिल्सा राई, बुनो सुमिता लिमुखी मियाखा अनि दिदी मिना चामलिङ, भेना कृष्ण तामाङ लगायत सबैलाई भन्नुभएको छ। मनको साथी जीवन गार्गीले पनि सुनिरहनु भएको छ, कुमारी योङहाङले पनि म्यासेज गर्नुभयो, युनिसा तामाङले सुन्दै हुनुहुन्छ, सम्झना रुमाङसाले पनि सुनिरहनु भएको छ, अर्जुन याखा हुनुहुन्छ, मेरो प्यारो मान्छे तिमी लगायतको साथीले सुन्दै हुनुहुन्छ, मिडिया प्रेमी राई अनिसाले पनि म्यासेज पठाउनुभयो, सुरेशाना मगरले सबैलाई सम्झिनु भएको छ, देवन किशोर अञ्जनले पनि सबैलाई सम्झिनु भएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै अब कार्यक्रमबाट मैले विदा माग्नुपर्छ, समयले नेटवर्क काटिसकेको छ। तसर्थ यतिन्जेलसम्म सुनेर साथ दिने तपाईँ सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार, विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको कार्यक्रमबाट म तपाईँकै साथै कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरो टाइम चेक
1: इट्स 2:00
2: अहिले मध्याह्नको 12 बज्यो को दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेस 15 महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ता प्रक्रिया शुरू। 7114 जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने। बोटे कोशीको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी। अहिलेसम्म 7,23,00,000,000,000 रूपियाँको क्षति अनुमान। माता तीर्थ चोबार 132 केबी प्रसारण लाइन निर्माण सम्पन्न। काठमाडौँ उपत्यकाको विद्युत आपूर्ति व्यवस्थापन थप सहज हुने। नाइजेरियामा सैन्य विमान दुर्घटना 32 जनाको ज्यान गयो। राष्ट्रपति टिनुबुद्वारा दुःख व्यक्त। र घरेलु टोली भारत र वेस्ट इण्डिज बीचको 5 खेलको टी20 श्रृंखला आजदेखि शुरू हुँदै नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि उम्मेद्वारी दर्ता प्रक्रिया शुरू भएको छ। कुल 7114 महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेद्वारी फारम वितरण र उम्मेद्वारी दर्ता प्रक्रिया शुरू गरेको समितिका संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनुभयो। अहिले 12:30 बजेदेखि 4 बजेसम्म उम्मेद्वारीका लागि मनोनयन दर्ता हुने तारिका छ। कांग्रेसले केन्द्रीय कार्य समितिको आकार 167 बढ़ाएर 297 सदस्य बनाइएको छ। हिजो संशोधित विधान पारित गरी पदाधिकारी संख्या 14 बढ़ाएर 26 पुर्याएको छ। कांग्रेस विधानको नयाँ व्यवस्था अनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ। उपसभापतिको संख्या 4 पुगेको छ। महामन्त्रीको संख्या 3 पुर्याइएको छ। एक महिला महामन्त्री अनिवार्य गरिएको छ। त्यस्तै 2 खुल्ला सहमहामन्त्री थपिएको यससँगै सहमहामन्त्रीको संख्या पनि 11 पुगेको छ। प्रवक्ता पद पनि थप गरिएको छ। आवश्यकताका आधारमा सहप्रवक्ताको संख्या थप हुने पनि पार्टीले जनाएको छ। सरकारले भोटेकोशीको बाढ़ीमा बेपत्ता भएका नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी गरेको छ। गृह सचिव केदारनाथ शर्माले भोटेकोशी र त्रिशुली नदी क्षेत्रमा गएको 7/10 आएको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानूनी मान्यता दिन 2 ऐन संशोधनको प्रस्ताव अघि बढ़ेको बताउनु भएको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा गृह सचिव शर्माले विपदको शुरूआती चरणमा भौगोलिक जटिलता र विषम परिस्थितिका कारण उद्धारमा केही चुनौती देखिए पनि अहिले सरकारी संयन्त्र, सुरक्षा निकाय र पालिकाको समन्वयात्मक प्रयासबाट प्रभावकारी काम भइरहेको बताउनु भएको छ। पुनर्निर्माणका विषयमा उहाँले राष्ट्रिय योजना आयोगको ऱ्यापिड ड्यामेज एण्ड निड एसेसमेन्ट अनुसार तत्कालका लागि 7,23,00,000,000,000 रूपियाँको क्षति अनुमान गरिएको बताउनुभयो। गृह सचिव शर्माले विपदको यो घटना नेपाल अनुभव गरेको अहिलेसम्मकै भयावह र अकल्पनीय क्षति भएको भन्दै यसले सरकारको पूर्व तयारी क्षमतामा पनि प्रश्न खड़ा गरेको बताउनुभयो। गृहमन्त्री सुदन गुरूङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरूपयोग गरी गोप्य वा संवेदनशील सूचना चुहाए कार्यवाही हुने चेतावनी दिनुभएको छ। उहाँले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको र पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरूपयोग गर्ने अधिकार नदिने बताउनु भएको छ। गृहमन्त्री गुरूङले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भूलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको उल्लेख गर्नुभएको छ। उहाँले लेख्नु भएको छ, राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसु होस् कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ। सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाल हिजो निलम्बनमा पर्नु भएको थियो। काठमाडौँ उपत्यकाको विद्युत आपूर्तिलाई थप सुदृढ भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको थामकोट चापागाउँ भक्तपुर 132 केबी प्रसारण लाइन आयोजना अन्तर्गतको माता तीर्थ चोभार खण्डको निर्माण सम्पन्न भएको छ। माता तीर्थ सब स्टेशनबाट चोभार सब स्टेशनसम्मको झण्डै 6 किलोमिटर लामो 132 केबी प्रसारण लाइन यही शुक्रबारदेखि चार्ज गरिने भएको छ। लाइन चार्ज भएपछि माता तीर्थ चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भई नियमित रूपमा विद्युत प्रवाह हुनेछ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले माता तीर्थ चोभार प्रसारण लाइन र चोभार सब स्टेशन सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका तथा आसपासको क्षेत्रमा विद्युत माग र आपूर्ति बीचको सन्तुलन कायम गर्न थप सहज हुने बताउनुभयो। उहाँले चोभार सब स्टेशनबाट पाटनसम्मको झण्डै 4.5 किलोमिटर 132 केबी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढ़ाइएको जानकारी दिनुभयो। प्राधिकरणले आउँदो हिउँद याममा काठमाडौँ उपत्यकाको बढ़दो विद्युत माग व्यवस्थापन गर्न गएको असोज 8 गते माता तीर्थ चोभार प्रसारण लाइनलाई 15 दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले कांग्रेस 15 महाधिवेशन अन्तर्गत उम्मेद्वारी दर्ता प्रक्रिया शुरू, भोटेकोशीको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। गएको असोज 9-10 र 11 गते काली गण्डकी नदीमा आएको बाढ़ीले तनहुको घिरिङ गाउँपालिका 4 करुवा 4 मौतीघाट र नवलपुरको बौद्धी काली गाउँपालिका 1 मचेडी जोड्ने झुलुङ्गे पुलमा क्षति पुगेपछि आवत जावतमा समस्या भएको छ। पुलमा क्षति भएपछि करुवाटार बटौली टार लगायत क्षेत्रका स्थानीय बासिन्दालाई नदी वारपार गर्न समस्या भएको हो। झुलुङ्गे पुल अवरूद्ध हुँदा सबैभन्दा धेरै असर विद्यार्थीलाई परेको छ। करुवाटार र बटौली टार क्षेत्रबाट नदी पारी रहेको बौद्धी काली 1 मचेडी धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने 15-20 जना विद्यार्थी विद्यालय जान पाएका छैनन्। काली गण्डकी नदीमा पानीको बहाव उच्च हुँदा जोखिम मोलेर नदी तर्न सक्ने अवस्था नरहेको घिरिङ गाउँपालिका 4 वडाध्यक्ष भीम बहादुर कुमारले बताउनु भएको छ। यसैबीच चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ़ बजार संरक्षणका लागि आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग आग्रह गरेका छन्। नदीको कटान र बाढ़ीका कारण नारायणगढ़ बजार सहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै उद्योग वाणिज्य संघ चितवनको टोलीले सभापति लामिछानेलाई भेटेर नारायणी नदीको दीर्घकालीन व्यवस्थापन तटबन्धन सहित तत्काल आवश्यक पहल गर्न माग गरेका हुन्। टोलीले चितवन क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ़ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताउनुभयो। आज सुनको भाव घटबढ़ भएको छैन, चाँदीको भाव भने घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज हिजो सोमबार जस्तै तोलाको 2,91,500 रूपियाँमा कारोबार भइरहेको छ। यसै गरी आज चाँदीको भाव तोलामा 15 रूपियाँले घटेको छ। हिजो तोलाको 4,430 रूपियाँ रहेको चाँदी आज घटेर तोलाको 4,415 रूपियाँमा झरेको महासंघले जनाएको छ। अब विदेशको खबर। नाइजेरियामा सैन्य विमान दुर्घटना भएको छ। राष्ट्रपति बोला टिनुबुले दक्षिण पश्चिमी ओन्जो राज्यमा हिजो भएको सैन्य विमान दुर्घटनामा विमानमा रहेका 32 जनाको ज्यान गएको पुष्टि गर्नुभएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। उड्डयन तथा एरोस्पेस विकास मन्त्री फेस्टस केयामी का अनुसार 25 यात्रु र 7 चालक दलका सदस्य रहेको सैन्य विमान ओन्जो राज्यको नदी किनारमा अवस्थित इग्बोकाडा समुदायको 9 सैनिक आधार नजिक दुर्घटना भएको हो। नाइजेरियाका राष्ट्रपति टिनुबुले यो दुर्घटना सैन्य बल तथा सम्पूर्ण देशवासीका लागि अत्यन्तै दुःखद क्षण भएको बताउनु भएको छ। नाइजेरियाली वायुसेनाका अनुसार शुरूमा हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको भए पनि यो विमान 2 इन्जिनयुक्त टर्बोप्रप विमान रहेको पुष्टि भएको छ। विमान दक्षिणी नाइजेरियाको बेनिन शहरबाट लागोसतर्फ नियमित उडानका क्रममा दुर्घटना भएको हो। अब खेल खबर।

घरेलू टोली भारत र वेस्ट इण्डिज बीचको पाँच खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला आजदेखि शुरू हुँदैछ। पहिलो खेल आज राति 7:15 लखनऊको एकाना रंगशालामा शुरू हुनेछ। टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र वेस्ट इण्डिज बीच अहिलेसम्म 31 पटक प्रतिस्पर्धा भएकोमा भारत 20 र वेस्ट इण्डिज 10 खेलमा विजयी भएको छ। यसैगरी एक खेल नतिजा विहीन रहेको छ। भारतले एकाना रंगशालामा टी ट्वेन्टी क्रिकेटमा अहिलेसम्म हार बेहोरेको छैन। यहाँ भएका तीनवटै खेल भारतले जितेको छ। यसअघि भएको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला भारतले 2-1 जितेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कांग्रेस 15 महाधिवेशन अन्तर्गत उम्मेद्वारी दर्ता प्रक्रिया शुरू। 7114 जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने। भोटे कोशीको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी। अहिलेसम्म 7 खर्ब 23 अर्ब रूपियाँको क्षति अनुमान। माता तीर्थ चोबार 132 केवी प्रसारण लाइन निर्माण सम्पन्न। काठमाण्डु उपत्यकाको विद्युत आपूर्ति व्यवस्थापन थप सहज हुने। नाइजेरियामा सैन्य विमान दुर्घटना 32 जनाको ज्यान गयो। राष्ट्रपति टिनुबुद्वारा दुःख व्यक्त। र घरेलु टोली भारत र वेस्ट इण्डिज बीचको 5 खेलको टी ट्वेन्टी श्रृंखला आजदेखि शुरू हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: आदरणीय श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

0: जान्छ?
1: तेरो दाजुले विदेशबाट आइएनीमा पैसा पठाएछ, झिक्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है।
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएछ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रादी, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045441।
4: सेवा होए तक्निबा
5: औ लाउरेहरु
6: हातमा के

0: बोकेर लाग्यो गुटुङटुङ।
1: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विजय साना राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
0: औ लु, समस्याको समाधान भनेकै म हो।
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्छ झुसेले।
1: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
2: लु अब त्यहीँबाट जाने।
0: लाखै सल्लाह दिएर के पाक्क बोलेको? मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ। लु सुनौँ त।
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98123742 र व्हाट्सएप नम्बर 97054852। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
4: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
5: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख मेसीको धुन रेडियो

0: सेवा है तत्मेवा
1: औ लाउरेहरू हातमा के पो बोकेर लगे हो गुटुङटुङ
0: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
1: औ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्थ्यो झुसेले
0: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह दिएको के पाक बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525194 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके उपचार गर्न कहाँ जाने होला
5: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि
4: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया
5: ए लु जचाउन जानुपर्छ काका
4: जान त जानु तर खोइ कहाँ पो जानु राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला
6: ल छ नि काका 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल त्यहाँ गए त भइगयो नि
7: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ
8: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
7: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ
8: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ
6: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 029575192 फोन नम्बर 84243419
9: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा बनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार

0: विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
0: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
0: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा,
0: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
1: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
0: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा,
1: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
0: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
1: र विविध
0: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति, एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11, मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे, स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा,
1: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे, स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा,
0: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा,
1: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा,
0: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा, सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191, 029570-191, 98420-92388 र 98520-51354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र,
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ, चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र, सम्पर्कको लागि मोबाइल नम्बर 98174-77118 र 98627-12-300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर शङ्खुवा सभा।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्छ झुसेले,
5: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने,
4: लाखे सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा

0: नमस्कार। थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिप्रेक्ष्यमा थापा सहित तीनजनाको उम्मेद्वारी दर्ता, महामन्त्री र सहमहामन्त्रीमा आकांक्षीको लड़को, मतदान पर्सि हुने।
1: सर्वोच्चमा उच्चका चार न्यायाधीशको सिफारिश, वरियता मिचिएको भन्दै परिषद सदस्यकै फरक मत।
0: प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्दै भारतमा विपक्षी दल आन्दोलित, अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयोर्कमा आपतकाल घोषणा।
1: र साहिबजादा फरहानलाई पाकिस्तान टी20 टोलीमा कप्तानको जिम्मेवारी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर ट्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। यस वर्षको दशैं अर्थात विजया दशमीको टीकाको उत्तम साइत सार्वजनिक गरिएको छ। टीकाको उत्तम साइत बिहान 10:26 रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार बिहान 8:49 देवी विसर्जन गरी 10:26 टीका लगाउन सकिनेछ। असोज 25 आइतबार घट स्थापनाको शुभ साइत बिहान 11:47 रहेको छ। असोज 31 शनिबार फूलपाती श्री तुलजा भवानी यात्राको शुभ साइत बिहान 7:37 र श्री शासनको शुभ साइत बिहान 10:39 रहेको छ। कार्तिक 1 आइतबार महाअष्टमी तथा कालरात्री मनाइनेछ भने कार्तिक 3 मंगलबार महानवमी परेको छ।
1: यस वर्षको दशैंमा खर्सानी यात्रुका लागि यही असोज 23 टिकट बुकिङ खुला गरिएको छ। यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटोला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो। बैठक पश्चात महानिर्देशक पोखरेलले दशैंमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज 23 अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिनुभएको छ। साथै घट स्थापनादेखि पूर्णिमासम्म नेपालभरि रूट परमिट खुला रहने उहाँले बताउनुभयो।
3: 23 अग्रिम टिकट बुकिङ खुला गर्ने भनेका छौ। त्यस्तै लामो रूट तथा मध्यम दूरीका गाड़ीहरू हुन्छन्, त्यहाँ जान चाहिँ रिजर्भमा गाड़ीहरू जानको लागि हामीले रूट परमिटलाई पनि यो बीचमा फूलपातीदेखि चाहिँ पूर्णिमासम्म रूट परमिट खुल्ला गरेका छौँ। त्यस्तै त्यो बीचमा ढुवानीका जुन सवारी साधनहरू छन्, ढुवानीका सवारी साधनहरूमा चाहिँ इमर्जेन्सी फलफूल, तरकारी, त्यस्तै औषधि

0: खसी बोका लगायत जुन इमर्जेन्सीका खाद्यान्नहरू छन् ती मात्रै बोक्ने र अरूलाई चाहिँ पछाडि मात्रै ढुवानी गर्ने हिसाबले निर्णयहरू गरेका छौँ, जसले गर्दाखेरि चाहिँ यातायातको चाप चाहिँ म्यानेज गर्न सकियोस् भन्ने उद्देश्यले
1: असोज 25 गते घटस्थापनाको दिनदेखि कार्तिक 9 गते पूर्णिमासम्म रूट परमिट खुला गरेको समयमा नारायणगढ काठमाडौँ सड़क खण्डमा ट्रेलर लगायत ठूला मालवाहक सवारी साधन चलाउन पाइने छैन। बैठकले यात्रुको सुरक्षा सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू पनि गरेको छ। निर्णय अनुसार अब लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुईजना चालक राख्नुपर्नेछ। टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचय पत्र र युनिफर्म लगाउनुपर्नेछ भने टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ। यात्रुको चापलाई मध्यनजर गर्दै यातायात सेवा व्यवस्थित र सुरक्षित बनाउन आवश्यक व्यवस्थापन मिलाइने विभागका महानिर्देशक पोखरेलले बताउनुभयो।
0: बस पार्कको कुरा भयो, कोटेश्वर भयो, बल्खु भयो, जुन मुख्य काउन्टरहरूमा चाहिँ यातायात व्यवस्था विभागको निर्देशक ज्यूहरू, त्यस्तै यातायात व्यवसायी महासंघ, मजदुरका साथीहरू लगायत सम्पूर्ण हामी बसेर ट्राफिक प्रहरी बसेर चाहिँ एउटा कमिटी बनाएको छौँ। त्यो कमिटीले तत्त्व क्षेत्रमा के समस्या छन् ती समस्याहरूलाई समाधान गर्ने गरेछ। त्यति गर्दा पनि केही यहाँहरूलाई अप्ठ्यारो भयो भने यहाँहरूले चाहिँ त्यो कन्ट्याक्ट पर्सनको हामी नम्बर दिनेछौँ। त्यो नम्बरमा चाहिँ विभागको वेबसाइटमा हेरेर यहाँहरूले छलफल गर्न सक्नुहुनेछ, भन्न सक्नुहुनेछ भने 100 100 ट्राफिक प्रहरीलाई खबर गरेर ती समस्याहरूलाई हामी तत्काल सम्बोधन गर्ने निर्णय गरेका छौँ।
1: पोखरेलका अनुसार दशैंमा टिकट बिक्री तथा सवारी साधन संचालनका क्रममा यात्रुले भोग्ने समस्या तत्काल सम्बोधन गर्न विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। हाल 15 ठाउँमा नागरिक सहायता कक्ष संचालनमा छन्। बस पार्क, कोटेश्वर, बल्खु लगायत मुख्य स्थानमा यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवसायी, मजदूर संगठन तथा ट्राफिक प्रहरी सम्मिलित कमिटी समेत गठन गरिएको छ। यस्ता कमिटिले सम्बन्धित क्षेत्रमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्नेछन्। टिकट नपाएको, तोकिएको भन्दा बढ़ी भाड़ा लिएको, टिकटमा कालोबजारी भएको वा यात्रुलाई अन्य कुनै समस्या परेको अवस्थामा सहायता कक्ष मार्फत जानकारी लिने र आवश्यक कार्यवाही गर्ने व्यवस्था गरिएको छ। महानिर्देशक पोखरेलले कुनै पनि किसिमका बिचौलिया मार्फत कालोबजारी गर्न छूट नदिइने बताउनुभयो। यात्रु सहायता कक्ष तथा तोकिएका काउन्टरमा भाड़ा दरको सूची राखिने र सोही अनुसार मात्र भाड़ा लिनुपर्ने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटोलाले बताउनुभयो।
2: थोरै समयमा करिब 10-12 दिनको पिरियडमा 15-16 लाख मान्छेलाई व्यवस्थापन गर्ने भनेको गाह्रो म्यानेजको गाह्रो हो यो, किनभने अस्त व्यस्त समयलाई थोरै समयमा मिलाउनु पर्ने। म अधिकतम के भन्न चाहन्छु भने बरु 1 रुपियाँ कम पैसा लिइदिनुहोस्, 1 रुपियाँ कम गर्नु, फाइदामा त यो दसैँमा हुँदै हुँदैन, एकतर्फी हुन्छ। 1 रुपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस्।
1: लक्ष्मी बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले बस पार्क भित्रबाट सञ्चालन हुने लामो दूरीका गाड़ीका लागि उपलब्ध काउन्टरबाट राज्यले तोकेको भाड़ा अनुसार टिकट बिक्री हुने बताउनुभयो। उहाँका अनुसार काउन्टरबाट टिकट काट्दा तोकिएको भाड़ा भन्दा 5 रूपियाँ कम भाड़ा लिन भनिएको छ। तोकिएको भन्दा बढ़ी भाड़ा लिएको पाइए तत्काल कार्यवाही हुनुपर्ने उहाँको भनाइ छ।
2: बस पार्कमा जुन एक्स्ट्रा गाडी लगाउँछौ त्यसले बढ़ी भाड़ा लिएको छ भने त्यसलाई कार्यवाही गर्ने निकाय ट्राफिक र पुलिस हो। त्यहाँबाट के हुँदो रहेछ भन्दाखेरि हामी काउन्टरबाट टिकट काट्छौ, उहाँले राज्यले तोकेको भाड़ा लिन्छ, वा अरूले चाहिँ त्यो रिजर्भ भरेर 35,000-4,000 लिएर त्यो व्यवस्थापनलाई खलबल गराउँछ। त्यहाँ त्यस्तो गाडी बसाभित्र हुनु भएन भनेर मैले अनुरोध गरेको छु, त्यसलाई कार्यवाही हुनुपर्छ भन्ने कुरा।
1: यात्रु चाप अत्यधिक हुने मुख्य स्थानमा गठन गरिएका संयुक्त कमिटिले स्थानीय समस्या तत्काल पहिचान गरी समाधान गरिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ। यसबाट टिकट बिक्रीदेखि सवारी सञ्चालनसम्म देखिन सक्ने समस्या घटाउने विभागको भनाइ छ।
3: नेपाली कंग्रेसको नेतृत्वका लागि आज उम्मेद्वारी दर्ता भएको छ। काठमाडौँमा जारी 15 महाधिवेशन अन्तर्गत आज शुरू भएको निर्वाचन प्रक्रियामा सभापति सहितका पदमा उम्मेद्वारी दर्ताको समय तोकिएको थियो। सो समयमा सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी परेको छ। थापालाई किशोर सिंह राठौर र श्यामकृष्ण खड्गीले चुनौती दिनुभएको छ। गत पुसमा विशेष महाधिवेशन गरेर सभापति बन्नुभएका थापाले नियमित महाधिवेशनमा नेता व्यवस्थापन चुनौतीपूर्ण रहे पनि पूर्व सभापति देवा पक्षलाई समेट्ने प्रयास अझै जारी रहेको बताउनु भएको छ। पदाधिकारी संख्या बढ़ाएको प्रश्नमा उहाँले विशेष महाधिवेशनमा सहभागी नभएकालाई पनि समेट्न त्यस्तो गरिएको जवाब उम्मेदवारी दर्ता गरिसकेपछि दिनुभएको छ।
4: मैले सुरुमा एउटा पोजिसन लिएँ, मसुस पोजिसन केमा लिएँ भने मैले क्रियाशील सदस्य अध्यापक भनिन पाइँदैन भने साथीहरूलाई जोड्नुको लागि म त्यसमा फ्लेक्सिबल भएँ। केन्द्र समिति बाहिर आउनुभएको साथीहरूलाई म पहिला मैले एउटा पोजिसन लिएर बस्छु, पहिले केन्द्र समिति बाहिर आउनु सबै साथीहरूले केन्द्र समितिमा समायोजन गर्ने कुरामा अहिले पनि सबै साथीहरूलाई लै जो हामी चाहिँ पदाधिकारी बनेर जाने कुराको सन्दर्भमा चाहिँ सबै साथीहरूलाई लै इक्वल ग्राउन्ड है जो पनि आउनु सक्नु भने यसै विशेषमा आएको र विशेषमा नआएको भन्ने कुराको एउटा विवाद मेटियोस् भन्ने मेरो चाहना हो।
3: सभापतिका अर्का प्रत्याशी राठौरले राजनीतिमा कुनै पनि व्यक्ति निर्विकल्प नहुने भन्दै पार्टी एक ढिक्का बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताउनुभयो।
5: चुनाव जित्ने मन मान्छे निर्विकल्प त्यसैले चाहे के छ भने गणेश मानजी पनि चुनाव हार्नुभयो त्यसैले किशनजी चाहे त्यत्रो वर्ष पार्टी सभापति हुनुभयो निर्विकल्प त हुनुहुन्थेन भेदभाव हुनुको निर्विकल्प हुनुहुन्थेन त्यसैले निर्विकल्प भन्ने कुरा हुँदैन चाहिँ के हो भने राजनीतिमा चुनाव जित हार हुन्छ। मैले चाहिँ म विशेष महाधिवेशन पक्षधर होइन म नियमित महाधिवेशन पक्षधर हो।
3: वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेद्वारी परेको छ। शर्माकै लागि यो पद सिर्जना गरिएको चर्चा छ। अन्य तीन उपसभापतिमा एक महिला सहित चुनिने गरी नयाँ विधान

0: सुनील शर्मा, नयन सिंह महर, अमर सिंह पुन, महालक्ष्मी उपाध्याय, डिना डिला संग्रौला, रीता खनाल, शंकर तिवारी लगायतको उम्मेदवारी परेको छ। 15 जना सहमहामन्त्री पदका लागि पनि धेरैले उम्मेदवारी दिएका छन्, जसमा अजय बाबु शिवाकोटी, रामहरि खतिवड़ा, देवेन्द्रराज कणेल, जीवनराजु साई, मनोज मणि आचार्य र प्रतिमा गौतम रहनु भएको छ। निर्वाचन अन्तर्गत मतदान भने पर्सी हुनेछ।
1: हिजो शुरू भएको बन्द सत्रको थप छलफल भोलि पुनः हुने भएको छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको छ्याई र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरिरहेका छन्। छलफलमा 7 प्रदेशका अतिरिक्त भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभयो। भोलिको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको संयोजक आचार्यले बताउनुभयो।
0: नेपाल परिवेशमा दुर्गा प्रसाई फेरि धरोटी बुझाएर छुटे लगायतका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट, हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन दर्शन।

0: होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतका चारजना न्यायाधीशको नाम सिफारिश गरेको छ। न्याय परिषद स्रोतका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचन्द सहित उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकुनाथ नागीको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरिएको हो। यो सँगै सर्वोच्च अदालतका रिक्त न्यायाधीश पदपूर्तिका लागि न्याय परिषदबाट चारजनाको नाम सिफारिश भएको छ। बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्छ। सारू, पाण्डे र डाङ्गी पनि उच्च अदालतकै न्यायाधीश हुनुहुन्छ। सर्वोच्च अदालतमा हाल चार न्यायाधीश पद रिक्त छन्। न्यायाधीश विनोद शर्मा अबको केही समयपछि अवकाशमा जाँदै हुनुहुन्छ। प्रधान न्यायाधीश अध्यक्ष रहने न्याय परिषदमा कानून मन्त्री सविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेश कुमार नेपाल र दामोदर खड्का सदस्य रहनु भएको छ। वरियता मिचिएको भन्दै न्यायाधीश सपना मल्ल र महेश कुमारले फरक मत रहेको बताउनु भएको छ।
3: मेडिकल व्यवसायी दुर्गा परसाई फेरि पनि धरौटी बुझाएर रिहा भएका छन्। आज जिल्ला अदालत काठमाडौँका न्यायाधीश उमेश प्रसाद मैनालीको इजलासले परसाईलाई 2,00,000 रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। परसाईलाई असोज 12 गते साइबर ब्यूरोले रासोपा सांसद रचना खतिवड़ा कोजुरीको आधारमा पक्रेको थियो, तर अदालतले फेरि पनि परसाईलाई छोड्न भनेको हो।
4: संघीय संसदको संसदीय सुनवाई समितिले प्रस्तावित राजधरको संसदीय सुनवाई यही असोज 26, 27 र 28 गते गर्ने भएको छ। समितिको आज बसेको बैठकमा सभापति बोध नारायण श्रेष्ठले असोज 26 र 27 गते सामान्य प्रकृतिका उजुरी वा सुझाव परेका प्रस्तावित राजधरको सुनवाई गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। बाँकी गम्भीर प्रकृतिका उजुरी परेका प्रस्तावित राजधरको सुनवाई असोज 28 गते गर्ने तयारी भइरहेको जानकारी दिँदै उपसमिति बनाउनु पर्ने खालका भए दशैंपछि सुनवाई हुने बताउनुभयो। उहाँले केही उजुरी सामान्य प्रकृतिका रहेको र केही

0: का सम्बन्धमा समितिले छुट्टै अध्ययन आवश्यक पर्ने अवस्था रहेको बताउनुभयो। जटिल प्रकृतिका उजुरी आएमा त्यस्ता विषयलाई छुट्टै अध्ययनका लागि राखेर अन्य सुनवाई अघि बढ़ाउन सकिने उहाँको भनाइ छ। सभापति श्रेष्ठले समितिका सदस्यहरूलाई विधाको समयमा समेत प्रस्तावित राजदूत सम्बन्धी विषय अध्ययन गर्न आग्रह गर्नुभएको छ। उहाँले प्रस्तावित राजदूत विरूद्ध प्राप्त उजुरी र उहाँहरूले पेश गरेको कार्ययोजना सम्बन्धी विवरण अध्ययनका लागि समितिका सदस्यहरूले उपलब्ध गराइसकिएको जानकारी दिनुभयो।
1: गत भदौ 10 गते आएको विनाशकारी रसुवा बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धि दर आर्थिक वर्ष 2083-84 सुस्त भई 3.7% सीमित हुने विश्व ब्याङ्कले प्रक्षेपण गरेको छ। विश्व ब्याङ्कले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माण मा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार पुननिर्माण तथा पुनर्स्थापनाका गतिविधि शुरू भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुग्ने र आगामी आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% उक्लिने अपेक्षा गरिएको छ। बाढ़ीका कारण जलविद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत उत्पादन उत्पादनमूलक गतिविधि र वस्तुको आवागमनमा प्रत्यक्ष असर पार्ने विश्व ब्याङ्कको आकलन छ। त्यस्तै व्यापार यातायात पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधका कारण सेवा क्षेत्र समेत प्रभावित हुने प्रतिवेदनमा भनिएको छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जीविको पार्जनमा भने उल्लेखनीय असर पर्ने सम्भावना रहेको विश्व ब्याङ्कले जनाएको छ। मालदिव्स नेपाल र श्रीलंका लागि विश्व ब्याङ्कका डिभिजनल निर्देशक डेभिड सिस्लेनले रसुवा बाढ़ीले मानवीय तथा आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्याएको बताउँदै यसलाई नेपालको पूर्वाधार र आधारभूत सेवाबारे पुनर्विचार गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी लाभ वा हानि गरेको भन्दै धनुषाको धनौजे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डल सहित 5 जनामाथि मुद्दा दायर गरेको छ। आयोगले धनौजे गाउँपालिकाले आर्थिक वर्ष 2077-78 डीप बोरिङ जलान शीत भण्डारको पर्खाल निर्माण तथा विद्यालय भवन निर्माण योजनाको ठेक्काको बलपत्र आह्वानको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन नगरी नगराई रकम भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मण्डल धनौजी गाउँपालिकाका तत्कालीन सहलेखापाल विनोद कुमार मण्डल जनकपुर टुडे मीडिया ग्रुप प्रहरी तथा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं जनकपुर टुडे मीडिया ग्रुप प्रहरीका अध्यक्ष ब्रिज कुमार यादव अमृत मीडिया प्रहरी तथा अमृत मीडिया प्रहरीका अध्यक्ष एवं जनकपुर टुडे मीडिया ग्रुप प्रहरीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र यादव र अमृत मीडिया प्रहरीका बजार प्रतिनिधि संजय कुमार यादव विरूद्ध जनही 3,80,000 रूपियाँ बिगो सहित भ्रष्टाचार दायर गरेको हो। उनीहरू 5 जना विरूद्ध बिगो 3,80,000 कायम गरी कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर गर्न माग दावी गरिएको छ।
1: सरकारले किसानलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचय पत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरिएको हो। किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचय पत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका डाक्टर संजय पण्डितले जानकारी दिनुभयो। परिचय पत्र प्राप्त गर्ने किसानलाई कृषि बीमा अनुदान राहत उत्पादन प्रोत्साहन कृषि यन्त्रीकरण प्रविधि हस्तान्तरण सहुलियतपूर्ण कृषि कर्जा र अन्य लक्षित कृषि सेवा प्रदान गरिनेछ। किसानले कति जमिनमा के कस्तो बाली लगाउँछन् कति पशुपक्षी पाल्छन् सिंचाईको अवस्था कस्तो छ उत्पादन तथा कृषि व्यवसायको अवस्थालाई तथ्याङ्कमा आधारित बनाउन वितरण गरिने परिचय पत्र महत्वपूर्ण हुने उहाँले बताउनुभयो। सरकारले किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि 2077 तथा किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा संचालन निर्देशिका 2081 मार्फत यसको संस्थागत र प्राविधिक आधार तयार गरी कार्यान्वयनमा ल्याइएको थियो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: एक मात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: यो हो हा हा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार जिल्ला प्रहरी परिसर काठमाडौँले सञ्चालन गरेको विशेष स्वीप अपरेशनका क्रममा पछिल्लो 24 घण्टामा विभिन्न मुद्दामा संलग्न 101 जनालाई पक्राउ गरिएको छ प्रहरीका अनुसार गएको 24 घण्टामा अदालतबाट दण्ड तथा सजाय तोकिएका कस्तुरदार र चालू मुद्दाका फरारती प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी परीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो अपराध रोकथाम तथा नियन्त्रण गरी काठमाडौँ उपत्यकामा शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले परिसरले राजधानीका विभिन्न क्षेत्रमा उक्त अभियान सञ्चालन गर्ने गरेको जनाइएको छ
3: काठमाडौँ महानगरपालिकाले पठन संस्कृतिलाई थप विकास गर्न महानगर पुस्तकालय सञ्चालन गर्न लागेको छ महानगरले धर्मपथमा रहेको ए दे सांस्कृतिक क्षेत्रमा पुस्तकालय सञ्चालन गर्न लागेको हो महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले पठन संस्कार बढ़ाउन सुविधा सम्पन्न पुस्तकालय बनाउने योजना निकट भविष्यमै अघि बढ़ाउन लागेको जानकारी समेत दिनुभयो
4: जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी सात प्रकारका सेवा फेसलेस प्रणालीबाट उपलब्ध गराउन शुरू गरेको छ कार्यालयले आजदेखि परम्परागत रूपमा सञ्चालन गरिने धार्मिक तथा सांस्कृतिक कार्यक्रम राजनीतिक तथा सामाजिक कार्यक्रम जातीय प्रमाणित सिफारिश नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोड सम्बन्धी सेवा भौतिक उपस्थिति बिनै उपलब्ध गराउन थालेको हो
3: नेपालगंज उपमहानगरपालिकाले डेंगी संक्रमणको जोखिम न्यूनीकरण गर्न 23 वडामा लामखुट्टेको वासस्थान सहित लार्वा नष्ट अभियान सञ्चालन गर्न लागेको छ उपमहानगरको स्वास्थ्य महाशाखाले सञ्चालन गर्न लागेको अभियान बारे सरकारवालासँग छलफल अभिमुखीकरण समेत गरेको छ उपमहानगरका जनस्वास्थ्य अधिकृत एवं किर्जन्य रोगका सम्पर्क व्यक्ति सरोज रिमालका अनुसार केही दिनभित्र अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको हो
4: बाँकीमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढ़ेको पाइएको छ जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष 2082-83 जिल्लामा 3507 जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् अघिल्लो आर्थिक वर्ष 2081-82 जिल्लामा 3090 जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या 417 बढ़ेको हो जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्थ अधिकृत विष्णु श्रेष्ठका अनुसार सुरक्षित गर्भपतन सेवा विस्तार भएसँगै असुरक्षित गर्भपतनका कारण महिलाले ज्यान गुमाउनु पर्ने जोखिम क्रमशः घट्दै गएको हो
3: आगामी बड़ा दशैं दीपावली र छठ लगायतका चाडपर्वलाई लक्षित गरी काभ्रेका प्रमुख राजमार्ग र संवेदनशील स्थानमा 24 घण्टा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ बीपी र अरणीको राजमार्ग लगायत मुख्य सड़कका चोक बनेपा धुलीखेल पाँचकाल दोलालघाट पनौती र मंगलटारमा सहायता कक्ष स्थापना गरिएको हो काभ्रेका प्रहरी प्रमुख रविन कार्कीले चाडपर्व मनाउन घर फर्किने यात्रुलाई बिचौलियाबाट हुन सक्ने भाड़ा ठगी दिइने शास्ति र सवारी साधनमा क्षमता भन्दा बढ़ी यात्रु राख्ने प्रवृत्ति नियन्त्रण गर्न सहायता कक्ष दिन रात सञ्चालनमा रहेको बताउनुभयो
4: नेप्से परिसूचक आततोहरू अंकले बढ़ेको छ त्यससँगै नेप्से परिसूचक 11.96 अंकले बढ़ेर 2578 बिन्दुमा कायम भएको छ हिजोको तुलनामा आज कारोबार रकम भने केही घटेको छ आज विभिन्न कम्पनीका शेयर 3,13,81,19,000 रूपियाँमा खरिद बिक्री भएको छ आज 169 कम्पनीको शेयर मूल्य बढ़दा 95 कम्पनीको शेयर मूल्य घट्यो भने 15 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार भारतमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भारतीय कंग्रेस सहित विपक्षी दलहरू आन्दोलनमा उत्रिएका छन् उनीहरूले आज संसद भवनबाट निर्वाचन आयोगको मुख्यालयसम्म र्याली निकाले प्रदर्शनका क्रममा उत्रिएका विपक्षी नेता राहुल गान्धी सहित केही सांसदलाई प्रहरीले हिरासतमा लिएको छ विपक्षी दलहरूले संसदबाट निर्वाचन आयोगको कार्यालयतर्फ पदयात्रा शुरू गरेपछि प्रहरीले ब्यारिकेड लगाएर रोकेको थियो कंग्रेस नेता गान्धी ब्यारिकेड नजिक भारतीय झण्डा फहराउँदै उभिनुभयो त्यसपछि उहाँसहित अन्य सांसद प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि रिहा गर्यो निर्वाचन आयोगका प्रमुख कुमारको राजीनामा माग गर्दै शुक्रबारदेखि भारतका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ विपक्षी नेताहरूले आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको प्रभावमा काम गरेको आरोप लगाएका छन्। आयोगले भने मतदाता सूचीको शुद्धता र अखण्डता सुनिश्चित गर्न संशोधन गरिएको भन्दै आरोप अस्वीकार गरेको छ। कुमारले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गर्नुभएको छैन। विपक्षी नेताहरूले मतदाता सूची संशोधनमा थप पारदर्शिता आवश्यकता रहेको बताउँदै परिवर्तनका कारण योग्य मतदाता मतदानको अधिकारबाट वञ्चित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।
4: अमेरिकाको न्यूयोर्क राज्यमा दादुराको प्रकोप बढ़ेपछि राज्यभर आपतकाल घोषणा गरिएको छ। न्यूयोर्कको गवर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ़ेपछि आपतकाल घोषणा गर्नुभएको हो। यस वर्ष न्यूयोर्क राज्यमा अहिलेसम्म 108 जनामा दादुरा पुष्टि भएको छ। तीमध्ये 92 जना जुलाई 15 संक्रमित भएका हुन्। धेरैजसो संक्रमित कम खोप लगाइएका ग्रामीण क्षेत्रका बासिन्दा हुन्। न्यूयोर्क शहरमा पनि 7 जनामा दादुरा पुष्टि भएको छ। छिमेकी राज्य पेन्सिल्भेनियामा पनि दादुराको संक्रमण बढ़िरहेको छ। त्यहाँ यस वर्ष अहिलेसम्म 39 जिल्लामा 1004 जनामा दादुरा पुष्टि भएको छ। दादुरासँग सम्बन्धित 5 जनाको मृत्यु भएको जनाइएको छ। न्यूयोर्क शहरको दादुरा विरूद्धको खोप लगाउन अनुमति पाएका स्वास्थ्य कर्मीको संख्या बढ़ाइएको छ। साथै नागरिक र स्थानीय क्षेत्रमा दादुराको जोखिमबारे जानकारी दिन विशेष सूचना प्रणाली सञ्चालनमा ल्याइएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। श्रीलंका विरूद्धको टी20 अन्तर्राष्ट्रिय श्रृंखलाका लागि पाकिस्तानले कप्तान परिवर्तन गरेको छ। पाकिस्तान क्रिकेट बोर्डले साहिब जादा फरहानलाई नयाँ कप्तान नियुक्त गरेको। उनले सलमान अली आगाको स्थान लिनेछन्। फरहानले हालै एसियाली खेलकुदमा पाकिस्तानको कप्तानी गरेका थिए। टोली फाइनलमा भारतसँग पराजित हुँदा रजत पदकमै सीमित बनेको थियो। तीन खेलको श्रृंखला पाकिस्तानमै अक्टोबर 9-13 हुनेछ। पाकिस्तानले एकदिवसीय टोलीको कप्तानीमा कुनै परिवर्तन गरेको छैन। साइन शाह अफ्रिदी नै एकदिवसीय टोलीको कप्तान रहनेछन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: दशैं टीकाको साइट सार्वजनिक। असोज 23 अग्रिम टिकट काट्न पाइने। घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रूट परमिट खुला।
3: कंग्रेस सभापतिमा थापा सहित 3 उम्मेद्वारी दर्ता। महामन्त्री र सहमहामन्त्रीमा आकांक्षीको लड़को। मतदान पर्सि हुने।
4: सर्वोच्चमा उच्चका 4 न्यायाधीश सिफारिश। वरियता मिचिएको भन्दै परिषद सदस्यकै फरक मत।
3: प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्दै भारतमा विपक्षी दल आन्दोलित। अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयोर्कमा आपतकाल घोषणा।
4: र साहिब जादा फरहानलाई पाकिस्तान टी20 टोलीमा कप्तानको जिम्मेवारी।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छ। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह दिएको के पाक्क बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है।
7: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
8: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
7: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
8: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
9: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
10: प्रोप्राइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
9: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
11: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
12: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: रेडियो अरुण 97.6 मेगाहर्ज हर पल तपाईसँगै।
1: धेरै लगानी चाहिरहेको बताउँछन्। कक्षा कोठाहरू जीर्ण बन्दै गएको र त्यहाँ भीड़भाड़ रहेको भन्दै यो अवस्था परिवर्तन भएको हेर्न चाहेको उनीहरूले बताइरहेका छन्। बीबीसी संवाददाताको भनाई, सयौं विद्यालयहरू बन्द भएका छन्। सोमबार प्रहरीको स्टन ग्रेनेड विस्फोटनमा परेर एकजना 15 वर्षका विद्यार्थीले आफ्नो हात गुमाएका थिए। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी र देशको गोप्य सूचना विदेशी शक्तिलाई उपलब्ध गराउन खोजेको आशंकामा पक्राउ गरिएको छ। बाह्य गुप्तचर निकाय बीएनडीमा सन् 2005 गरी 7 वर्ष नेतृत्व सम्हालेका ह्यानिङले एक पूर्व सहकर्मीबाट गोप्य सूचना खरिद गरी विदेशी गुप्तचर निकायका लागि विश्लेषण तयार पार्न त्यसको प्रयोग गरेको आरोप अनुसन्धानकर्ताहरूले लगाएका छन्। अधिकारीहरूले संलग्न रहेको भनिएको विदेशी शक्तिबारे खुलाएका छैनन्, तर जर्मन संचार माध्यमहरूले ती सामग्रीहरूमा इरानको परमाणु कार्यक्रम र रूसी सेनाबारेका संवेदनशील विवरण रहेको उल्लेख गरेका छन्। ह्यानिङका वकिलले ती आरोप अस्वीकार गरेका छन्। केन्याले देशमा पहिलो इबोला संक्रमणको घटना पुष्टि गरेपछि युगाण्डासँगको आफ्नो सीमामा निगरानी बढ़ाएको छ। ती बिरामी 7 वर्षसम्म प्रजातान्त्रिक गणतन्त्र कंगोमा बसेका थिए र कंगोबाट सड़क मार्ग हुँदै युगाण्डा र त्यहाँबाट विमानमा नैरोबी आउनु करिब एक महिना अघि बिरामी परेका थिए। उनको मृत्यु भइसकेको छ। अधिकारीहरूले उनीसँग सम्पर्कमा आएका भनिएका 28 जना व्यक्तिहरूको निगरानी गरिरहेका छन्। भारतमा विवादास्पद मतदाता नामावलीको पुनरावलोकनलाई लिएर विपक्षी दलहरूले राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। कंग्रेसका वरिष्ठ नेता राहुल गान्धी सहित कतिपयलाई छोटो अवधिका लागि थुनामा राखिएको थियो। आलोचकहरू प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई सहयोग पुर्याउन मतदाता नामावलीमा हेरफेर गरिएको आरोप लगाउँछन्, तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गर्दै आएका छन्। र भौतिक शास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार न्यूट्रिनो भनिने सूक्ष्म कणहरू बारेको अनुसन्धानका लागि बेल्जियन प्राध्यापक फ्रान्सिस हालसनलाई दिने घोषणा गरिएको छ। द रोयल स्वीडिस एकाडेमी अफ साइन्सेसले दक्षिणी ध्रुवमा आइस क्यूब न्यूट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएको र अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोहरू पत्ता लगाएकाले हालसेनलाई पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। दशैंमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज 23 गतेदेखि खुला गरिने भएको छ। फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाड़ी तथा लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि देशभर रूट परमिट समेत खुला गरिने यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। तर यसपालि वर्षा र प्राकृतिक प्रकोपका कारण देशका विभिन्न स्थानमा सड़क बिग्रिएकाले दशैंको यातायात व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ। एक रिपोर्ट। यातायात व्यवसायी सहितका सरोकारवालाहरूसँग छलफल गरी यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सहज आवागमनको व्यवस्था मिलाउन खोजिएको विभागका अधिकारीहरूले बताएका छन्। दशैंका बेला दैनिक उपभोग्य वस्तु सहित अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई प्राथमिकता दिइने र अन्य सामग्रीको ढुवानी आवश्यकता अनुसार केही दिन रोक्न सकिने बताइएको छ। साथै सार्वजनिक सवारीको टिकट तोकिएको भाड़ा दर अनुसार मात्रै बिक्री गर्न निर्देशन दिइएको विभागका निर्देशक मणिराम पोखरेलले जानकारी दिए।
3: महँगो भाड़ा भन्यो भने खबर गर्ने भनेर नम्बरहरू दिने, सहायता कक्षहरूमा चाहिँ भाड़ा दरहरू टाँसिदिने, जसले गर्दा यात्रुहरूलाई यहाँसम्म जान यति भाड़ा लाग्छ भन्ने थाहा हुन्छ। सँगसँगै ठगी गरेको केस छ भने तुरन्त सम्पर्क गर्ने चाहिँ मेकानिजमहरू मिलाएको हुनाले त्यसरी भाड़ा पनि बढ्दैन र त्यसमा सम्पूर्ण यात्रुवर्गहरूको सहयोग र साथको चाहिँ हामीले पनि अपेक्षा गरेका छौँ।
2: यातायात व्यवसायीहरूले भने टिकट बुकिङसँगै सड़कको अवस्था सुधार्नेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैं अघि अस्थायी रूपमै भए पनि सड़क थप व्यवस्थित बनाइनुपर्ने आवश्यकता उल्लेखाए।
4: टिकट दिनु ठूलो कुरा होइन, जस्तै ढंगबाट घर पुर्याउनु ठूलो कुरा हो, त्यसकारणले सड़कलाई पहिलो प्राथमिकता दिन छिटो दिनुपर्छ र दुष्ट ढंगबाट सवारी साधन आवाज जावाज गर्ने राम्रो इन्भाइरोमेन्ट बनाउनु पर्छ भन्ने हाम्रो आवाज थियो। त्यो आवाजमा हामी निरन्तर रूपमा लागेका छौँ र केही सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
2: सड़क विभागका अधिकारीहरूले भने दशैंसम्म मौसमी अवस्था सुध्रिने छानिएको बताएका छन्। सम्भावित अवरोधलाई ध्यानमा ध्यानमा राख्दै आवश्यक तयारी गरिएको विभागका महानिर्देशक विजय जयसीले बीबीसीलाई बताए। उनका अनुसार हालैका पहिरो पछाउन परिचालन गरिएका उपकरणहरू सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रमा नै तयारी अवस्थामा राखिएका छन्।
5: जस्तो हाम्रो मुख्य सड़कहरू मध्ये अहिले एउटा रेनी तातो पानी पाटो अलिक समस्या छ, त्यसलाई मर्मत गरिरहेका छौँ। त्योभन्दा बाहेक अहिले पृथ्वी राजमार्गदेखि अन्य महत्वपूर्ण राजमार्गहरू सबै राम्रो अवस्थामा छन्। हामीले अझ यो दशैंलाई टार्गेट गरेर अब कति चाहिँ त्यसलाई मर्मत गर्न सकिन्छ, हाम्रो रेगुलर मर्मतै प्रोसेस हुन्छ, यो अलिकति घाम लाग्नु पर्छ नि त टालटुल गर्न, अलिकति बिटुमिनको काम गर्नलाई, त्यो भएर मात्रै अलिकति समस्या भयो, त्यस्तो चिन्ता गर्नुपर्ने अवस्था छैन।
2: व्यवसायीहरूको आकलन अनुसार दशैंका बेला करिब 10-12 लाख मानिस काठमाडौँबाट बाहिरिनेछन्। अब अर्को प्रसंग, सशस्त्र प्रहरी बलका दोस्रो वरियताका एक वरिष्ठ अधिकारीमाथि राज्यका संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले अनुसन्धान थालेसँगै त्यसको पारदर्शिताबारे कतिपयले प्रश्न उठाएका छन्। गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरी उनीमाथि जाँचबुझ भइरहेको जानकारी हिजो विज्ञप्ति मार्फत दिएको थियो। तर दाहालमाथि कस्तो सूचना, कसलाई र किन चुहाएको आरोप लागेको हो भन्ने बारे विस्तृत विवरण दिइएको छैन। कतिपय संचार माध्यमले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा तथा उनीसँग सम्बन्धित अर्का एक व्यक्तिसँग दाहालको सम्पर्क रहेको विषयलाई आधार बनाएर उनलाई निलम्बन गरिएको विवरण दिएका छन्। यसै सन्दर्भमा हामीले भूतपूर्व मुख्य सचिव विमल कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा संवेदनशील सूचना संरक्षणको सवालमा यो प्रकरणलाई कसरी बुझ्ने भनेर सोधेका छौं।
6: के छ भने हाम्रो कानुनमा अलिकति ग्रे लाइन खैरो अंश चाहिँ बढ्दा छ, कालो र सेतो छैन। वर्गीकृत र अवर्गीकृत दुई किसिमका सूचना हुन्छन्। अब वर्गीकृत सूचनाहरू चाहिँ राज्यको अङ्गहरूको आधिकारिक मानिसहरूको मात्रै पहुँच हुने र ती सूचना चाहिँ राज्यको प्रयोजनको निम्ति मात्रै प्रयोग गर्ने भन्ने हुन्छ। अवर्गीकृत सूचना चाहिँ सूचनाको हक प्रयोग गरेर सर्वसाधारणले पनि लिन पाउँछ। अब यसमा चाहिँ वर्गीकृत सूचना राज्यको आधिकारिक व्यक्तिबाट अन्यत्र गएको भन्ने देखिन्छ, यो हामीले पनि पत्र पत्रिकामै पढेको, त्यो चाहिँ गैर कानुनी हो। तर यसलाई यकिन गर्न चाहिँ कठिन छ, कस्तो सूचना गयो र त्यो वर्गीकृत भित्र पर्छ पर्दैन, यो बाहिर आएकै छैन स्पष्ट कुराहरू। स्पष्ट कुराहरू बाहिर नआइकन धारणा बनाउनु हुँदैन।
7: राज्यले गर्ने आफ्ना काम कारवाहीमा पनि एउटा निश्चित हदसम्मको पारदर्शिता चाहिएला नि त, यो प्रकरणमा पनि राज्यले त्यो पारदर्शिता कायम गर्नु पर्थ्यो भन्ने यहाँलाई लाग्छ?
6: हो, जब निलम्बन गरिन्छ भने निलम्बन गर्ने कारणहरू प्रष्ट खोल्नु पर्यो, सबैले थाहा पाउनु पर्यो कि किन कुन कस्तो खालको सूचना कस्तो खालको व्यक्तिमा गयो भन्ने यकिन भएको आधारबाट गरेको होला, तर त्यो कुरा बाहिर आएको छैन।
7: अहिलेका गृह मन्त्री सुदन गुरुङले चाहिँ यो सूचना चुहाउने कुरा अथवा गोप्यता कायम नगर्ने कुरालाई आफ्नो सामाजिक सञ्जालमा पनि बारम्बार उठाएको देखिन्छ, यो हाम्रोमा यस्तो प्रवृत्ति चाहिँ छ कि छैन, यहाँलाई के लाग्छ?
6: एकदम कम छ। सबभन्दा ठुलो कुरो त के भने राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्। अब सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्यो, सरकारलाई असर नपर्दा त्यो कसैले सूचनामै दिँदैन।
7: यस्तो प्रकरणमा चाहिँ हाम्रोमा यो अनुसन्धान निगरानी वा कारवाही गर्ने केही संयन्त्र पनि छ?
6: त्यो त कानुनै छैन। राज्यका महत्वपूर्ण र गोप्य राख्नु पर्ने वर्गीकृत गरिएका सूचीकृत गरिएका सूचनाहरू राज्यको आधिकारिक व्यक्तिले अनाधिकृत व्यक्तिलाई प्रसारण गर्नु हुँदैन, त्यो प्रसारण गरेको अवस्थामा दण्डित हुने व्यवस्था छ।
7: यसलाई चाहिँ दुरुपयोग राज्यले गर्न सक्ने अथवा सत्तामा भएको व्यक्तिहरूले गर्न सक्ने जोखिम पनि रहन्छ?
6: एकदमै रहन्छ। राज्य अनुत्तरदायी भयो, अपारदर्शी भयो र निर्णय निर्माण ती सूचनाका आधारबाट गर्न थाल्यो भने त कतिपय मानिसलाई मर्खामै पार्छन् राज्यले।
7: यो अहिलेको प्रकरणमा चाहिँ यहाँले यो शंका गर्ने अथवा यो सन्तुलनको कुनै ठाउँ यहाँले देख्नुहुन्छ कि देख्नुहुन्न?
6: बाहिर कुरा नआइकन त म भन्न सक्दिनँ, होइन, बाहिर कुरा आयो भने कस्तो सूचना कसरी प्रसारण भयो र त्यसले सरकारलाई के नोक्सानी भयो र त्यो लिने मान्छेलाई के फाइदा भयो भन्ने कुराको त जानकारी चाहियो।
7: अनुसन्धान पछाडि चाहिँ हामीले यो आउने अपेक्षा गर्न सकिएला?
6: गर्नुपर्छ, यदि राज्य उत्तरदायी हो भने प्रस्तुत कुरा त ल्याउनु पर्यो।
2: उनी थिए भूतपूर्व मुख्य सचिव विमल कोइराला, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एउटा प्रसंग संक्षेपमा, नेपाली सेनालाई खाना पकाउने एलपी ग्यास उद्योग सञ्चालन गर्न दिने सरकारी प्रस्ताव बारे केही दिन यता सार्वजनिक वृत्तमा चर्चा चुलिएका बेला सेनाका प्रवक्ताले यस विषयमा अहिलेसम्म प्रारम्भिक चरणको छलफल मात्र भएको बताएका छन्। त्यस विषयमा आपूर्ति मन्त्रालयमा प्रारम्भिक चरणको छलफल भएको भनी आफूले जानकारी पाएको प्रवक्ता राजाराम बस्नेतले बीबीसीसँग बताए। ग्यासको बिक्री वितरणमा सेना र प्रहरीको सम्भावित संलग्नताको विषयमा यति बेला मिश्रित धारणा देखिएका छन्। एकाथरीले यसको विरोध गरिरहेका छन् भने अर्का थरीले आपूर्ति प्रणालीलाई थप सहज बनाउन यस्तो कदम उपयुक्त हुने तर्क गरिरहेका पाइएको छ। यस विषयमा साथी गनी अन्सारीको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी, देशद्रोह र बाह्य शक्तिका लागि गुप्त सूचना हासिल गरेको आशंकामा पक्राउ गरिएको छ। जर्मनीको संघीय अभियोजकहरूको कार्यालयले ह्यानिङलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका भनिएका एक अर्का अधिकारीलाई पनि पक्राउ गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
8: ह्यानिङ सन् 1998 सन् 2005 जर्मनीको संघीय गुप्तचर सेवा बीएनडी का प्रमुख रहेका थिए र त्यस यता उनले निजी परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। अभियोजकहरूले उनले एउटा विदेशी गुप्तचर निकायका लागि एउटा विश्लेषणको मस्यौदा तयार गर्न गोप्य गुप्तचर विवरणको प्रयोग गरेका र अर्को विदेशी गुप्तचर निकायसँग सम्पर्क कायम गरेको जनाएका छन्। तर अनुसन्धानकर्ताहरूले त्यसमा संलग्न भनिएका विदेशी शक्तिबारे भने केही खुलाएका छैनन्। प्रहरीले ह्यानिङसँग पैसा लिएर उनलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका बीएनडीका कर्मचारी मानफ्रेड डीलाई पनि पक्राउ गरेका छन्। ह्यानिङका ब्यूरो प्रमुख रहेका मानफ्रेड डी यसै वर्षसम्म बीएनडीमा कार्यरत थिए र उनलाई देशद्रोही र राज्यद्रोहको प्रयासमा साथ दिएको र सहयोग पुर्याएको आरोप लगाइएको छ। ह्यानिङमाथि विदेशी गुप्तचर सेवाका प्रतिनिधिसँग निकट सम्पर्कमा रहेको र मानफ्रेड डीले उपलब्ध गराएका सामग्रीका आधारमा ती प्रतिनिधिलाई वर्षौंसम्म राजनीतिक सूचना उपलब्ध गराएको आरोप लगाइएको छ। यस्तो खालको विवादमा बीएनडी परेको यो पहिलो घटना होइन। सन् 2023 एकजना उच्च पदस्थ जर्मन गुप्तचर अधिकारीमाथि रूसलाई राज्यका गोप्य सूचना उपलब्ध गराएको आरोपमा देशद्रोहको अभियोग लगाइएको थियो। अभियोजकहरूले युक्रेन युद्ध र वाग्नर मिशनरी समूह बारेका जासुसी विवरण उपलब्ध गराएकोमा क्रास्टेन एलले लगभग 4,00,000 युरो प्राप्त गरेको आरोप लगाएका थिए।
2: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने विदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 AM
3: अहिले बिहानको 5 बज्यो।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो अब सुन्नुहुनेछ नेपाली खबर
1: स्थानीय सरकारमा पुनर्स्थापना र पुनर्निर्माणको तयारीमा जुट्दै सरकार विपद सम्बन्धित कानून फास्ट ट्र्याकमा संशोधन गरिँदै लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको सरकारको मुख ताके कहिले कहिले आफूले गरे अहिले शीर्षकको शुभ समाचार
2: गत भदौ 11 गते गोर्खाको पुङ्गेनमा हिम पहिरो झर्यो पहिरोले चुम्बुन्द्री 2 को लोअर र स्याला बीच भएर बग्ने थोसाङ खोलामा बाढ़ी आयो बाढ़ीले लो र स्यालाका बासिन्दा तथा मनास्लु पदमार्गका पर्यटक हिँड्ने काठे पुल बगायो त्यही दिनमा चुम्नुब्री 4 नामरुङमा थेराङ खोलाले 4 घर काठे पुल तथा फलामे पुल बगाएको थियो साथै नामरुङ भन्दा तल सुक्सममा बुढ़ी गण्डकीले अर्को एक झलुङ्गी पुल पनि बगाइदियो त्यस लगत्तै लो र स्यालाका स्थानीय बासिन्दा मिलेर थोसाङ खोलामा फेरि काटे पुल थपेका स्थानीय छिरिङ धाके लामाले जानकारी दिएका छन् पुङ्गेन ल्यानगन स्थित यहाँको थोसाङ खोला तुनसुङ खोला र नुम्ला खोलामा समय समयमा बाढ़ी आइरहन्छ पुल बगाइरहन्छ उनले भने अनि गाउँलेहरूले बनाइरहन्छन् यसो गर्दा गर्दा नै बानी परिसक्यो अहिले त 1 महिनाभित्रै 2 फेर बगाइसक्यो फेरि गाउँलेहरू जुटेर बनाइसकेका छन् गाउँका ससाना काममा स्थानीय वासीले सरकारको मुख नताक्ने उनको भनाई छ सबै गाउँले मिलेर एक दिन काम गर्यो भने पुल बन्छ सरकारलाई गुहार्न थाल्यो भने वर्ष दिन बित्छ त्यसैले गाउँले सरकारको मुख ताक्दैनन् आफैले मिलेर बनाउने गरेका छन्
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्यो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त हेल्दी

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भातभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: मनैदेखि वाउ, गोद्रेजको बाहर, चाडपर्वमा ल्याऊ खुसी नै खुसी अपार। यो दशैं तिहारमा गोद्रेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोद्रेजसँग मनैदेखि वाउ।

को अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनाऊ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नागरिक दैनिकले विश्व र पुष्पा निर्विरोध शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेसको जारी 15 महाधिवेशनमा नयाँ नेतृत्वको लागि उम्मेद्वारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। उम्मेद्वारी दर्ताका लागि समय सीमा मंगलबार साँझ 7 बजेसम्म तोकिएको थियो। उक्त समय सीमाभित्र सभापति सहित 20 पदाधिकारीका लागि उम्मेद्वारी दर्ता सम्पन्न भएको हो। निर्वाचन समितिका अनुसार सभापतिमा गगन कुमार थापा, श्यामकृष्ण खड्की र किशोर सिंह राठौरले उम्मेद्वारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन्। उनलाई लक्षित गरेर वरिष्ठ उपसभापतिको पद सिर्जना गरिएको थियो। यसअघि कंग्रेसमा यो पद थिएन। गत पुसमा सम्पन्न कंग्रेस विशेष महाधिवेशनले शर्मालाई उपसभापति बनाएको थियो। यसै गरी 2078 सालमा सम्पन्न नेपाली कंग्रेसको 14 महाधिवेशनमा उनी महामन्त्री पदमा निर्वाचित भएका थिए। उपसभापतिका लागि 15 जनाले उम्मेद्वारी दिएका छन्। महिला उपसभापतिमा 1 जना, खुल्ला सभापतिमा 9 जना र समावेशी उपसभापतिमा 5 जनाले उम्मेद्वारी दिएका छन्। महिला उपसभापति पदमा पुष्पा भूषाल निर्विरोध भइसकेकी छन्। विशेष महाधिवेशनमा पनि उनी उपसभापति नै चुनिएकी थिइन्। 2078 सालमा सम्पन्न नेपाली कंग्रेसको 14 महाधिवेशनमा उनी महिलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। खुल्ला 2 उपसभापतिका लागि डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवले उम्मेद्वारी दिएका छन्। यसै गरी समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मनसुर, सीता गुरूङ र रंजित कर्णले उम्मेद्वारी दिएका छन्।
3: यसै बीच यही समाचारलाई आजको अन्नपूर्ण प्रस्तुत दैनिकले कांग्रेस महाधिवेशन पदाधिकारी ताक्नेको लड़को शीर्षकमा खबर छापेको छ। कांग्रेसको समकालीन राजनीतिमा निवर्तमान सभापति शेरबहादुर देउवासँगै छुटेका भएका सिनियर नेताहरू अधिकांशले पदाधिकारी ताकेका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशनमा अधिकांशले पदाधिकारीमा रहर गरेका हुन्। सभापतिमा गगन थापा सहित किशोर सिंह राठौर र श्यामकृष्ण खड्कीले उम्मेद्वारी दर्ता गरेका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसकेका छन्। त्यसै गरी 2 खुल्ला उपसभापति पदका लागि 9 जना र 1 समावेशी उपसभापतिका लागि 5 जना मैदानमा उत्रिएका छन्। महामन्त्रीतर्फ 1 महिला पदका लागि 3 जना र 2 खुल्ला पदका लागि 8 जना प्रतिस्पर्धामा छन् भने सहमहामन्त्रीका विभिन्न समूहमा खस आरेमा 3, आदिवासी जनजातितर्फ 2, मधेसीमा 8, दलितमा 4, थारूमा 3, अल्पसंख्यक तथा अपाङ्गतामा 3, मुस्लिममा 3, खुल्लामा 7, पिछड़िएको क्षेत्रमा 7 र महिला सहमहामन्त्रीमा 2 जनाले उम्मेद्वारी दर्ता गरेको आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ। खबरमा अगाडि लेखिएको छ, केन्द्रीय समितिको आकार 167बाट बढ़ाएर 297 पुर्याइयो। पदाधिकारीको संख्या 14बाट बढ़ाएर 20 बनाइयो। वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भूषाल निर्विरोध। अन्नपूर्ण प्रश्नमा खबर छ।
2: यता हिमालय टाइम्सले यस महाधिवेशनमा सहमहामन्त्री पदमा सबैभन्दा धेरै उत्साह र आकर्षण देखिएको छ भन्दै खबर लेखेको छ। साविकमा 8 जना सहमहामन्त्री रहने व्यवस्था रहेकोमा परिमार्जित विधानले 15 जना पुर्याएपछि धेरै नेताहरू केन्द्रीय पदाधिकारीमा जोड़िने बाटो खुलेको हो। मंगलबार सहमहामन्त्री पदका लागि 32 जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ। खुल्ला सहमहामन्त्रीतर्फ रामहरि खतिवड़ा, डिल्लीराम सुवेदी, अजय बाबु शिवाकोटी र रमेश धमलाले मनोनयन गराउनु भएको छ। आदिवासी जनजाति तर्फ बहादुर सिंह लामा, खस आर्य तर्फ दिनेश कोइराला र मनोज मणि आचार्य तथा पिछड़िएको क्षेत्रबाट मिन भामले उम्मेद्वारी दिनुभएको छ। साथै नानु बास्तोला र देवेन्द्र राज कणेलले पनि सहमहामन्त्रीमै आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ। विधान संशोधनपछि नेपाली कंग्रेसको केन्द्रीय कार्य समिति 25 पदाधिकारी सहित 297 सदस्यीय हुने भएको छ। निर्वाचन समितिले मंगलबार दर्ता भएका उम्मेद्वारहरूको आवश्यक कागजात, प्रस्तावक, समर्थक र शुल्क भौचरको छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्नेछ। निर्वाचन कार्यतालिका अनुसार आगामी बिहिबार नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ। देशभरबाट आएका 7114 जना महाधिवेशन प्रतिनिधिहरूले मतदान प्रक्रियामा सहभागी भएर कंग्रेसको आगामी 5 वर्षका लागि नयाँ केन्द्रीय कार्य समिति छनौट गर्नेछन्। यसैबीच नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीका पदाधिकारीमा एउटै पदमा धेरैजनाले उम्मेद्वारी दिँदा महत्वपूर्ण नेताहरू पराजित भएर केन्द्रीय कमिटी भन्दा बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै उम्मेद्वारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। मंगलबार सभापति पदमा मनोनयन दर्ता गरेपछि संचारकर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो आग्रह गर्नुभएको हो। उहाँले पार्टीमा लामो समय योगदान दिएका नेताहरूलाई समेत विभिन्न कमिटीमा समेटेर लैजाने बताउँदै नेतृत्व व्यवस्थापनमा समस्या आउन नदिन उम्मेद्वारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभयो।
3: कांग्रेसकै समाचारबारे आजको कान्तिपुरमा उपसभापति र महामन्त्रीमा महिला सुनिश्चित गर्ने निर्णयले कांग्रेसभित्र उत्साह शीर्षकमा समाचार छापिएको छ। कांग्रेसको सांगठनिक संरचनामा फेरबदल हुने गरी नेतृत्व तहमा महिलालाई सुनिश्चित गरिएको निर्णयलाई नेताहरूले प्रशंसा गरेका छन्। यसपटक कांग्रेसले केन्द्रीय तहमा उपसभापति र महामन्त्री पदमा महिला आरक्षणको व्यवस्था गरेको हो। त्यस्तै सहमहामन्त्रीमा एक निर्वाचित र सभापतिबाट मनोनित गरी दुई महिला सुनिश्चित गरिएको छ। कांग्रेस उपसभापति पुष्पा भूषालले यस निर्णयले महिलालाई नेतृत्वमा आउन सहज बनाएको बताइन्। 15 महाधिवेशनमा समावेशीकरणको नाममा महिला नेतृत्वलाई स्थापित गर्न विधानमै संशोधन गरेको छ। उनले भनिन् जुन किसिमबाट अहिले सक्रिय सदस्यबाट क्षेत्रीय प्रतिनिधिहरूमा महिलाहरूको उपस्थिति बढ़दैछ त्यही अनुपातमा अधिवेशनमा महिलाको संख्या बढ़ेको छ। त्यो नै इन्क्लुजन हो। हरेक संरचनामा महिलाको सहभागिता देखिएको छ। उपसभापति र महामन्त्रीमा महिला सुनिश्चित गर्ने निर्णयले कांग्रेसभित्र उत्साह कान्तिपुरमा समाचार छापिएको छ।
2: पछिल्लो बाढ़ी पहिरो तथा जलवायु जन्य विपदबाट प्रभावित नागरिकले राहत पुनर्निर्माण तथा अन्य कानूनी सुविधा प्राप्त गर्न सरकारले फास्ट ट्र्याकबाट कानून संशोधनको प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। विशेष गरी विपदमा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता गर्न विद्यमान कानूनी व्यवस्था लामो र झन्झटिलो भएकाले सरकारले मूल कानूनमै संशोधन गर्ने तयारी गरेको हो। संसदको नियमित अधिवेशन अन्त्य भएकाले आवश्यक कानूनी व्यवस्था अध्यादेश मार्फत छिटो अघि बढ़ाउने तयारी गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ। विद्यमान कानूनमा रहेको प्रक्रियागत झन्झटका कारण विपद प्रभावित परिवारले भोग्नु परेको समस्या सम्बोधन गर्न ऐन संशोधनको प्रक्रिया अगाडि बढ़ाएको मन्त्रालयका सहसचिव सुभाष कुमार भट्टराईले जानकारी दिनुभयो। विपत्ताको मृत्यु दर्ता अड़चन हटाउन अध्यादेश फास्ट ट्र्याकमा विपत सम्बन्धी कानून संशोधन गरिँदै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको
3: हो। यस्तै प्रसंगमा आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ। विपदको बजेट जति संघ दोष जति स्थानीय सरकारलाई भोटेपछि बाढ़ीपछि स्वदेशी विदेशी दाताले प्रधानमन्त्री राहत कोषमा वारवार्ती सहयोग रकम जम्मा गरे। कोषमा 16 अर्ब बढ़ी रकम जम्मा भइसकेको छ तर जनताको घर दैलोका स्थानीय सरकारसँग विपद उद्धार र राहतका लागि खर्च गर्ने बजेट छैन जबकि पीड़ितले सबैभन्दा बढ़ी घचघच्याउने र सहयोग माग्ने स्थानीय सरकारलाई नै हो। केन्द्रले बजेट र जनशक्ति उपलब्ध नगराउँदा आफूहरू अप्ठ्यारोमा परेको स्थानीय सरकारका प्रतिनिधिहरूको गुनासो छ। अन्नपूर्ण पोस्टमा खबर छ।
2: पुनर्स्थापना र पुनर्निर्माणको तयारीमा जुट्दै सरकार शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सरकारले भुटेकोशी त्रिशुली हिम बाढ़ीबाट प्रभावितलाई सम्बोधन गर्न एकीकृत प्रयास अगाडि बढ़ाएको छ। बाढ़ीबाट प्रभावित भएकाको पुनर्स्थापना, बेपत्ता भएकालाई मृतक घोषणा गर्न कानून संशोधन र क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एकैसाथ बढ़ाउने तयारी भइरहेको छ। बटेकोशी त्रिशुली हिमबाड़ीमा करिब 5,285 जना व्यक्ति बेपत्ता र 1,455 जनाले ज्यान गुमाएका छन्। मृत्युको पुष्टि हुन नसक्दा बेपत्ता भएका व्यक्तिका परिवारजन र आफन्त उनीहरू अझै फर्किने आशमा बसेका छन्। सरकारले विपदमा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी गरेको छ। अध्यादेश मार्फत सो कानूनमा संशोधन गर्न लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले जानकारी दिनुभयो।
3: भदौ 10 गतेको भटेकोशी बाढ़ीले नुवाकोटका 35 भन्दा बढ़ी उद्योगमा क्षति पुर्याएको छ। उद्योग बगाउँदा मेसिनरी र पूर्वाधारमा क्षति पुग्दा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको र 1,000 भन्दा बढ़ी श्रमिक तथा कर्मचारी प्रभावित भएको उद्योगीहरूले बताएका छन्। बाढ़ीबाट उद्योग नै तहस नहस भएपछि पुनः संचालनको तयारी गरिरहेका उद्योगीहरू बैंकको ब्याज कर्जा बीमा दावी र सरकारी प्रक्रियाका कारण थप समस्यामा परेका छन्। बाढ़ीले उद्योग बगायो, किस्ता तिर्न बैंकको ताकेता, बीमाले पैसा पनि नदिएपछि व्यवसायमाथि थपियो अर्को पीड़ा आजको अन्नपूर्ण पोस्टमा खबर छ।
2: न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त 4 जना न्यायाधीशका लागि नाम सिफारिश गर्यो, जसमा वरियता मिचेको भनेर न्याय परिषद सदस्य सपना प्रधान मल्ल र महेश नेपालले फरक मत राखे। न्याय परिषद सचिवालयका अनुसार उच्च अदालतका न्यायाधीश मध्येबाट न्यायाधीश सिफारिश गरिएको छ। कानून व्यवसायबाट यसपटक सर्वोच्चमा न्यायाधीश परेनन्। परिषदले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दलाई सर्वोच्चको न्यायाधीशमा सिफारिश गरेको छ। मुख्य न्यायाधीशबाट सिफारिशमा परेका उनी मात्रै हुन्। बागचन्दको सिफारिशमा प्रश्न उठेको छैन, तर त्यसपछि रहेका राजन प्रसाद भट्टराई, लाल बहादुर कुंवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई छाड़िएको छ। उनीहरूलाई छाडेर परिषदले अरू 3 जना भने वरियता मिचेर सिफारिश गरेको हो। न्यायालयमा वरियताको बिजोग शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
3: दशैंमा घर फर्किने युवाको चाप व्यवस्थापन गर्न सरकारले 23 असोजदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ। यातायात व्यवस्था विभागले